0: 91 र मोबाइल नम्बर 98478600001।
1: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
3: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
4: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
5: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
2: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
6: इन्डोस्कोपी सेवा
2: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
7: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क: शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।
8: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा।
9: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
10: डाक्टरद्वारा दिइने सेवाहरू,
11: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
12: बिना टाका प्रभावकारी उपचार,
9: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
12: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
9: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
12: नोट: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच निमिति यही असार 12 गते शुक्रबार।
8: दिव्य फार्मेसी, कुहाई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082590410, मोबाइल नम्बर 98478800913, 98478826163 र 98095121871।
9: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा दिने सेवाहरू:
13: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
9: बाङ्गा टिङ्गा दाँत मिलाउने,
13: शल्यक्रिया गरेर दाँत निकाल्ने,
9: खाली ठाउँमा दाँत भर्ने,
13: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
9: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082590350 र सम्पर्क मोबाइल नम्बर 98578443123।
14: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
7: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू:
12: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082561694, सम्पर्क मोबाइल नम्बरहरू 98578330145, 98478330153 र 98649414944।
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
12: उपचार हुने रोगहरू:
6: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डी फोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
16: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 विपिसोक दाङ। सम्पर्क फोन नम्बर 9866 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
18: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
19: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
20: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आस्तै मरिसक्यो
19: के कुरा गर्छौ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
20: ए ठिकै छ म जान त धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
21: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
21: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572।
16: अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै
9: यदि तपाईलाई शरीर चिलाउने दाग दुबी पुरानो घाउ डन्डी फोर चाया पोतो कपाल झर्ने समस्या सोरायसिस एलर्जी तथा फंगल संक्रमण महिला तथा पुरुषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्
16: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल एमबीबीएस एमडी नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ
9: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म
16: स्थान राधेकृष्ण लाइफ केयर फार्मेसी कोराई 15 तुलसीपुर चौक दाङ
12: सम्पर्क मोबाइल नम्बर 9649588840 र 9802609961।
9: स्वास्थ्यमा लापरवाही होइन समयमै विशेषज्ञको सल्लाह लिनुहोस्
22: होइन भाइला लखर लखर कहाँ हिँडिस्
23: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
22: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
23: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
0: स्वास्थ्यले
1: ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
1: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 6 गते शनिबार, सन 2026 जून 20 तारीक, जेठ शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको रुकुमको रेडियो सिस्ने 93.2 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अख्तियारका पदाधिकारीलाई सरकारले दबाव दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न, सर्वोच्चमा मुद्दाको चाङ, न्यायाधीशको संख्या नै अपुग।
0: औषध मितिभन्दा 6 दिन ढिला गरी मनसून भित्रियो, देशभर फैलिन समय लाग्ने। आज राति कोची र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना।
1: कक्षा 12 नतिजामा सुधार, गणित विषयमा चुनौती कायमै, नन ग्रेडेड विद्यार्थीले फेरि पूरक परीक्षा दिएर सफल हुने अवसर।
4: हरेस खाने बेला होइन, जीवन नै परीक्षा हो, सधैँ परीक्षा लिइरहने कुरो हुन्छ, दिइरहनु पर्छ र एउटा परीक्षामा असफल हुँदैन, सबै असफल भन्ने कुरो हुँदैन।
0: इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत, इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थताकर्ता बीच आज छलफलको तयारी।
1: र साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो गोल गरेको खेलमा मोरक्को विजयी, अस्ट्रेलियालाई हराउँदै आयोजक अमेरिका नकआउट चरणमा, यही बेरमा ब्राजिल र हैटीले खेल्दै।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटल को एसआईपी, हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी क्यापिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ़ने स्मार्ट तरीका।
8: एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। राजधानी विभागमा 70,000 थान पासपोर्ट मात्रै मौजदा छन्। नयाँ बनाउने र नवीकरण गर्ने समेत गरी अहिले दैनिक 3,000 थान पासपोर्टको माग छ। मौजदातले साउन पहिलो हप्तासम्मको माग मात्रै धान्न सक्ने अवस्था छ। अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै असार 29 नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राजधानी विभागले गरेको छ। राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अर्याल र प्याकेज एको ठेकेदार कम्पनीका मिवल बाउर आइडियो सर्भिसका नेपाली एजेन्ट मनिन्द्र राज मल्ललाई पक्राउ गरी अख्तियारले फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको छ। प्याकेज 2 ठेक्का पाउने जर्मनकै कम्पनी भेरिडासका नेपाल एजेन्ट सिद्धार्थ थापा भने फरार रहेका छन्। यसैबीच गएको सोमबार राहदानी छपाई सम्बन्धी 7,65,00,000,00 रूपियाँको ठेक्कामा भएको अनियमितमाथि छानबिन र कार्यवाही बारे छलफल गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई सिम्म दरबारमा बोलाएको थियो। बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र अरू 3 आयुक्त समेत सहभागी थिए। राहदानीको मौजदा सकिन लाग्दा 1 वर्षअघि ठेक्का सम्झौता भए पनि अझै आपूर्ति सुनिश्चित हुन नसकेको विषयमा असन्तुष्ट प्रधानमन्त्री सचिवालयले अख्तियारका पदाधिकारीमाथि अनावश्यक दबाव मात्रै दिएन, दुर्व्यवहार पनि गर्यो। यो घटनाले संवैधानिक निकायको स्वायत्तता र स्वतन्त्रता बारे प्रश्न उठाएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
1: ढिलो न्याय भनेको न्याय नदिनु सरह हो र हतारको न्यायले न्याय मार्छ भन्ने भनाई न्याय क्षेत्रमा प्रचलित छन्। तर सर्वोच्च अदालतमा न्याय निरूपण एकदमै ढिलो गरी हुने गरेको छ। न्यायाधीशको अभाव र कानून व्यवसायले बारम्बार पेशी सार्ने प्रवृत्तिका कारण सर्वोच्चमा मुद्दा टुंगिन वर्षौं लाग्ने गरेको छ। मुद्दाका पक्ष विपक्ष धेरै हुने, मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशहरूले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न नचाहने जस्ता कारणले पनि सुनवाईमा ढिला हुने गरेको छ। वादी वा प्रतिवादीकै मृत्यु भइसक्दा पनि कतिपय मुद्दा अदालतमा विचाराधीन हुने गरेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला मुद्दा प्रक्रियामै अल्झिरहने भएकोले फैसलामा ढिलाइ हुने गरेको बताउनुहुन्छ। सर्वोच्चले केही वर्षदेखि अभियान फाँट्ने चलाएर पुराना मुद्दा उल्लेख्य रूपमा घटाएको छ। उहाँले भन्नुभयो, रणनीतिक योजना र बार एसोसिएशनको सहयोग लिएर पाँच वर्ष पुगेका मुद्दालाई प्राथमिकतामा राखेर फैसला भइरहेको छ। सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त बढ़ीमा 20 न्यायाधीश रहने व्यवस्था छ। अहिले 18 न्यायाधीश बहाल छन्। विचाराधीन मुद्दासँग जाँदा न्यायाधीशको यो संख्या नै अपुग रहेको कानून व्यवसायहरू बताउँछन्। त्यही कारण नेपाल बार एसोसिएशन र महान्यायाधिवक्ता कार्यालयले संविधान संशोधन कार्यदललाई न्यायाधीश थप्ने व्यवस्था गर्न सुझाव समेत दिएको छ। सर्वोच्च अदालतमा ढिलो न्याय निरूपण हुने समस्याको समाधान खोज्न दुई प्रमुख विकल्प सार्वजनिक बहसमा छन्। पहिलो, न्यायाधीशको संख्या बढ़ाउने। दोस्रो, क्षेत्राधिकारमा हेरफेर। त्यसमा तल्ला अदालतलाई थप अधिकार हस्तान्तरण गर्नुपर्ने तर्क आइरहेको छ। कान्तिपुर दैनिकमा खबर छ।
0: देशको लगभग मध्य भागमा रहेको चितवन राजनीतिक दलका महाधिवेशन जस्ता ठूला कार्यक्रमका लागि छनौटमा पर्दै आएको छ। गएको चुनावमा विशाल जनमत सहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि महाधिवेशनका लागि चितवनलाई रोजेको छ। यसअघि 2078 मंगिरमा नेकपा एमाले चितवनमा 10 राष्ट्रिय महाधिवेशन गरेको थियो। विभिन्न कम्युनिष्ट घटकबीच एकीकरण भएर बनेको एकता केन्द्रको महाधिवेशन पनि 2048 मंगिरमा त्यही भएको थियो। एकता केन्द्रमा आएको फूटले माओवादी गठन भयो। माओवादीको पहिलो सम्मेलन पनि चितवन भएको थियो। रासोपाले भोलिदेखि चितवनमा हुने महाधिवेशनका लागि तयारी पूरा गरेको छ। पार्टीको उद्घाटन र बन्द सत्र गर्न यो बेला ठूलो चुनौती बर्खा र गर्मीको छ। जिल्ला प्रहरीकारले चितवन अगाडिको खुल्ला ठाउँ गेस्ट हाउस चौरमा हुने उद्घाटन कार्यक्रममा सहभागीलाई घाम र पानीबाट जोगाउन बलियो टेन्ट जर्मन ह्याङ्गरको व्यवस्था गरिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लगाइएका संगठित अपराध सम्बन्धी सबै अभियोग फिर्ता भएका छन्। हिजो काठमाडौँ जिल्ला अदालतले फिर्ता लिएसँगै सबै संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता भएका हुन्। जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीमाथिको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। यसअघि रूपन्देही पर्सा र कास्की अदालतले समेत संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिइसकेको छ। कास्की अदालत

0: देश भर फैलिन केही समय लाग्नेछ। यस वर्ष मनसूनमा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मध्य प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ी भेग तथा कोशी प्रदेशका तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। काया कैरनमा कक्षा बाह्रको नतिजा बारे परीक्षा बोर्डका प्रवक्ता संघको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 054-94-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ.
1: It's a goal!
2: Teams are goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himsa TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himsa TV, uhi celebration, harek generation!
3: Himsa, for a complete home.
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले अख्तियारका पदाधिकारीलाई सरकारले दबाव दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न, सर्वोच्चमा मुद्दाको चाङ, न्यायाधीशका संख्या नै अपुग, चितवनमा राष्ट्रपाको महाधिवेशनको तयारी, राष्ट्रपा सभापति लामिछानेको संगठित अपराधका सबै मुद्दा फिर्ता, औषध मितिभन्दा 6 दिन ढिलो गरी मनसून भित्रियो, देशभर फैलिन समय लाग्ने, आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी

0: पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। यस वर्ष कक्षा बाह्रको नतिजामा 64.13% विद्यार्थी ग्रेडेड भएका छन्। गएको वर्ष 61.17% विद्यार्थीहरू मात्र उत्तीर्ण अर्थात ग्रेडेड भएकोमा यस वर्ष त्यो संख्या बढ़्नु ठूलो उपलब्धि हो। नियमिततर्फ 69.75 र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रमा नन ग्रेडेड अर्थात एनजी भएका विद्यार्थीका लागि साउन 2 र 3 गते पूरक अर्थात मौका परीक्षा सञ्चालन गर्ने भएको छ। बढ़ीमा दुई विषयमा एनजी प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागी हुन पाउनेछन्। यसपालि नतिजा अघिल्ला वर्षको तुलनामा निकै छिटो समयमा र व्यवस्थित रूपमा सार्वजनिक भयो। नतिजा मूल्यांकन र नतिजाको विश्लेषण गर्दा विगतका वर्षहरूको तुलनामा शैक्षिक स्तरमा उल्लेखनीय सुधार आएको देखिन्छ। साथी महेश केवालीले राष्ट्रिय परीक्षा बोर्डका सहसचिव तथा प्रवक्ता जयन्ती सत्याललाई यसपालि को नतिजा कसरी सुधार भयो भनेर सोध्नु भएको छ।
2: विगतका वर्षहरूमा यो ग्रेडिङ सिस्टम लागू भइसकेपछि कट अफ पोइन्ट जस्तो यति मार्क्स आएपछि चाहिँ नन ग्रेडेड हुन्छ है विद्यार्थीहरू भनेको अवस्थाले विद्यार्थीमा नपढिकन मैले चाहिँ परीक्षामा सहभागी भएँ भने म नट ग्रेडेड हुन्छु भन्ने कुरो त्यसले पढ्नै पर्छ भन्ने भावनाको विकास भएको छ। अर्कोतर्फ सबैको जवाबदेता संलग्न विद्यालयको विद्यार्थीको अभिभावक चासोको विषय भएको छ परीक्षाको नतिजा। मूल्याङ्कन राम्रोसँग भयो भने त्यसले दिएको नतिजाले चाहिँ सबैलाई चासो जुटेको छ र जवाबदेता बहन भएको पनि छ। विद्यालयदेखि लिएर स्थानीय तहदेखि लिएर प्रदेश सरकारहरूदेखि लिएर सबैको चासो सहभागिताले गर्दा यो नतिजा बढेको पनि हो।
3: कुन विषयमा वा क्षेत्रमा चाहिँ विद्यार्थीको प्रदर्शन उत्साहजनक देखियो र कुन क्षेत्रमा चाहिँ सुधारको आवश्यकता देखिएको छ?
2: प्रदेश कपको हेर्दाखेरि बागमती प्रदेशको अलिकति उच्च देखिन्छ। अरू प्रदेशहरूको डाटाहरू हामीले अब पठाउँछौँ। प्रदेश वाइज विषय रूपमा हेर्दाखेरि पनि कम्पलसरी नेपालीमा चाहिँ ग्रेडेड विद्यार्थीहरूको संख्या राम्रो देखिन्छ होइन। यसरी म्याथमेटिक्सहरू चाहिँ अलिक कमजोरी भएको पनि पाछौँ हामीले।
3: यो गणितको विज्ञानको कुराकानी गर्दाखेरि अब जति सुधार्नु पर्ने हो त्यो मात्रै नभनौ अरू विषयहरूमा त्यसको लागि चाहिँ के गृह कार्य गर्नुपर्छ होला?
2: विद्यालयले नै आफ्नो नतिजा कस्तो छ भनेर हेर्न पाउनुभयो। स्थानीय सरकारहरूले हेर्न पाउनुहुन्छ, प्रदेश सरकारले हेर्न पाउनुहुन्छ। समग्रमा सबैले आफ्नो आफ्नो क्षेत्रको नतिजाहरू एनालाइसिस गर्नुभयो भने हामीले शिक्षा सुधारको लागि उपलब्धि सुधारको लागि यो यो क्रियाकलापहरू गरेका थियौँ तर अझै पनि उपलब्धि चाहिँ देखिएन भनेर आफै एनालाइसिस नै गर्न सक्नुहुन्छ र कहाँ चाहिँ कमी कमजोरी रह्यो सबैजनाले चासो लिनुभयो आफ्नो आफ्नो नतिजातर्फ भनेदेखि अझ हामीले चाहिँ यो उपलब्धि सही किसिमले लिनको लागि र उच्च उपलब्धि हासिल गर्न चाहिँ सहयोग हुन्छ।
3: ग्रेडेड हुनुभएका विद्यार्थीहरूलाई चाहिँ परीक्षा बोर्डको तर्फबाट के सन्देश दिनुहुन्छ?
2: उच्च शिक्षाको लागि अझ उहाँहरू चाहिँ क्रिएटिभिटी अनुसन्धानात्मक कार्यहरू सधैँ सृजनशील रहने अझ बढी चाहिँ अध्ययनशील हुने तर्फ जोड दिएर आफ्ना कुन कुन क्षेत्रमा रुचि छ त्योतर्फ लाग्न अनुरोध गर्दछु।
3: सोचे जस्तो नतिजा नआएका विद्यार्थीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
2: अहिले हरेस खाने बेला होइन, जीवन नै परीक्षा हो, सधैँ परीक्षा लिइरहने कुरो हुन्छ, दिइरहनु पर्छ र एउटा परीक्षामा असफल हुँदैमा सबै असफल भन्ने कुरो हुँदैन। जस्तो कतिपय विद्यार्थीहरू दुई विषयसम्म नट ग्रेडेड विद्यार्थीहरूले त मौका परीक्षा पनि हामीले राखिसकेको छौँ, त्यसको लागि तयारी हुन मैले अनुरोध गरेँ। अझ निराश नभइकन ए म यसमा चाहिँ कमजोर भएछु भनेर आफ्नो विषय हेरेर अध्ययनमा लाग्न र अरू विषयहरू धेरै विषय लागेको विद्यार्थीहरूलाई पनि म यो कारणले चाहिँ मैले उपलब्धि हासिल गर्न सकिनँ, अब म चाहिँ अझै कोसिस गर्छु, यो मेरो चाहिँ जीवनको अन्तिम लक्ष्य होइन, यहाँबाट मेरो सफलता सुरु हुन्छ भनेर अझ चाहिँ के कारणले म चाहिँ कमजोर भएँ भन्ने कुरो आफैले पनि अध्ययन यस्तो हेरेर आगामी वर्षको लागि पनि पढ्नलाई अनि परीक्षा दिनको लागि शुभकामना र अभिभावकको तर्फबाट किन मेरो बाबु नानीहरू अपेक्षा गरे अनुसारको ग्रेड नल्याएको पनि हुनसक्छ, कतिपयले नट ग्रेजुएट भएको पनि हुनसक्छ, उहाँहरूलाई निराश हुने किसिमले मैले यति गरेको थिएँ किन पढिनस् भनेर गाली गर्नुहोस् भन्दा पनि कुन कोडबाट ऊ कमजोर भयो, किन कमजोर भयो, के दक्षता चाहिँ हामीले हासिल गर्न हामीले अपेक्षा गरेका छौँ, के कारणले गर्न सकेन भनेर विभिन्न कोडबाट विचार विमर्श गर्न र आफ्ना नानी बाबुहरूलाई अझ अध्ययनशील हो है भनेर सहयोग पुर्याउनु भयो भनेदेखि अवश्य उनीहरू पनि सफल हुन्छन्।
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्याल। अब फेरि खबरको सिलसिला। प्रधानमन्त्री परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभएको छ। चिया निर्यातमा भारतले अवरोध गरेपछि पाँच दिन यता बन्द भएका चिया उद्योगले कुनै निकास पाएका छैनन्। यसले दैनिक 20 लाख किलो भन्दा बढ़ी हरियो पत्ती हुर्किएर किसानलाई घाटा भइरहेको छ। यसैबीच विगत 10 वर्षमा कृषि तथा पशुपन्छी मन्त्रालयबाट वितरण भएको अनुदान छानबिन गरिने भएको खबर गोर्खापत्रले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
5: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
4: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
5: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
6: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
7: नारायणी टेलर्स, सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान।
8: सम्पर्क मोबाइल नम्बर 9822964264।
9: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647 0825908447।
12: होइन, कसलाई के भयो?
13: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिँडेको।
12: कहाँ नेपालगंज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
13: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
12: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, का लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
13: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825918101 र मोबाइल नम्बर 97090065255।
1: छेउमा राखिएको ह्याटतिर हात पुर्याउँछन्, एकैछिनमा मानिसको भीड लाग्छ। यी सबै दृश्य सामान्य झै मानेर दुई युवाको शरीर संगीतको तालमा नाच्न थाल्छ। पाइला दोहोरिन्छन्, हावभावले केही भन्न खोजे झै लाग्छन्, कुनै नृत्य प्रतियोगिताका सहभागी जस्तै उनीहरू फ्री स्टाइलमा यसरी नाच्छन्, मानव कि हावाको तालमा पातहरू बयली खेलिरहेका छन्। उनीहरू हुन् झापा गौरादहका सिद्धार्थ छेत्री र दार्जीलिङ चाम्पासरीका जीवीएल आलम। उनीहरू काठमाडौँ आएर होटलमा बस्न थालेको 3 हप्ताभन्दा धेरै भइसक्यो। कहिले रत्न पार्क त कहिले सुन्दराको सड़क पेटीमा पुग्छन्, फराकिलो ठाउँ रोज्छन्, छेउमा स्पीकर राख्छन् अनि आफ्नै योजना अनुसार नाच्न थाल्छन्। सिद्धार्थ र जिब्रियलले यसरी सँगै यात्रा गर्न थालेको 1.5 वर्ष भइसकेको छ। त्यसैता उनीहरू साथीबाट नजिकको साथीमा मात्रै बदलिएका छैनन्, एक अर्कालाई सिकाउने शिक्षक पनि बनेका छन्। सिद्धार्थ र जिब्रियलले यसरी सँगै स्ट्रीट डान्स गर्न थालेको 1.5 वर्ष भइसक्यो। जब उनीहरू नाच्न थाल्छन् अनि रोकिन्छ भीड़ शीर्षकको खबर कान्तिपुर दैनिक छापेको छ।
0: अब विदेशका खबर। इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत भएका छन्। अमेरिका र इरान बीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्दले नकारात्मक असर पार्न सक्ने चिन्ता बीच दुई पक्षबीच हिजो सहमति भएको बीबीसीले जनाएको छ। एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिजबुल्ला समूह युद्ध विराम गर्न सहमत भएको बताएका छन्। तर इजरायलका एक सैनिक प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आदेश पाए सेनाले पुनः सैन्य कार्यवाही गर्ने प्रतिक्रिया जनाएका खबरमा उल्लेख छ। यस्तै अमेरिका इरान द्वन्द्व अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुने भएका छन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ता बीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ। यसअघि हिजो अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको पनि त्यो अन्तिम समयमा स्थगित भएको थियो।
1: अब खेल खबर फिफा विश्वकप फुटबलमा मोरक्कोले स्कटल्याण्डलाई हराएको छ। आज बिहान भएको खेलमा मोरक्कोले पहिलो हाफको शुरूआती दुई मिनटमै गरेको गोल निर्णायक भयो। मोरक्कोका इस्माइल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनटमै गोल गरेका हुन्। समूह सी अन्तर्गत यसअघि भएको खेलमा स्कटल्याण्डले हैटीलाई हराउँदा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो। आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई हराएसँगै मोरक्को चार अंक भएको छ। यस्तै फिफा विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ। नकआउट चरण पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो। यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाको सिएटल स्टेडियममा गैराती सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई दुई गोलले हरायो। अमेरिकाको जितमा एलेक्स प्रिम्यानले एक गोल गरे, एक गोल उसले उपहारका रूपमा प्राप्त गर्यो। खेलको एघारौं मिनटमा अस्ट्रेलियनका क्यामरोन बर्गेसले बल क्लियर गर्ने क्रममा आफ्नै गोल पोस्ट छिरेपछि अमेरिकाले अग्रता लिएको थियो। खेलको 43 मिनटमा एलेक्सले थप गोल गरे, त्यसपछि खेलमा थप गोल भएन। यो जितसँगै समूह डीमा रहेको अमेरिकाले दुई खेलबाट छ अंक जोडेको छ। यसअघि उसले आफ्नो पहिलो खेलमा पाराग्वेलाई हराएको थियो। यसैबीच विश्वकप फुटबलमा अहिले समूह सीमा रहेको पाँच पटकको विश्व विजेता ब्राजिल र हैटीबीच खेल भइरहेको छ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा खेल अघि 6:15 शुरू भएको हो र खेलको अहिले सातौं मिनट चलिरहँदा दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन्। ब्राजिलका स्टार फरवार्ड नेइमारले आजको खेल पनि खेलेका छैनन्। उनी पुडुलाको चोटबाट पूर्ण रूपमा निको नभएको ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग एक एक गोलको बराबरी खेलेको थियो। यो खेलमा पनि नेइमारले खेलेका थिएनन्। आज बिहान 9:15 टर्की र पाराग्वेबीच खेल हुनेछ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैले सरकारले ल्याएका आठ अध्यादेश मध्ये चारवटालाई स्वीकार गरेको छ। सार्वजनिक खरिद ऐन दोस्रो संशोधन, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण ऐन तेस्रो संशोधन, सहकारी ऐन प्रयोग संशोधन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने सम्बन्धी अध्यादेश हिजो स्वीकृत भएको हो।
1: आउँदो आर्थिक वर्ष 83-84 बजेट भाषण अघि करको दर हेरफेर हुने आशंकामा हतार हतार विद्युतीय गाड़ी जाँच पास गराएको घटनामा अर्थ मन्त्रालय र भन्सार विभागले तल्लो तहका कर्मचारी र आयातकर्तालाई दोषी देखाएको छ। प्रधानमन्त्री कार्यालयको चासोपछि गठन गरिएका दुई छुट्टा छुट्टै अनुगमन टोलीको प्रतिवेदनका आधारमा विभागले मुस्ताङ भन्सारलाई क्लीन चिट दिएको छ भने रोसुवा भन्सारका प्रमुख सहित 13 कर्मचारीलाई निलम्बन गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: विराटनगरको नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कड़ाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवैतर्फका सुरक्षाकर्मीले जाँचमा कड़ाई गर्न थालेको हुन्। नेपाल सरकारले 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा रोक लगाएको छ। यस्तै भारतले पनि चीनी निर्यातमा रोक लगाएको छ। यसका कारण दुवैतर्फको सीमा सुरक्षा बल एकै समयमा सीमा कड़ाई गर्न सक्रिय भएका खबर नागरिक दैनिकले लेखेको छ।
1: नेपाल धितोपत्र बोर्ड सेवनको अध्यक्षमा डाक्टर गोपाल भट्ट नियुक्त हुनुभएको छ। हिजोको मन्त्री परिषद बैठकले भट्टलाई सेवन अध्यक्षमा नियुक्त गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो।
0: वैदेशिक रोजगारीमा युरोप, जापान, अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधा सहित कमाई हुने प्रलोभनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन। पछिल्लो समयमा सरकारी संस्थानका सेवारत कर्मचारी समेत गेट वाई इन्टरनेशनल ट्राभल एम एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनमा ठगीमा परेको पाइएको खबर गोर्खा पत्रले लेखेको छ।
1: चालू आर्थिक वर्ष 82-83 को जेठ महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह 31.81 अर्ब रूपियाँले बढ़ेको छ। नेपाल बैंकर संघको तथ्याङ्क अनुसार वैशाखमा 19.41 अर्ब घटेको कर्जा प्रवाह जेठमा भने बढ़ेको छ। गएको चैतमा 77.99 अर्ब रूपियाँले कर्जा प्रवाह बढ़ेको थियो। निक्षेप र कर्जा प्रवाहमा भइरहेको असन्तुलन, निरन्तर बढ़दै निक्षेप, कर्जा प्रवाह सुस्त शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: देशमा वैदेशिक लगानीकर्ताको आकर्षण मुख्यत साना उद्योगतर्फ केन्द्रित हुँदै गएको तथ्याङ्कले देखाएको छ। उद्योग विभाग अनुसार चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा दर्ता भएका 914 उद्योग मध्ये 894 साना उद्योग रहेका छन्।
1: चालू आर्थिक वर्ष 82-83 सात प्रदेशको खर्च 3% घट्ने अनुमान गरिएको छ। तर आउँदो आर्थिक वर्षका लागि ल्याइएको कुल बजेट भने संशोधित खर्च भन्दा 56% ठूलो छ। काँधको बिरालो जुक्तिले झिक्नु
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: अख्तियारका पदाधिकारीलाई सरकारले दबाव दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न, सर्वोच्चमा मुद्दाको चाङ, न्यायाधीशका संख्या नै अपुग।
0: औषध मिति भन्दा छ दिन ढिला गरी मनसून भित्रियो, देशभर फैलिन समय लाग्ने। आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना।
1: कक्षा बाह्रको नतिजामा सुधार, गणित विषयमा चुनौती कायमै, नन ग्रेडेड विद्यार्थीले फेरि पूरक परीक्षा दिएर सफल हुने अवसर।
0: इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत, इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थताकर्ता बीच आज छलफलको तयारी।
1: र साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो गोल गरेको खेलमा मोरक्को विजयी, अस्ट्रेलियालाई हराउँदै आयोजक अमेरिका नकआउट चरणमा, ब्राजिल र हैटी बीचको खेल चल्दै।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ एकजना सांसद संसदमा बोलिरहेका छन्। बोल्दा बोल्दै हातले टेबुल ठोकेर उनी भन्दैछन्, सभामुख महोदय, बिहान उठ्दा जहिले विश्वकप सकिसकेको हुन्छ, सकिन अगावै बिउजाउने व्यवस्था होस्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
14: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
16: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दाङ। फोन नम्बर 0825-81-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
19: नेपाली जुत्ता घर,
20: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
19: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
20: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
19: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
20: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
21: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
22: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
21: डाक्टरद्वारा दिइने सेवाहरू, ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा दाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
20: बिरामी जाँच निमिति यही असार 6 गते शनिबार
18: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन
20: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड गोराही दाङ। फोन नम्बर 0825562023 98478617 98735643।
15: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र अमृता डांगी र सहकर्मी देवा भूषाल संगै अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम बैंकको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रममा अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: तुलसीपुर गढवा र राप्ती गाउँपालिकाले ल्याए नीति तथा कार्यक्रम, सुशासन र दिगो विकास प्राथमिकतामा।
0: दाङमा साना लगानीमा सञ्चालन भएका उद्योगी व्यवसायीलाई बजारीकरणमा समस्या, स्थानीय सरकारलाई बजारीकरणमा छैन चासो।
1: र लमही नगरपालिकाको न्यायिक समितिले चालू आर्थिक वर्षमा 25 मुद्दाको टुङ्गो लगायो, 11 मुद्दा विचाराधीन।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सबै।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। अहिलेको पहिलो समाचार लिएका छौ नयाँ युगबोध राष्ट्रिय दैनिकबाट।
2: तुलसीपुर उपमहानगरपालिका नगरसभाको 19 अधिवेशनबाट आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। नीति तथा कार्यक्रममा नगरको समग्र विकासलाई केन्द्रमा राख्दै विभिन्न क्षेत्रलाई विशेष प्राथमिकतामा समेटिएको छ। शुक्रबार नगर प्रमुख टीकाराम खड्गाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा संविधानको मर्म अनुसार स्थानीय सरकारलाई थप प्रभावकारी बनाउनेदेखि डिजिटल प्रविधिमा आधारित सेवा विस्तार, आर्थिक समृद्धि र दिगो पूर्वाधार निर्माणसम्मका विषयलाई प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रममा स्थानीय तहको अधिकारको प्रभावकारी कार्यान्वयन, सरल र गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि तथा सेवा प्रवाहमा नागरिकको सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ़ बनाउने लक्ष्य लिइएको छ। यसका लागि सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने, विद्युतीय शासन प्रणाली पूर्ण रूपमा लागू गर्ने र नागरिकको सहभागिता बढ़ाउने कार्यक्रम अघि सारिएको छ। आन्तरिक राजस्व वृद्धि र वित्तीय सुशासनलाई पनि विशेष महत्व दिइएको छ। राजस्वको दायरा विस्तार, स्रोत साधनको प्रभावकारी परिचालन, संस्थागत क्षमता विकास तथा कर प्रशासनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै आर्थिक पारदर्शी र उत्तरदायित्व सुनिश्चित गर्ने नीति अवलम्बन गरिएको छ। त्यस्तै स्थानीय सरकारले आगामी आर्थिक वर्षमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि तथा सेवा क्षेत्रलाई समावेशी र दिगो विकासलाई आर्थिक समृद्धिको आधारका रूपमा लिइएको छ। कृषि आधुनिकरण, उद्यमशीलता प्रवर्धन, स्थानीय उत्पादनको बजारीकरण तथा निजी क्षेत्रसँगको सहकार्यलाई जोड़ दिने नीति अगाडि सार्दै जनसंख्या, बसाइसराई, गरीबी, मानव विकास सूचांक, भौगोलिक अवस्था र विकासको सम्भावनालाई आधार बनाएर स्रोत साधनको सन्तुलित वितरण गरिने नीति पनि कार्यक्रममा समेटिएको छ।
1: राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको 9 अधिवेशनमा आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पर्यटन, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष विष्टले समृद्ध राप्ती निर्माणका लागि नागरिकको जीवनस्तर उकास्ने, स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यक्रम तय गरिएको बताउनुभयो। उहाँले स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलाई विकासको आधार स्तम्भका रूपमा अघि बढ़ाइएको पनि बताउनु भएको छ। स्वास्थ्य क्षेत्रतर्फ गाउँ गाउँमा विशेषज्ञ, घर घरमा स्वास्थ्य अभियान सञ्चालन गरिने, प्रत्येक नागरिकको डिजिटल स्वास्थ्य प्रोफाइल तयार गरिने तथा 70 वर्ष माथिका ज्येष्ठ नागरिकलाई राप्ती आधारभूत अस्पतालबाट उपलब्ध हुने सेवा निशुल्क प्रदान गरिने नीति लिइएको छ। विपन्न नागरिकको उपचारका लागि जीवन रक्षा कोष स्थापना गरिने, स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने तथा गर्भवती, प्रसूति अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने पनि नीतिमा अगाडि बढ़ाइएको छ। यस्तै गढ़वा गाउँपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष एम नारायण शर्मा पोखरेलले गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास तथा सुशासनलाई मुख्य प्राथमिकता राखिएको बताउनुभयो। नीति तथा कार्यक्रममा स्थानीय स्रोत साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै समृद्ध गढ़वा निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ। आजका पत्र पत्रिकामा खबर छ, चालू आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी छ। संघ सरकार, प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् भने असार 10 गतेसम्म आगामी वर्षका लागि बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाका कारण यति बेला स्थानीय तहहरू बजेट निर्माणको तयारीमा लागेका छन्। दाङमा 10 स्थानीय तहमध्ये कतिले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् भने कतिले नीति तथा कार्यक्रम र बजेट एकै दिन ल्याउने तयारी पनि गरेका छन्। गत भदौमा भएको जेएनजी आन्दोलन र त्यसपछिको बढ़दो महँगीका कारण चालू आर्थिक वर्षमा स्थानीय तहहरूले पूँजीगत खर्च बढ़ाउन भने सकेका छैनन्। यसै सन्दर्भमा रहेर हामीले दाङ जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा रहेको दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीलाई चालू आर्थिक वर्ष कस्तो रह्यो र आगामी वर्षको बजेटको तयारी के कसरी गर्दै हुनुहुन्छ भनेर सोधेका छौं।
3: यो रनिङ छ हामीहरूले, यसमा हाम्रो दंगीशरण गाउँपालिकाको हरेक क्षेत्रमा, चाहे शिक्षा क्षेत्र होस्, स्वास्थ्य क्षेत्र होस्, सामाजिक विकास क्षेत्र होस्, कृषि क्षेत्र, संस्कृति संवर्धन र संरक्षण गर्ने क्षेत्र होस्, हरेक क्षेत्रमा हामीले लेख्ने काम गरेको जस्तो लाग्छ। आगामी वर्षमा हामीले यसैलाई प्राथमिकता दिएर जुन हामी निर्वाचित भएर आयौं, आउँदैखेरि हामीले महत्वपूर्ण एउटा कार्यक्रम ल्याएका थियौँ, त्यो छोरी सम्मानलाई पनि पूर्ण निर्भरता दिँदै, छोकरी सम्मान कार्यक्रमलाई पनि हामीले प्राथमिकता दिँदै अगाडि बढ्नेछौँ। र किसानको हितको लागि हामीले अहिलेको अवस्थामा हाम्रो नेपाल सरकारले अरबौं रुपियाँ रासायनिक मलमा अनुदान दिइरहेको छ, त्यसलाई न्यूनीकरण गर्नको लागि, त्यसलाई सपोर्ट गर्नको लागि हामीले प्राङ्गारिक मलमा महत्वपूर्ण भूमिका किसानहरूलाई खेल्नको लागि हामीले आर्थिक सहयोग पनि गरेका छौँ, जसले गर्दाखेरि प्राङ्गारिक मल उत्पादन गर्यो भनेपछि एउटा कुरा त देशको व्यवहार पनि कम हुन्छ, र अर्को कुरा रासायनिक मल र कीटनाशक औषधिको प्रयोगले गर्दाखेरि अहिले समाजमा क्यान्सर जस्तो प्राणघातक रोगहरूले रोग फैलिरहेको छ, त्यसलाई पनि न्यूनीकरण गर्ने उद्देश्यका साथ कम्पोस्ट मल, गनेउला मल बनाउनको लागि हामी भूमिशन गाउँपालिकाले किसानलाई धेरै प्राथमिकता दिइरहेको कुरा छ। र स्वास्थ्य क्षेत्रको विषयमा दङ्गीसन गाउँपालिकाको एउटा आधारभूत अस्पताल बागरमा रहेको छ, 1500 अस्पताल हो, अहिले 500 हामी सञ्चालन गरिरहेका छौँ, जसमा हामीले डाक्टर विशेषज्ञ ल्याएर विशेषज्ञद्वारा शल्यक्रिया सुरु गर्ने हाम्रो कार्यक्रम रहेको छ। पोषण मैत्री पालिका बनाउने पनि हाम्रो मुख्य एजेन्डा रहेको कुरा पनि म यहाँहरूलाई जानकारी गर्न चाहन्छु।
1: चालू आर्थिक वर्षको खर्चको अवस्था चाहिँ, पुँजीगत खर्चको अवस्था चाहिँ कस्तो रह्यो अध्यक्षज्यू?
3: पुँजीगत खर्चको अवस्था हाम्रो एकदमै न्यून रह्यो, अहिलेको विडम्बना भन्नुपर्छ हामीले। अहिलेको परिप्रेक्ष्यमा देशमा अत्यधिक महँगी भएको कारणले गर्दाखेरि जिल्ला दरले भन्दा यो अहिलेको बजारको भाव धेरै फरक भएको कारणले गर्दाखेरि यहाँका उपभोक्ताहरूले काम गर्नको लागि सम्झौतै गर्न नआएको अवस्था, र ठेकेदारहरूले टेन्डर गरिसकेपछि पनि ठेकेदारहरूलाई हामीले अहिले एकदमै रिक्वेस्ट गर्नुपर्ने अवस्था, अहिले भर्खरै 5 करोडको एउटा ठेक्का खुलेको छ हाम्रो, त्यो 5 करोडको ठेक्का चालु गर्नको लागि के अरे ठेकेदारलाई फिल्डमै बोलाएर जसरी भए पनि गर्नुहोस्, पैसाको व्यवस्थापन हामी गर्छौँ, तपाईँलाई बेसकिटको व्यवस्थापन गर्छौँ भनेर उहाँलाई रिक्वेस्ट गरेर हामी आएका छौँ। यसले गर्दाखेरि अहिलेको अवस्थामा अत्यन्त अब अहिले आजको मितिसम्म भनियो भनेपछि लगभग 26% 27% मात्रै खर्च भएको अवस्था रहेको छ।
1: आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको एकदमै तयारीमा पनि हुनुहुन्छ तपाईँहरू, आउँदो आगामी वर्षका लागि चाहिँ बजेट कस्तो बनाउँदै हुनुहुन्छ, त्यो बजेटका लागि स्रोतहरूको व्यवस्थापन चाहिँ कहाँ कहाँबाट जुटाउँदै हुनुहुन्छ?
3: स्रोतको व्यवस्थापन भन्दाखेरि हाम्रो आन्तरिक स्रोत एकदमै न्यून रहेको छ, दङ्गीशरण गाउँपालिका यो एउटा सानो पालिका पनि हो, त्यस कारणले गर्दाखेरि हाम्रो करोडको हाराहारीमा मात्रै आन्तरिक स्रोत रहेको छ, अनि त जम्मै अनुदानकै कुरो छ, विशेष अनुदानहरू भयो, समयपूर्वक अनुदानहरू भयो, समानीकरण भयो, यो संघबाट र प्रदेशबाट आउने जुन अनुदानहरू छ यसैबाट नै हामीले सञ्चालन गरिरहेका छौँ, र अन्य चाहिँ केही पनि छैन।
1: आउँदो बजेट बनाउँदाखेरि तपाईँहरूको मुख्य प्राथमिकताका क्षेत्रहरू चाहिँ त्यो बजेटले कसरी सम्बोधन गर्छ, कुन कुन क्षेत्रलाई चाहिँ प्राथमिकता दिएर तपाईँहरू बजेट विनियोजन गर्दै हुनुहुन्छ?
3: दङ्गीशरण गाउँपालिका भनेको किसानहरूको पालिका हो, यहाँ हाम्रो बजार छैन, अन्य उद्योग धन्दाहरू पनि छैन, विशेष गरेर हामीले किसानहरूको लागि यो सिँचाइको सुविधाको लागि हामीहरूले दङ्गीशरण गाउँपालिका एउटा यो सरी गङ्गा बगै नदीको तटमा रहेको पालिका भएको कारणले गर्दाखेरि त्यहाँ सानो ट्युबवेलहरू राम्रोसँग सफल भएका छन्, त्यसैले गर्दाखेरि त्यसलाई सानो रकमले पनि हुने भएको कारणले गर्दाखेरि ती ठाउँहरूमा हामी सानो ट्युबवेलहरू प्रदान गरेर बिजुलीको पोल तार लगेर ट्रान्सफर्मरहरू जडान गरेर जुन किसानले अत्यन्त न्यून शुल्कमा युनिटको 2 रुपियाँ मात्रै महसुल लाग्ने गरी किसानलाई राहत होस् भनेर हामीले त्यसरी किसानको हितको लागि हामीले ट्युबवेल निर्माण गरेका छौँ र हामीहरूले बिउ चुलीको कार्यक्रमहरू पनि ल्याएका छौँ। किसानहरूलाई धानको बिउमा 50%, आलु गहुँको बिउहरूमा 50% अनि कृषि यन्त्रहरूको पनि 50% अनुदानकै हिसाबले हामीले अगाडि बढेका छौँ। दलिसन गाउँपालिकामा रहेको एउटा आधारभूत अस्पताललाई हामीहरूले फार्मेसी सेवा सञ्चालन गरेर सेके डाक्टरद्वारा शल्यक्रिया गर्ने हाम्रो नीतिका साथ अगाडि बढाइरहेका छौँ। र शिक्षा क्षेत्रमा पनि अहिलेको यो कम्पिटिसनको बेलामा, प्रतिस्पर्धाको बेलामा संस्थागत विद्यालयहरूले विद्यार्थीहरूलाई तानिरहेको अवस्था छ। त्यसबाट हामी रोक्नको लागि छात्रवृत्तिको व्यवस्था पनि गरेका छौँ। यो प्राविधिक शिक्षा पढ्नेहरूको लागि छात्रवृत्तिको व्यवस्था गरेका छौँ। विद्यार्थीहरूलाई सामुदायिक विद्यालयमै पढाएर राम्रो शिक्षा दिने उद्देश्यका साथ हामी अगाडि बढेको कुरा पनि म यहाँलाई जानकारी दिन चाहन्छु।
0: अन्त्यमा जाँदा जाँदै अब 4 वर्ष बितिसक्यो, 1 वर्षको कार्यकाल छ, सम्भवतः अर्को बजेट बनाउन पाइन्छ कि पाइँदैन त्यो पछाडिको नै कुरा भयो। दंगीशरण गाउँपालिकाको अध्यक्ष शम्भु गिरी हुँदाखेरि यो चाहिँ सम्झन लायकको काम गरे है भन्ने चाहिँ के छाप छोड्दै हुनुहुन्छ तपाईँ?
3: यसमा के छ भन्दाखेरि हरियाली प्रबन्धनलाई हामीले प्रायोरिटी दिएका छौँ, सडकको किनारहरूमा बिरुवाहरू रोप्ने प्राथमिकता दिएका छौँ र 7 वटा वडामा 4 वर्षको कार्यकाल अन्त्य भइसकेको छ। बाँकी 1 वर्षको कार्यकालमा पनि 7 वटा वडामा 1-1 वटा बाटोहरूलाई हामीले सोन्नति गरेर कालो पत्रे बिस्तारै गरिरहेका छौँ। यो नितान्त पालिकाको बजेट मात्रै भएको कारणले गर्दाखेरि समयपूर्व छोरै प्रदेशबाट मात्रै आउने भएको कारणले गर्दाखेरि यसलाई पुरा गर्न सकिरहेका छैनौँ। यहाँ विद्यालयहरू पनि भौतिक पूर्वाधारहरू विद्यालयहरूका एकदमै जीर्ण थिए, त्यस कारणले गर्दाखेरि यहाँ रहेका विद्यालयहरूका भौतिक पूर्वाधारहरू, हामीले भवनहरू, यहाँका आइटी सम्बन्धी सम्पूर्ण उपकरणहरू, फर्निचरहरू सम्पूर्ण हामीले व्यवस्थापन गरेका छौँ। त्यो विद्यार्थीहरूलाई आकर्षित गर्ने खालको व्यवस्थापन हामीले गरेका छौँ।
4: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
5: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
0: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
5: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
6: अन्य विशेषज्ञ सेवाहरू,
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
14: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082563218।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
20: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा,
21: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
22: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082560734 र 082560138।
24: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5635-509 र मोबाइल 98453-065-23।
0: अब बाँकी प्रसंग। दलित समुदायका मानिसहरूमाथि जातकै आधारमा हुने हिंसा र भेदभाव बढ़दो रहेको भन्दै चिन्ता व्यक्त भएको छ। लमही नगरपालिकाको आर्थिक सहयोग तथा दलित सचेतना अभियान दाङको आयोजनामा लमहीमा शुरू भएको तीन दिने दलित मानव अधिकार र क्षेत्रहरूको लागि समष्टिगत तालिम सहभागीले दलित समुदायको मानव अधिकार जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। दलित समुदायमाथि जातकै आधारमा हुने अत्याचारका घटना दिन प्रतिदिन बढ़दो अवस्थामा रहेको तर त्यस्ता घटना बाहिर नआई राजनीतिक दबाव आर्थिक प्रलोभन र लेनदेनमा मिलापत्र पीड़ितको असुरक्षा कानूनी ज्ञानको अभाव र भौगोलिक जटिलता जस्ता कारणले बाहिर नआउने गरेको दलित सचेतना अभियन्ता दाङका पूर्व अध्यक्ष गोपाल विकले बताउनुभयो। उहाँले भन्नुभयो वर्तमान कानून अनुसार जातीय विभेद र छुवाछुतका मुद्दा सामाजिक अपराध र सरकारवादी मुद्दा हुन् तर अनुसन्धान अधिकारीले लापरवाहीका कारण पीड़ितले न्याय पाउन सकेका छैनन्। अहिलेको यो खबर गणतन्त्र राष्ट्रिय दैनिकमा शिव खनालले लेख्नु भएको छ।
1: सानो लगानीमा व्यवसाय गर्न व्यवसायले उत्पादन भन्दा उत्पादित सामग्रीको बजारीकरणमा समस्या भएको बताएका छन्। घोराई उपमहानगरपालिकाको उद्योग तथा व्यवसाय प्रवर्धन शाखाले शुक्रबार घोराईमा आयोजना गरेको बजारीकरण तथा वित्तीय सेवामा पहुँच विषयक अन्तर्क्रिया कार्यक्रमका सहभागीले स्थानीय स्रोत साधनको उपभोग गरेर सामग्री उत्पादन गरे पनि बजारीकरणमा समस्या भएको बताएका हुन्। कार्यक्रममा सहभागीले उद्यमीले स्थानीय स्रोत साधनको उपयोग गरी उत्पादनको प्रशस्त सम्भावना भए पनि बजार व्यवस्थापन कमजोर हुँदा व्यवसाय सञ्चालनमा कठिनाई भएको बताएका हुन्। कार्यक्रममा युनिक अल्लु धागो गार्मेन्टका संचालक झुला डागीले अल्लु धागो तथा तयारी कपड़ा उत्पादनमा सफलता हासिल गरे पनि बिक्री वितरणमा समस्या भोग्नु परेको बताउनुभयो। उत्पादन गर्नु भन्दा उत्पादित सामग्री बिक्री गर्न कठिनाई भएको भन्दै उहाँले मेला महोत्सवमा सहभागी हुनदेखि ढुवानीसम्म प्रक्रियाले साना उद्यमीलाई निकै निरुत्साहित बनाएको छ। त्यस्तै तरकारी उत्पादक किसान मनराज घरतीले उत्पादन गर्न सहज भए पनि धेरै उत्पादन गरेका उत्पादित वस्तुहरू बजारको समस्या भएको बताउनुभयो। उत्पादित सामग्रीको बजारीकरणमा समस्या गोरक्षा दैनिकमा खबर छ।
0: कोराही स्थित अम्बिकेश्वरी कलेजले आयोजना गरेको खेल सप्ताहमा सहभागी भएर विजयी खेलाड़ीहरूलाई पुरस्कार वितरण गरिएको छ। कलेजले शुक्रबार घोराहीमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो। कलेजका विद्यार्थी सन्दीप चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषदका सदस्य सचिव किरणराज गौतम, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही वन अभियानका संयोजक सबिन प्रियासन, कलेजका प्रिन्सिपल चन्द्रप्रकाश खनाल लगायतले विजयी खेलाड़ीहरूलाई प्रमाणपत्र मेडल र ट्रफी वितरण गर्नुभएको थियो। फुटबल, क्रिकेट, भलिबल, फुटसल, टेबल टेनिस, ब्याडमिण्टन लगायत विभिन्न खेलहरूमा सहभागी विद्यार्थीहरूलाई सो अवसरमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव किरणराज गौतमले खेल क्षेत्रको विकासका लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो। यसै गरी विशिष्ट अतिथि घोराही वन अभियानका संयोजक सबिन प्रियासनले नेपाल खेल क्षेत्रलाई विश्व जगतमा पुर्याउन खेल शिक्षा अनिवार्य बनाउनुपर्ने बताउनुभयो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
1: लमही नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष 2082-83 को हालसम्म 25 उजुरी दर्ता भएका छन्। चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म 11 महिनाको अवधिमा विभिन्न प्रकृतिका 33 उजुरी दर्ता भएका छन् भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेका तीनवटा गरी 25 उजुरी दर्ता भएका छन्। न्यायिक समिति संयोजक लक्ष्मी योगीका अनुसार दर्ता भएका उजुरी मध्ये 8 फैसला भएका छन्। माना चामल भराई तथा जग्गा रोक्वा गरिपाऊ भन्ने प्रकृतिका 7 उजुरी मध्ये 6 टुङ्गो लागिसकेका छन् भने एउटा प्रक्रियामा रहेको छ। यसै गरी निकास खुलाई पाऊ भन्ने निवेदन तथा आर्थिक वर्ष 2081-82 जिम्मेवारी सरेर आएको एउटा उजुरी समेत फैसला गरिएको लमै नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक योगीले बताउनुभयो। न्यायिक समितिमा 25 उजुरी, अधिकांश जग्गा सम्बन्धी विवाद, आजको गोरक्षा दैनिकबाटै खबर लिएका छौं।
0: पौडी खेल्ने क्रममा डुबेर भालुवाङमा एक बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा प्रगना सिंचाई नहरको 2 इन्टेक पाखापानी स्थित राप्ती नदीको मूल नहर शाखामा डुबेर बालकको मृत्यु भएको हो। बालक राप्ती गाउँपालिका एक भालुबाङ पुलचोक निवासी शिवबहादुर खत्रीका छोरा वर्ष 12 सुशान्त खत्री हुन्। अत्याधिक गर्मीका कारण राप्ती गाउँपालिकाले विद्यालयहरूमा विदा दिएको थियो। विदाको समयमा ती बालक पौडी खेल्न नहरमा पुगेका थिए। खत्रीको खोजतलाश गर्न साथीहरू घरमा पुगेपछि उनका बाबुले नदीमा डुबिरहेको अवस्थामा भेटाएका थिए। बालकलाई तत्काल अस्पताल लगे पनि चिकित्सकले मृत्यु भइसकेको बताएका थिए। आजको युगबोध राष्ट्रिय दैनिकमा महेश रिजालले खबर लेख्नु भएको छ।
1: गाम थवाङ गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्य सहित सञ्जीवनी टिचिङ हस्पिटल घोराई दाङ र थवाङ गाउँपालिकाको संयुक्त आयोजनामा 2 निशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। थवाङमा सञ्जीवनीको निशुल्क स्वास्थ्य शिविर 700 बढ़ीले सेवा लिए, राप्ती पोस्ट दैनिकमा खबर छ। त्यस्तै दाङमा किसानहरूले वर्षिम घाँस खेती गर्न आकर्षित भएका छन्। घाँस छरेपछि गोडमेल र अन्य काम गर्नु नपर्ने भएकाले किसानहरू घाँस खेतीमा आकर्षित भएका हुन्। देउखरीमा 180 घर परिवारले घाँस खेती गरेको शिवशक्ति घाँस बिउ उत्पादक संघका सचिव विमल अधिकारीले बताउनुभयो। घाँस राम्रो आमदानीको स्रोत रंजिता शर्माले युगबोध दैनिकमा यो खबर लेख्नु भएको छ। अब लागू यिनै पत्रिकाले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ आजको युगबोध दैनिकमा शनिवासरीय सौगात अन्तर्गत नेपाल अंग्रेज युद्ध पर्यटन र भक्ति थापा स्मृति पार्क केवी मसालको यो साहित्यिक यात्रा छापिएको छ। राप्ती साहित्य परिषद 50 पुग्न थाल्दा सुशील गौतमको विचार छापिएको छ भने कल्पना चावला सपनाबाट तारासम्मको अविस्मरणीय यात्रा तुफान बाबु श्रेष्ठको यो विचार छापेको छ भने माधव नेउपाने र मनका उद्गार गर्दै जाँदा पुस्तक समीक्षा पद्मप्रसाद शर्माको यो पुस्तक समीक्षा छापेको छ। त्यसै गरेर तिमी आउँदैछौ र मेरो गाउँ कविता छ बमबहादुर डीसीको। त्यस्तै नयाँ नेता खोज खगराज नेउपानेको कविता छापिएको छ भने फोहोर आयो महेन्द्र चालिसेको लघु कथा पनि आजको युगबोध दैनिकले छापेको छ।
0: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा शनिवासरीय हाम्रो चिनारीको समीक्षात्मक चर्चा शीर्षकमा खगराज नेउपानेको हाम्रो चिनारी स्मारिका छापेको छ। यसै गरी मन शान्त गर्ने उपाय शीर्षकमा एकराज शर्मा अधिकारीको विचार छापिएको छ भने आँसु र उत्सव सरोज धितालको कविता छापिएको छ। सँगै तान्छो नाङको हात विमल लामिछानेको कथा प्रेरणाको उपहारको मूल्य शीर्षकमा प्रेरणाको बिन्दु तुफान बाबु श्रेष्ठको प्रेरणाको बिन्दु छापिएको छ।
1: त्यस्तै राप्ती पोस्ट दैनिकमा बाल प्रसंग उषाको 12 बिहे अमृता अनमोलको यो विचार छापेको छ। भाई बहिनी संघको स्तम्भ 503 पनि छापिएको छ। सानो मेरो नाति रामेश्वर बरालको बाल कविता छापिएको छ भने आजको राप्ती पोस्ट दैनिकले नीति तथा कार्यक्रम शीर्षकमा सम्पादकीय छापेको छ।
0: यसै गरी आजको गणतन्त्र राष्ट्रिय दैनिकमा साहित्य क्षेत्रमा प्रियसनले पुर्याएको योगदान एक समीक्षात्मक दृष्टि सबिन प्रियसनको नवराज शर्मा को विचार छापिएको छ। मृत्युमा लुकेको रहस्य शीर्षकमा सुरेश कुमार पाण्डेको कथा छापिएको छ। हाम्रो चिनारीको समीक्षात्मक चर्चा शीर्षकमा खगराज न्यौपानेको हाम्रो चिनारी छापिएको छ आजको गणतन्त्र राष्ट्रिय दैनिकमा।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाङ्गी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
0: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार, नमस्कार।

0: अब समाचार विस्तारमा सरकारले भित्रपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले कैलाली निवासी डाक्टर गोपाल प्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। यसै गरी बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। यस्तै बैठकले संघीय संसद समक्ष चारवटा प्रतिस्थापन विधेयक पेश गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णय पनि गरेको थियो। प्रतिनिधि सभाको हिजोको बैठकले विभिन्न चारवटा अध्यादेश स्वीकृत गरेको छ। बैठकले सरकारले गएको चैतमा जारी गरेका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरेको हो। त्यस्तै हिजोको बैठकमा आर्थिक विधेयक 2083 तथा राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सामाजिक न्याय सहितको उदार अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर बजेटमा करका दरहरू निर्धारण गरिएको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले क्षणिक रूपमा लोकप्रिय हुने भन्दा पनि दूरगामी रूपमा अर्थतन्त्रलाई सुदृढ गर्नतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो।
1: शिक्षामा लगाइएको कर सामुदायिक स्कूलहरूमा यो होइन, निजी स्कूलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ। तर आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ। र जीडीपीको बढ्दो अंश अब युटिलिटीजबाट हुने हुन्छ। खाने पानी, शुद्ध खाने पानी, बिजुली, फोहोर मैला व्यवस्थापन यस्ताहरू पनि अब अर्थतन्त्रको ठूलो अंश हुँदै जानेवाला छ। भविष्यमा हामीले अर्थतन्त्रलाई औपचारिक बनाउँदै गर्दा, आधुनिकीकरणतर्फ लाँदै गर्दा अब युटिलिटीजहरूको खण्ड ठूलो हुनेछ जीडीपीमा। त्यसैले अब यसलाई ट्याक्स नेटमा ल्याउनु पर्छ भन्ने दूरगामी सोच, देश बनाउने सोचबाट यो अवधारणा आएको हो। त्यसैले हामीले क्षणिक रूपमा अप्रिय ठानिने केही भ्रम सिर्जना गर्न सकिने विषयहरूलाई पनि सम्बोधन गरेर जानुपर्छ भनेर अगाडि गएका हौं।
0: अर्थमन्त्री वाग्लेले बजेटमा वैदेशिक ऋणलाई सीमाभित्रै राख्ने प्रयास गरिएको र पूर्वाधार निर्माणमा नै ऋणको ठूलो हिस्सा खर्च हुने बताउनुभयो। छलफलमा भाग लिने सांसदहरूले सरकारको खर्च गर्ने क्षमता बढ़ाउन संरचनागत सुधारमा जोड़ दिन सुझाव दिनुभयो। यस्तै सांसदहरूले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकसँग जोड़िएका क्षेत्रमा लगाइएका कर फिर्ता हुनुपर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने निर्यातजन्य उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने, गरीब र विपन्न नागरिकको जीवन यापन सहज बनाउन ध्यान दिनुपर्ने तथा सरकारले लिएको वैदेशिक ऋण उत्पादनमूलक क्षेत्रमा मात्रै खर्च हुने सुनिश्चित हुनुपर्ने बताउनुभयो। यसअघि बैठकको शुरूमा विपक्षी दलका सांसदहरूले देश विधिको शासनबाट चलेको हो कि कुनै अदृश्य शक्तिले चलाएको हो बुझ्न कठिन भएको भनी विरोध जनाउनु भएको थियो। सभामुख डोल प्रसाद अर्यालले हिजोको बैठकको कार्यवाही प्रारम्भ गर्ने बित्तिकै विपक्ष पछि दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउनु भएपछि सभामुखले सांसद खड्क बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। बैठकमा सांसद बुढाले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई तर्साउने काम भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। यस्तै सांसदहरू गुरू प्रसाद बराल, गणेश बहादुर विश्वकर्मा, हर्कराज राई, खुशबु ओली लगायतले प्रधानमन्त्रीले संसदमा नेपाल भारत सीमाका बारेमा दिनुभएको अभिव्यक्तिप्रति हिजो पनि विरोध जनाउनुभयो। त्यसपछि सभामुखसँग समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर साईले सरकारका राम्रा काममा समर्थन रहे पनि जनविरोधी कामको प्रतिपक्षी दलहरूबाट सधैँ विरोध रहने बताउनुभयो। प्रधानमन्त्री सुशासन र भ्रष्टाचार विरूद्ध कदम चाल्ने अपेक्षा आफूहरूमा प्रधानमन्त्रीले सुशासन र भ्रष्टाचार विरूद्ध कदम चाल्ने अपेक्षा आफूहरूमा अझै कायम रहेको बताउनुहुँदै नेता शाहीले विद्युतीय सवारी साधनमा कर छलिएर बजेटका सूचना चुवावट प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग पनि गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 11 गते बिहिबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको बैठकले विभिन्न अध्यादेश प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी राख्नु भएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो। बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले थारू आयोगको प्रतिवेदन 2081-82 पेश गर्नुभयो। अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी प्रस्ताव पेश गर्नु भएको थियो। यसै गरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरियोस् भनी प्रस्तुत गर्नु भएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नु भएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री सुदन गुरूङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरे

0: राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र मौलिक भाषा संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताउनु भएको छ। चलचित्र विकास बोर्डद्वारा हिजो आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले गाउँ ठाउँ र पाखा पखेराका विषयलाई सूक्ष्म ढंगले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने बताउनुभयो। उहाँले हिमाल पहाड़ तराईको प्रकृति र सामाजिक जीवनलाई चलचित्रले देशभित्र मात्र नभई विश्व मनसम्म चिनाउन सक्ने भएकाले साझा पहिचान निर्माणको आधार चलचित्र भएको बताउनुभयो। कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभयो। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ। सभापति लामिछानेको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजलासले हिजो फिर्ता लिन आदेश गरेको हो। सांसदहरूले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट तथा वार्षिक कार्यक्रमको बारेमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठसँग जिज्ञासा राख्नु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा हिजो सांसदहरूले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको सुनिश्चितताको खोजी गर्दै त्यसका आधारमा चासो व्यक्त गर्नु भएको हो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थालाई सबल एवं सक्षम बनाउनका लागि राष्ट्र बैंकलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा उहाँले निक्षेपकर्ताको सुरक्षा र वित्तीय स्थायित्वका लागि तत्काल निर्णय गर्न सक्ने कानूनी आधार जरूरी रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ। महाधिवेशन उद्घाटन स्थल चितवनमा हिजो साँझ संचारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुई तिहाई हासिल गर्न सकिएको र महाधिवेशनमा पनि सबै एकै ठाउँमा उभिनु पर्ने बताउनुभयो। यसैबीच महामन्त्री शाहले महाधिवेशनको तयारीका विषयमा उपसमितिका संयोजकहरूसँग जानकारी लिनु भएको छ। यस वर्ष वर्षा तथा बाढ़ी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी र प्रति कार्यलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने योजना थालिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी प्रष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा पनि गरिएको छ। संवाददाता सितु मानन्दरको रिपोर्ट।
1: यस वर्ष वर्खा तथा बाढ़ी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकार्यलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने तयारी थालिसकिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी स्पष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा गरिएको छ। मनसूनजन्य विपद पूर्व तयारी अन्तर्गत राजमार्गको अवस्था, हेल्पलाइन सेवा, राहतका लागि छुट्याएका खाद्य सामग्रीहरूको गुणस्तर, पर्याप्त भण्डारण तथा स्वच्छ खानेपानी वितरण, मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक र सूचना प्रवाह लगायत आपतकालीन प्रतिकार योजना बनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सबै सरकारवाला सरकारी र गैर सरकारी निकायहरूबीच बिहिबार भएको छलफलमा यस वर्षको मनसून जन्य विपदको पूर्व तयारी र प्रतिकार सम्बन्धी एकीकृत योजना बनाइएको छ। वर्खाको बेला कही कतै बाढ़ी पहिरो वा सड़क अवरूद्ध भए लोकेशन ट्र्याक गरी तुरन्त उद्धार गर्न सकिने गरी मोबाइल एप तयार गरिएको जानकारी छलफलका क्रममा गृह मन्त्री सुदन गुरूङले दिनुभयो।
2: यसपालि हामी पञ्चायतमा कुनै बाढ़ी पहिरो आइदिएको खण्डमा पहिरो हटाउनको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र लाइन मिनिस्ट्रीले चाहिँ तुरन्त हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो

0: सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै तीनै तहको सरकार बीच समन्वय गरी एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने र विपदका समयमा नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई मन्त्री गुरुङले निर्देशन दिनुभयो।
1: पहिला भन्दाले प्रहरी पनि एकदम इफेक्टिभ रूपमा काम गरिराख्नु भएको छ। हामी नागरिकको ज्यान बचाउनलाई जोसुकैले हामी गर्न सक्छौं नि त।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले मनसून जन्य विपद पूर्व तयारीको क्रममा राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार्य योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकाय बीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली मजबूत गरिएको जानकारी दिनुभयो।
2: गोदाम घरमा सामग्रीहरू कहाँ कहाँ छ र विभिन्न सरकार वालाहरूसँग अरू ठाउँमा पनि सामग्री छ, ती सबैलाई एकै ठाउँमा ल्याएर हामीले ठ्याक्क क्लिक गरेपछि अब हामीले थाहा पाउनु पर्यो र रिस्पोन्डरले चाहिँ कुन सामग्री कहाँ छ र परिचालन हुने मान्छे को जाने को नजाने, जस्तै हेबक नहोस् त्यहाँ भन्ने हिसाबले कम्प्युटर सिस्टमहरू चाहिँ एकदम एलर्ट सिस्टम राख्ने माननीय मन्त्रीजीको निर्देशन अनुसार हामी अब हाम्रो केही परिमार्जन गर्छौँ र त्यसपछि अनि हामी चाहिँ अब प्रतिकार्यमा अब अहिलेको हिसाबमा करिब करिब अर्को हप्तादेखि हामी चाहिँ प्रतिकार्यमा जुट्नुपर्ने अवस्था छ।
0: छलफलमा संचार क्षेत्रका सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह लगायत समाचार संकलन तथा सम्प्रेषणका लागि रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो भने स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक तथा विपद पछिका रोगहरूको निगरानी प्रणाली तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो। सरकारी र गैर सरकारी सबै निकाय तथा संघ संस्थालाई एकीकृत समन्वय प्रणालीमा ल्याएर विपदबाट हुने जोखिम कम गर्ने तयारी गरिएको छ। सितु मानन्दर खड्का, रेडियो नेपाल, काठमाडौं।
3: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सितु मानन्दर खड्का। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउनका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनु भयो। गृह मन्त्रालय का अनुसार गुनासो, उजुरी तथा सुझावहरू टोल फ्री नम्बर 1112 साथै इमेलमा gunaso@mofa.gov.np र वाट्सएप नम्बर 9851360603 मा कल गर्न सकिने जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गर्नुभएको हो। सरकारले ताप्लेजुङको पाथी भरामा निर्माण हुन लागेको केवल कारको विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव स्तरको निर्णय अनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विज्ञ विश्व राईको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले हिजो कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% विद्यार्थी वर्गकृत ग्रेडेड भएका छन्, जसमध्ये नियमित तर्फ 69.75 र आंशिक तर्फ 42.38% विद्यार्थीहरू ग्रेडेड भएका हुन्। कुल 4,18,170 विद्यार्थी सहभागी भएका मध्ये 2,68,190 विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। विगत वर्षहरूमा भन्दा यस वर्ष नतिजामा सुधार देखिएको छ। सशस्त्र प्रहरी बल नेपालको विशेष सक्रियतामा हिजो बागमती नदीमा जल उत्पन्न विपद उद्धारसँग सम्बन्धित अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकारको राजस्व र व्ययको अनुमान सहित आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल जारी रहेको छ।
4: तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
5: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरीदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
9: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
10: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
11: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
11: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
11: एकपटक दङ्गालीबाट किनेर हेर न।
10: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
11: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
11: प्रोप्राइटर सोमराज रैदास।
3: सम्पर्क फोन नम्बर 082-565-775।
11: सम्पर्क नम्बर 98-478-26-873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
14: मम्मी दाँत दुख्यो।
15: मम्मी, मेरो दाँत भङ्ग आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
16: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
17: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
17: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
9: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
17: सम्पर्क फोन नम्बर 082-595-222।
15: जु रोड, चुट्टी, पुकार, खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
20: मह सेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
21: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
20: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
7: शुद्ध महका लागि कहाँ जाने त?
22: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
7: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
17: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
9: सम्पर्क मोबाइल नम्बर 98-578-31-840 र 98-478-20-440।
17: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ,
1: ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.aspatiicare.com।
2: खुशीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
23: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105।
24: सीता के भयो तिमीलाई? घुम्सेर बसेछु।
25: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
24: के कुरा गर्छ निमले? हाम्रो घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
25: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
26: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
26: शिशु क्लिनिक फर्टिलिटी दिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847-78-2572।
27: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
28: हाम्रा सेवाहरू
27: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
28: छाती, दम, निमोनिया, खोकी, छेरो,
27: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
28: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
27: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
28: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
27: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
28: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
27: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
28: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
27: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
28: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
27: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
28: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
27: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
28: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
0: खुसीको खबर खुसीको खबर खुसीको खबर।
3: एससी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
0: हाम्रा विशेषताहरू:
4: आधुनिक प्रयोगशाला,
0: अत्याधुनिक सर्वेक्षण उपकरण,
4: अनुभवी प्रशिक्षक,
0: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
4: नियमित फिल्ड भिजिट र रोजगारीमुखी शिक्षा सहित अध्ययन गराइने।
0: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
4: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
0: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
0: सम्पर्क फोन नम्बर 082-560-204,
3: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98979-64848।
5: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। रेडियो कार्यक्रम लागू औषध शिक्षामा म कार्यक्रम प्रस्तुता बसन्तपुन उपस्थित भएको छु। लागू औषध दुर्व्यसन सम्बन्धित जनचेतना फैलाउने उद्देश्यले रेडियो मध्यपश्चिम एफएम घोराईदाङबाट उत्पादित लागू औषध शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई र रेडियो हाईवे एफएम 103.5 मेगाहर्ज लमईबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 मेगाहर्ज लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioMP.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज डाउनलोड गरी र हाम्रो पात्रमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हाइवे एफएम लमई, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकैपटक संसारभर सुन्न सकिन्छ। हाम्रो समाजमा लागू पदार्थ बारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई, रेडियो हाइवे एफएम 103.5 मेगाहर्ज लमै, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 मेगाहर्ज लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानका उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौं। श्रोताहरू, आजको कार्यक्रममा हामीहरूले मुख्य विषय वस्तुको रूपमा लिएका छौं लागू औषध सम्बन्धी रहेका विभिन्न प्रश्नावलीको संग्रह रहेको छ र यसलाई हामीले सामग्री लिएका छौं नेपाल सरकार गृह मन्त्रालयको वेबसाइटबाट। हामीले यसलाई यो सामग्री आज प्रस्तुत गर्न गइरहेका छौं। सर्वप्रथम विभिन्न प्रश्नहरू मध्येमा लागू पदार्थ भनेको के हो भन्ने प्रश्न छ। यसको उत्तरमा मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा औषध हो। सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागू पदार्थ भनिन्छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। कानूनद्वारा निषेधित गाजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागू औषध हो भने लागू औषधहरूकै मध्येमा श्रुतिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागू पदार्थ हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। त्यसै गरी लागू औषध नियन्त्रण ऐन 2033 को दफा 3 मा लागू औषधलाई गाँजा, औषध उपयोगी गाँजा, अफिम तयारी अफिम, औषध उपयोगी अफिम, कोकाको झार र पात र अफिम तथा कोकाको सार तत्व मिश्रण समेत मिलाई तयार गरिने कुनै पदार्थ भनेको छ। त्यसै गरी नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोदीपक पदार्थ र तिनको मिश्रण तथा अन्य पदार्थ समेत सम्झनुपर्छ भनी परिभाषित गरिएको छ। त्यसै गरी लागू औषध कति प्रकारका छन् अर्थात कति प्रकारका हुन्छन् भन्ने प्रश्नको उत्तरमा मुख्य गरेर लागू पदार्थहरूलाई दुई भागमा विभाजन गरिएको छ, प्राकृतिक लागू पदार्थ र औषधिजन्य लागू पदार्थ। प्राकृतिक लागू पदार्थ भन्नाले प्राकृतिक रूपमा उम्रने वा मानिसद्वारा उत्पादित पदार्थहरू जस्तै गाँजा, चरेस, भाङ, धतुरो, अफिम, रक्सी आदिलाई प्राकृतिक लागू पदार्थ भनिन्छ भने औषधिजन्य लागू पदार्थमा मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरीत नशा लिनको लागि प्रयोग गर्छन् त्यसलाई औषधिजन्य लागू पदार्थ भनिन्छ। जस्तै नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सिभेट, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सिडिल, फेनकोडिन, कोक अफ आदि। त्यसै गरी अर्को प्रश्न छ, लागू औषध प्रयोगका कारणहरू के हुन सक्छन् भनेर। त्यसमा लागू औषध नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 अनुसार लागू औषध दुर्व्यसनका कारणहरू निम्नानुसार छ पाइएको छ भनेर यहाँ उल्लेख गरिएको छ। जसमा लागू औषध प्रयोग गर्नका कारणहरूमा साथी संगीको दबावले, मनोरञ्जनका लागि उत्सुकता, खुशी हुन, मानसिक तनाव कम गर्न, शारीरिक समस्या भएमा, डिप्रेसन भएमा र पढ़ाईमा समस्या भएमा, यी कारणहरू भयो ले गर्दा धेरै मानिसहरू, धेरै जस्तो यिनी कारणहरूले फसेको नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 ले जनाउँछ। त्यसै गरी लागू औषध प्रयोगकर्तामा कस्ता कस्ता लक्षणहरू देखिन्छन् त भन्ने प्रश्नको उत्तरमा लागू औषध प्रयोगकर्ताहरूमा विशेष गरेर एकान्तमा बस्न रुचाउने, असामान्य व्यवहार देखाउने, दुब्लाउँदै जाने, पढ्न मन नगर्ने, अपराध क्रममा लाग्ने, धन सम्पत्तिको बर्बादीतिर लाग्ने, समाजमा विभिन्न प्रकारका अपराधहरू घट्दै जाने, सामाजिक मूल्य र मान्यताहरू भत्किँदै जाने, यस्ता लक्षणहरू देखिन्छन्। लागू औषधका असरहरू के हुन्छन् जसमा यसलाई लागू औषधको असरलाई तीन भागमा यहाँ देखाइएको छ, जसमा शारीरिक असर, मानसिक असर, पारिवारिक तथा सामाजिक असर। लागू पदार्थको सेवनबाट हुने असरमा शारीरिक असरमा एचआईभी एड्स, हेपाटाइटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रुचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने गर्छ। त्यसै गरी मानसिक असरमा एकोरोपन, फ्रस्ट्रेसन, डिप्रेसन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना, आत्महत्या गर्न प्रेरित हुने, पारिवारिक तथा सामाजिक असरमा पारिवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दूरी बढ्ने, अनैतिक कार्यमा संलग्न हुने आदि इत्यादि। अर्को प्रश्न रहेको छ यहाँ, नेपालमा हाल कति लागू औषध प्रयोगकर्ता रहेका छन् भन्ने प्रश्नको उत्तरमा नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 अनुसार नेपालमा 130,424 लागू औषध प्रयोगकर्ता रहेको देखिन्छ। यसअघि 2069 गरिएको सर्वेक्षणमा 91,534 प्रयोगकर्ता थिए। 2076 सर्वेक्षण प्रतिवेदन अनुसार लागू औषध प्रयोगकर्ताको वार्षिक वृद्धि दर 5.06% रहेको देखिन्छ। यसमा नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 अनुसार प्रयोगकर्ताहरू प्रदेशको आधारमा हेर्दाखेरि यहाँ यसलाई 7 प्रदेशमा विभाजन गरेर हेरिएको छ, जसमध्येमा सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन्, जसमा 46,480 छन्। त्यसपछि गएर बागमती प्रदेशपछि लुम्बिनी प्रदेश रहेको छ 25,930, त्यसपछि मध्य प्रदेश रहेको छ, मध्य प्रदेश छ त्योभन्दा अगाडि, एवं क्रमले यो प्रदेश अनुसार पनि विभाजन गरिएको छ, जसलाई नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 ले प्रकाशित गरेको छ। सबैभन्दा धेरै बागमती प्रदेश रहेको देखिन्छ यो सर्वेक्षणमा भने, सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्। यसरी हेर्दाखेरि लागू औषध प्रयोगकर्ताले कुन कुन विधिबाट लिन्छन् भन्नेको सन्दर्भमा जो लागू औषध प्रयोगकर्ताहरूले लागू औषध नेपाल लागू औषध सर्वेक्षणकर्ता 2076 नै यो पछिल्लो तथ्याङ्क रहेको छ नेपाल सरकारसँग, जसमा लागु औषध प्रयोग गर्ने तरिकाहरूमा मुखबाट खानेमा 33.7% रहेका छन्। त्यसपछि गएर धुवाबाट हुक्का चुरोटको माध्यमबाट खानेमा 34.9% रहेको छ। त्यसै गरी सुईबाट लिनेमा 29.3% र नाकबाट सुँगेर लिनेमा 2.1% रहेको यो प्रयोगकर्ताहरूले प्रयोग गर्ने तरिका भनेर यहाँ प्रकाशित भएको छ। यसरी हेर्दाखेरि लागु औषध प्रयोगकर्ताहरूले प्रयोग गर्ने तरिका चारवटा रहेका छन्, मुखबाट, धुवाबाट, सुईबाट र सुँगेर। यसरी रहेको छ। लागु औषध प्रयोगकर्ताले लागु औषध प्राप्तिका स्रोतहरू के हुन सक्छन्, लागु औषध प्रयोग गर्नेले कहाँ कहाँबाट उनीहरूले यो पाएका छन् भन्नेको सन्दर्भमा नेपाल सरकारसँग रहेको सर्वेक्षण 2076 अनुसार सबैभन्दा धेरै 67.7% साथी सङ्गीबाटै पाएका छन्। त्यसपछि 14.1% डुलन्ते विक्रेताहरूबाट पाएका छन्। औषधि पसलबाट पाउने 8.4% छन्। औषधि बाहेक अन्य पसलहरूमा पनि किनेर पाएको भन्ने यो सर्वेक्षणले देखाउँछ, जसमा 7.2% र अहिले यो अनलाइनबाट इन्टरनेटको माध्यमबाट 2.5% रहेको यो लागु औषध प्रयोगकर्ताले प्राप्त गर्ने स्रोतहरू यहाँ उल्लेख गरिएको छ। त्यसै गरी लागु औषध नियन्त्रणका प्रमुख पक्षहरू आयामहरू के हुन सक्छन्, हामीहरूले के कामहरू गर्यो भने लागु औषध सम्बन्धी नियन्त्रण हुन सक्छ भन्नेको प्रश्नमा नेपालमा लागु औषध नियन्त्रण सम्बन्धी मुख्य मार्गदर्शक दस्तावेजका रूपमा लागु औषध राष्ट्रिय नीति 2063 रहेको छ। सो नीति अनुसार लागु औषध नियन्त्रणका प्रमुख पक्षहरू आपूर्ति नियन्त्रण गर्ने, त्यसपछि माग घटाउने, खानेहरूको संख्या घटाउने, उपचार तथा पुनस्थापना गर्ने खाइसकेकाहरूलाई र उपचार भएर आइसकेकाहरूलाई क्षति न्यूनीकरण, अनुसन्धान र विकास, सहकार्य तथा स्रोत साधन उपयोग भनेर रहेका छन्। यसलाई नियन्त्रण गर्ने उपायहरूमा र लागु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू के छन् त, अहिलेसम्म नेपालमा यो लागु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरूमा लागु औषध नियन्त्रण ऐन 2033 रहेको छ। त्यसै गरी लागु औषध नियन्त्रण राष्ट्रिय नीति 2063, लागु औषध नियन्त्रण रणनीति 2066, लागु औषध नियन्त्रण कार्ययोजना 2075, लागु औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन निर्देशिका 2075, लागु औषधको नियन्त्रण रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन 2076, लागु औषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्य सञ्चालन निर्देशिका 2077 र साझेदारीमा लागु औषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि 2075 रहेका छन्। त्यो भए नेपालमा लागु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू। त्यसै गरी अर्को प्रश्न रहेको छ, लागु औषध नियन्त्रणका लागि रहेका संस्थागत व्यवस्थाहरू के छन्। यो नियन्त्रणका लागि लागु औषध नियन्त्रणको प्रमुख केन्द्रीय निकायको रूपमा गृह मन्त्रालय रहेको छ। अहिले नेपालमा नेपाल सरकार कार्य विभाजन नियमावली 2074 अनुसार लागु औषध नियन्त्रण सम्बन्धी कार्य गृह मन्त्रालयको कार्य हो। लागु औषध नियन्त्रणका सम्बन्धमा गृह मन्त्रालय मातहत रहेका संस्थागत व्यवस्था रहेका छन्। जति पनि गृह मन्त्रालय नेपाल सरकारको व्यवस्था भए अनुसार अहिले पछिल्लो 2074 को नियम अनुसार यो लागु औषध नियन्त्रणको लागि मुख्य जिम्मा लिएको निकाय, सरकारी निकाय व्यवस्था भनेको गृह मन्त्रालयलाई यसको जिम्मेवारी रहेको छ र गृह मन्त्रालय अन्तर्गत रहेका जति पनि निकायहरू छ ती सबै निकायहरू लागु औषध नियन्त्रणका लागि निकायहरू हुन्, जसमा माननीय गृह मन्त्रीको अध्यक्षतामा रहेको उच्च स्तरीय लागु औषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समिति रहेको छ। यो लागू औषध नियन्त्रणका लागि उच्च स्तरीय लागू औषध नियन्त्रण राष्ट्रिय निर्देशन माननीय गृह मन्त्रीको अध्यक्षतामा यो समिति छ। त्यसै गरी गृह सचिव ज्यूको संयोजकत्वमा लागू औषध नियन्त्रण कार्यकारी समिति रहेको छ। गृह मन्त्रालयले तोकेको सहसचिवले मुख्य लागू औषध नियन्त्रण अधिकारीको रूपमा कार्य गर्ने लागू औषध नियन्त्रण शाखा, लागू औषध नियन्त्रण ब्यूरो, नेपाल प्रहरीका स्थानीय स्तरमा रहेका कार्यालयहरू, नेपाल अधिराज्यभरि रहेका नेपाल प्रहरीका सबै कार्यालयहरू लागू औषध नियन्त्रणका लागि रहेका संस्थाहरू हुन्। त्यसै गरी सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय कार्यालयहरू, सशस्त्र प्रहरी बलको जति पनि कार्यालयहरू छन् यिनीहरू सबै यी कार्यालयहरू जिम्मेवार कार्यालयहरू हुन्। त्यसपछि जिल्ला प्रशासन कार्यालयहरू नेपालको 77 जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयले लागू औषध नियन्त्रणका लागि रहेको निकाय हो। त्यसै गरी अन्य संस्थाहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, यी चाहिँ नेपालमा रहेका संस्थागत व्यवस्थाहरू रहेका छन्। जस्तो लागू औषध नियन्त्रण सम्बन्धीका रहेका के कानूनी व्यवस्थाहरू रहेका छन् भन्ने प्रश्नमा लागू औषध सम्बन्धी कस्तो अपराधमा कस्तो सजायको व्यवस्था छ भन्नेको प्रश्नको उत्तरमा लागू औषध नियन्त्रण ऐन 2033 DIA अनुसार निषेधित कार्य व्यवस्था गरेको छ। तीमध्ये कानूनले निषेध गरेका कार्यहरू जो गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न, बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार पसार र सञ्चय गर्न वा सेवन गर्न निषेध गरेको छ। त्यसै गरी अफिम वा कोकाको खेती गर्न वा अफिम वा कोकाको पात वा अन्य लागू औषधको उत्पादन गर्न निषेध छ। लागू औषधको निर्माण वा तयारी गर्न, लागू औषधको बिक्री वितरण गर्न, लागू औषधको निकासी वा पैठारी गर्न, लागू औषध खरिद गर्न, सञ्चय गर्न, राख्न वा ओसार पसार गर्न, गाँजा बाहेक अन्य लागू औषध गाँजा लगायत यिनी सबै लागू औषध सेवन गर्न सबै निषेधित गरेको छ नेपाल सरकारको कानूनले। र दण्ड सजायको सन्दर्भमा कानूनमा व्यवस्था भए अनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई 1 महिनासम्म कैद वा 2,000 रुपियाँसम्मको जरिवाना रहेको छ। त्यसै गरी 25 बोटसम्म गाँजाको खेती गर्ने व्यक्तिलाई 3 महिनासम्म कैद वा 3,000 रुपियाँसम्म जरिवाना, 25 बोट भन्दा बढी गाँजाको खेती गर्ने व्यक्तिलाई 3 वर्षसम्म कैद वा 5,000 रुपियाँदेखि 25,000 रुपियाँसम्म जरिवाना, गाँजा उत्पादन तयारी खरिद बिक्री वितरण निकासी वा पैठारी ओसार पसार तथा सञ्चय गर्ने व्यक्तिलाई 50 ग्रामसम्मको भए 3 महिनासम्म कैद वा 3,000 रुपियाँसम्म जरिवाना, 500 ग्रामसम्मको भए 1 महिनादेखि 1 वर्षसम्म कैद र 1,000 रुपियाँदेखि 5,000 रुपियाँसम्म जरिवाना रहेको छ। त्यसै गरी 500 ग्रामदेखि 2 किलोग्रामसम्मको भए 5 महिनादेखि 2 वर्षसम्म कैद र 2,000 रुपियाँदेखि 10,000 रुपियाँसम्म जरिवाना, 2 किलोग्रामदेखि 10 किलोग्रामसम्मको भए 1 महिनादेखि 3 वर्षसम्म कैद र 5,000 रुपियाँदेखि 25,000 रुपियाँसम्म जरिवाना, 10 किलोग्रामदेखि माथि जतिसुकै भए पनि 2 वर्षदेखि 10 वर्षसम्म कैद र 15,000 रुपियाँसम्म 1 लाखदेखि 1 लाख रुपियाँसम्म जरिवाना रहेको यो गाँजा सम्बन्धीको कानूनी व्यवस्था रहेको छ दण्ड सजायको। त्यसै गरी अफिम कोका वा सोबाट बनेको लागू औषध सेवन गर्ने व्यक्तिलाई 1 वर्षसम्म कैद वा 10,000 रुपियाँसम्म जरिवाना, अफिम वा कोका खेती गर्ने व्यक्तिलाई पनि विभिन्न मात्रामा कति मात्रामा छ र त्यही अनुसारको सजाय रहेको छ। जस्तो अफिम वा कोकाको 25 बोटसम्म भए 1 वर्षदेखि 3 वर्षसम्म कैद र 5,000 रुपियाँदेखि 25,000 रुपियाँसम्म जरिवाना रहेको छ, 25 बोटभन्दा माथि जतिसुकै भए पनि 3 वर्षदेखि 10 वर्षसम्म कैद र 25,000 रुपियाँदेखि 2 लाखसम्म रुपियाँ जरिवाना नेपाल सरकारको नियममा रहेको छ। अफिम कोका वा सोबाट बनेका लागू औषधको सेवन र खेती गर्ने कार्यबाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई 25 ग्रामसम्म कारोबार गर्नेलाई 5 वर्षदेखि 10,000 कैद रहेको छ। त्यसै गरी 25 ग्रामदेखि 100 ग्रामसम्म कारोबार गर्नेलाई 10 वर्षदेखि 15 वर्षसम्म कैद र 75,000 2,00,000 रुपियाँसम्म जरिवाना, 100 ग्रामदेखि माथि जतिसुकै परिणामको कारोबार गर्नेलाई 15 वर्षदेखि जन्म कैद र 5,00,000 रुपियाँदेखि 25,00,000 रुपियाँसम्म जरिवाना रहेको छ। नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागु औषध तथा मनोद्दीपक पदार्थ र तिनको मिश्रण पदार्थ समेतको दुर्व्यसन गर्ने व्यक्तिलाई 2 महिनासम्म कैद वा 2,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय छ। उसमा यो चाहिँ कानूनी व्यवस्था रहेको छ जसमा यो लागू औषध सम्बन्धी रहेका विभिन्न प्रश्नहरूको उत्तर प्रश्नावलीलाई आज हामीले मुख्य विषयको रूपमा लियौं। यसमा यो सामग्री हामीले लिएका थियौं नेपाल सरकारको गृह मन्त्रालय को वेबसाइटबाट लागू औषध सम्बन्धीको प्रश्नावली र तिनका उत्तरहरू। आदरणीय श्रोताहरू, अब सुनौ लागू औषध नियन्त्रण न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा।
1: नमस्ते, म वामदेव भण्डारी घोराईबाट। विशेष गरिकन यो लागू पदार्थ दुर्व्यसनसँग सम्बन्धित यसको मुख्य कारण मलाई आफूले लागेको भनेको परिवारबाटै सुरु भयो जस्तो लाग्छ मलाई, किनकि यहाँ घरमा भएको प्रायसो बुवाहरूले सुर्तीहरू, चुरोटहरू अनि विभिन्न यिनी कहिलेकाहीँ रक्सीहरू सेवन गरेको जब त्यो बच्चाले देख्छ अनि त्यसको मस्तिष्कमा लघु पदार्थको दुर्व्यसनको सुरुवात सायद उसकै घरबाट भयो जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दाखेरि यसको हामीले लघु पदार्थ सेवन भइसके पछाडि तपाईँको यो पुनर्स्थापन केन्द्रमा गएर छुटाउनु भन्दा पनि सबैभन्दा पहिले हामीले लघु पदार्थको समस्या पहिचान गर्ने भनेको नै घरबाट नै हो, र जसको घरमा अभिभावकले विभिन्न मद्यपान धुम्रपानहरू गर्नुहुन्छ, कृपया उहाँहरूले सायद यो बानी सम्बन्धीमा अलिकति सचेत भएर ख्याल गरिदिने भने पछाडि भोलि कालान्तरमा तपाईँ हाम्रा बच्चाहरू यसमा फस्ने थिएनन् कि भन्ने मलाई लाग्छ। र यसको समाधान भनेको सानैदेखि नै हामीले बच्चाको हरेक क्रियाकलापलाई स्वास्थ्यसँग जोड्न सक्यो भने पछाडि यसको मुख्य समाधान भनेको यही नै जस्तो लाग्छ मलाई, किनकि हामीले चुरोटहरू खान बानी परिसकेको बच्चालाई छुटाउनु भन्दा पनि सानैदेखि नै उसलाई चुरोट ल्याउन जा बाबु भन्नुको साटो ल कुनै सामान ल फलफुल किन्न जा भन्न सक्यो भनेपछि सायद यस्ता तपाईँका स्वास्थ्यसँग सम्बन्धित हरेक क्रियाकलापहरू बच्चाको क्रियाकलापलाई जोड्न सक्यो भने पछाडि मुख्य समाधान त यही नै लाग्छ मलाई। धन्यवाद।
2: नमस्ते, म बिन्दीराम नेपाली, जयसिर मावि को शिक्षक। अहिले लागू पदार्थ दुर्व्यसनी अहिले हाम्रो देशमा नौलो नभए पनि अहिले विभिन्न मीडिया का माध्यमहरूबाट आम जनताहरूले बुझ्ने विषय भएको छ, र यसको सेवन दिन प्रतिदिन हामीहरूले देख्ने गरी महसुस गर्ने गरी बढ़िराखेको छ। विशेष त घर गृहस्थीमा लागेका व्यक्तिहरू मात्रै नभएर पढ्ने स्कूले ससाना बालबालिकाहरू समेत यसबाट प्रभावित भएका छन्। यसको सेवनले गर्दाखेरि सामाजिक, आर्थिक, व्यक्तिगत असरहरूले बालबालिकाहरू मात्रै नभएर पूर्णत समाजलाई नै यसले चाहिँ आक्रान्त पारेको अवस्था छ, र यसको सेवनले व्यक्तिको मृत्यु अल्पायुमै हुने, घर गृहस्थी बिग्रने, आर्थिक पाटो सबल नभई उसको दैनिकी यापन गर्न पनि गाह्रो हुने, बालबालिकाहरू पढ़ाईतिर ध्यान नदिने र अनावश्यक रूपमा विवादमा फस्ने, झै झगडा गर्ने लगायतका समस्याहरू देखा परेका छन्, र यसले अन्तत व्यक्ति मात्रै नभएर समाज, परिवार र देशकै अवन्नतिको श्रृंखला शुरू भएको हामी महसुस गर्न सक्छौ। र यसको निदानको लागि सर्वप्रथम हामी एउटा चाहिँ शिक्षकको हैसियतले मैले भन्नुपर्दा एउटा चाहिँ स्कूल मिनी सोसाइटी जस्तै हो, जहाँ सम्पूर्ण वर्ग, लिंग, क्षेत्र, समुदायका बालबालिकाहरू सहभागिता हुन्छ विद्यालयमा, र शिक्षकले भनेपछि र उसको रोल मोडललाई चाहिँ विद्यार्थीले फलो गर्ने भएको हुनाले हामीले त्यहीँबाट यस सम्बन्धी लागू औषधका असरहरू, लागू औषधले पार्ने मानसिक सामाजिक आर्थिक असरहरूका बारेमा हामीले त्यसरी चेतना दिँदै गयौं भने सम्भवतः बालबालिकाहरू यसको असरबाट विज्ञ भई यसबाट टाढा हुन सक्छन्। त्यसै गरी सरकार भयो, हामी समुदायमा बस्ने मान्छेहरू भयो, संघ संस्थाहरू भयो, यी सबैले सचेतनामूलक कार्यक्रमहरूको सञ्चालन गर्दै यसमा पर्न सक्ने र परिरहेका व्यक्तिहरूलाई सचेत गराउन सक्छौं भन्ने लाग्छ। धन्यवाद।
0: धन्यवाद। तपाईहरूका पनि लागू औषध सम्बन्धी कुनै जिज्ञासा समस्या विचारहरू छन् भने जुनसुकै समयमा 9847831849 डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू प्रसारण गर्दछौं। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिन लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागू औषध शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै हामीलाई सल्लाह सुझाव जिज्ञासाका लागि इमेल एड्रेस drugeducationfm@gmail.com पठाउनका लागि हार्दिक अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9847831849 वा 9008960077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 082560854 सम्पर्क राख्नुहोला। पत्राचारको लागि रेडियो मध्यपश्चिम एफएम घोराई दाङ तथा तपाईहरूले सुन्दै गर्नुभएको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे दुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढाइमा कमजोर हुँदै जाने अवस्था छ भने लागू औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनको लागि पिसाब जाँच गरेर गाँजा, हिरोइन, ब्राउन सुगर, ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागू औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्राविधिकमा रही सहयोग गर्नुहुने प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता बसन्त पुन एक साताको लागि विदा हुन्छु। रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हाइवे एफएम 103.5 MHz लमै, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटिया सुन्दै गर्नुहोला। शुभ साता, नमस्कार।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकिज है नाइस
0: अड्गुरी
2: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
3: मध्यपश्चिम जाइन्ट च्याट यति बेला बिहानको आठ बजेको छ

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। दाङको घोडाहीमा हुन थालेको लुम्बिनी क्लासिक खुल्ला राष्ट्रिय शारीरिक संगठन तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता 2083 को तयारी पूरा भएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा असार 6 गते शनिबार घोराही उपमहानगरपालिका 14 स्थित सभागृहमा हुन थालेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो। लुम्बिनी प्रदेश शारीरिक संगठन तथा फिटनेस संघको व्यवस्थापनमा हुन थालेको प्रतियोगितामा विभिन्न तौल समूहमा महिला तथा पुरूष खेलाड़ीले प्रतिस्पर्धा गर्ने भएका छन्। जिल्लामै पहिलो पटक हुन थालेको शारीरिक संगठन तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगितामा ओभरअल विजेता हुने खेलाड़ीले 1,00,000 पुरस्कार प्राप्त गर्ने भएका छन्। पुरूष शारीरिक संगठनतर्फ प्रथम हुने खेलाड़ीले 15,000 रूपियाँ, द्वितीय हुने खेलाड़ीले 10,000 रूपियाँ र तृतीय हुने खेलाड़ीले 5,000 रूपियाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै महिला एथलेटिक्स फिजिक्स तर्फ प्रथमलाई 30,000 रूपियाँ, द्वितीयलाई 20,000 रूपियाँ र तृतीयलाई 10,000 रूपियाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तीरन्दाज गौतमले जानकारी दिनुभएको छ। सदस्य सचिव गौतमका अनुसार प्रतियोगितामा पुरूष तथा महिला खेलाड़ीले 55 केजी, 60 केजी, 65 केजी र 70 केजी र 75 केजी र 75 केजी भन्दा माथि गरी विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। शारीरिक संगठन तथा फिटनेस खेलको विकास खेलाड़ीको प्रतिभा पहिचान र राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सदस्य सचिव गौतमले जानकारी दिनुभएको छ। प्रतियोगितामा सहभागिताका लागि देशका विभिन्न ठाउँबाट खेलाड़ीहरू घरै आइसकेका छन्। प्रतियोगिता शनिबार दिउँसो 1 बजेदेखि शुरू हुने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाई गरी ठूलो तथा सर्को ध्वनि निकाल्ने 1329 मोटरसाइकललाई नियन्त्रणमा लिएर कार्यवाही गरेको जनाएको छ। सड़कमा सर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने तथा मोडिफाई गरिएका मोटरसाइकलहरू विरूद्ध विशेष निगरानी तथा कार्यवाही अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, मोटरसाइकललाई मोडिफाई गरी चर्को आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने गतिविधि नियन्त्रणका लागि हामीले अभियान नै सञ्चालन गरेका छौ। हालसम्म 1329 मोटरसाइकलका धनीलाई कार्यवाही गरिएको छ। यसैबीच ट्राफिक प्रहरीले आज मात्रै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका तथा हराएका 50 मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ। चोरी तथा हराएका सवारी साधनको खोजतलासका लागि ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको प्रवक्ता सुवेतीले जानकारी दिनुभयो। दाङमा साना लगानीमा सञ्चालन भएका उद्योग तथा व्यवसायले उत्पादन भन्दा उत्पादित सामग्रीको बजारीकरणमा बढ़ी समस्या भोग्नु परेको बताएका छन्। घोराई उपमहानगरपालिका उद्योग तथा व्यवसाय प्रवर्धन शाखाले आज आयोजना गरेको बजारीकरण तथा वित्तीय सेवामा पहुँच विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी उद्यमी तथा व्यवसायले स्थानीय स्रोत साधनको उपयोग गरी उत्पादन बढ़ाउन सकिने सम्भावना रहे पनि बजार व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका हुन्। कार्यक्रममा अल्लो धागो तथा कपड़ा व्यवसायी झुला डागीले उत्पादन गर्न सहज भए पनि बिक्री वितरण र बजार विस्तारमा कठिनाई भइरहेको बताउनुभयो। कोराई स्थित युनिक अल्लो धागो गार्मेन्टकी सञ्चालिका डागीले अल्लो धागोसँगै तयारी पोसाक उत्पादन गर्दै आएको उल्लेख गर्दै उत्पादित सामग्री बिक्री तथा मेला महोत्सवसम्म पुर्याउन समेत विभिन्न झन्झट बेहोर्नु परेको गुनासो गर्नुभएको छ। ड्रागन फ्रूट व्यवसायी शोभाराम डागीले कृषि क्षेत्रमा लगानीको राम्रो सम्भावना भए पनि कृषि उद्यमलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक बन्न नसकेको बताउनुभयो। योजनाबद्ध रूपमा लगानी गरेमा कृषि क्षेत्रमा डुब्ने जोखिम कम हुने उहाँको भनाइ थियो। समान व्यवहार नगरेको बताउनुभयो। पालिकामा रहेको सीमित स्रोत साधनका कारण नागरिकका धेरै भन्दा धेरै इच्छा चाहना पूरा गर्न नसकेको भन्दै जनताका आधारभूत समस्या समाधानका लागि स्थानीय सरकार तत्पर रहेको पनि दाङ देखुरीको गढवा गाउँपालिकाको गाउँसभाको 19 अधिवेशन अन्तर्गत
आर्थिक वर्ष 2083-84 का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। गाउँपालिका अध्यक्ष एम नारायण शर्मा पोखरेलले गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि शिक्षा स्वास्थ्य रोजगार पूर्वाधार विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो। नीति तथा कार्यक्रममा स्थानीय स्रोत साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै समृद्ध गढ़वा निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ भने गाउँपालिकाले आगामी वर्ष कृषि उत्पादन वृद्धि खाद्य सुरक्षा सुनिश्चितता गुणस्तरीय शिक्षा स्वास्थ्य सेवाको पहुँच विस्तार युवालाई स्वरोजगार तथा उद्यमशीलतामा जोड़ दिने नीति अवलम्बन गर्ने जनाएको छ। गाउँपालिकाले कृषि उत्पादनमा आधुनिकरण व्यावसायीकरण तथा बजार व्यवस्थापनमा जोड़ दिँदै कृषकको आय स्तर वृद्धि गर्ने योजना अघि सारेको छ। शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर अभिवृद्धि प्रविधि मैत्री शिक्षण सिकाई तथा मानव पूँजी विकासमा लगानी बढ़ाइने नीति लिएको छ। त्यस्तै स्वास्थ्य तथा पोषण क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्ग लक्षित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। र यस वर्षको मनसून औसत मितिभन्दा 6 दिन ढिला गरी प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सरदर मिति जुन 13 तारीक भए पनि यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला गरी हिजो जुन 10 तारीकमा मनसून ढिला गरी हिजो 19 तारीकमा मनसून पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार मनसून देशभर फैलन केही समय लाग्नेछ। गएको वर्ष भने मनसून 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसूनमा धेरै वर्षा भएको छ। यस वर्ष मनसूनमा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगमा केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मध्य प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ी भेग तथा कोशी प्रदेशका तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। हस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए

0: मोबाइल नम्बर 98494-67487।
1: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अट्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
3: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
2: यौन उत्तेजना नहुने,
3: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
2: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
3: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
4: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
5: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98 1-28-89-08।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जरान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: हमी जन्मदात नहीं शिकारी
2: पूरे टैलेंट मलाई चाहिए
3: VFX सिनेमाज कुराही दश नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: छोरी यहाँ दिन दिनै बढिरहेछ कसैलाई केही मतलबै छैन
8: नाटक खेलेर आखिर मैले के पाउँछ
9: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र आई एम जित बहादुर
8: जित बहादुर
10: कोई भी रिश्ता जब नया होता है ना एक्साइटिंग होता है क्योंकि वो नया होता है
9: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल
10: टू
9: एक पटक अवश्य हेर्नुहोस्
11: खुसीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
13: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत

0: स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-563-196 र मोबाइल नम्बर 98478-26001।
4: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कूलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी।

6.98 डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: दाँत गिजत सा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
5: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
6: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
7: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
5: श्वेत पर्दरक, पिसाब पोल्ने समस्या,
7: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
5: पाठेघरमा मासु पलाउने,
7: निसन्तान महिलाको चेक जाँच,
5: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095121।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सीता के भयो तिमीलाई, घुम्फोएर बसेछौ
10: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
9: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
11: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाईको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
12: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
11: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
13: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु र लौ खबर सुनी,
14: सक्कुजे लौ खबर सुनी,
13: 300 सयकी सञ्जीवनी टिचिङ अस्पताल, आप अपनो कनक सेवा मा,
14: आप बिराम पर्नु से बिरुवा करक लाग, दान से बाहर जाई नि पर्ना,
13: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग, ई सञ्जीवनी टिचिङ अस्पताल हन सक्कु जन सम्झी।
14: हमार सञ्जीवनी टिचिङ अस्पताल के सेवा करना असिन मेरके बा,
13: ओपीडी सेवा, भर्ना सेवा,
14: सक्कु मेरिक अपरेशन सेवा,
13: आईसीयू सेवा, रेडियोलोजी सेवा,
14: अस्पताल रात दिन 24 घंटा इमरजेंसी ल्याब हो फार्मेसी सेवा। सम्पर्क गर्न अस्पताल के ठेगाना
13: सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, ओडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क फोन नम्बर 97090065225,
14: 0825911101,
13: 5911102,
14: 0825911103,
13: 5911104 ओ 5911105।
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
8: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 98478617 र 98478635।
8: खुसीको खबर खुसीको खबर खुसीको खबर।
18: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
8: हाम्रा विशेषताहरू:
19: आधुनिक प्रयोगशाला,
8: अत्याधुनिक सर्वेक्षण उपकरण,
19: अनुभवी प्रशिक्षक,
8: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
19: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
8: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
19: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
8: आज रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
18: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
8: सम्पर्क फोन नम्बर 082-562-204,
18: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
20: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
21: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। देशमा नेपालमा वैदेशिक लगानीकर्ताको आकर्षण मुख्यतया साना उद्योगतर्फ केन्द्रित हुँदै गएको तथ्याङ्कले देखाएको छ। उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष 2082-83 को 11 महीनामा दर्ता भएका 914 उद्योग मध्ये 894 साना उद्योग रहेका छन्। साना उद्योगमा कम लगानी पर्ने भएकाले पनि दर्ता हुनेमा सबैभन्दा धेरै साना उद्योग रहेका छन्। 11 महीनामा 11 मझौला र 9 मात्र ठूला उद्योग दर्ता भएका छन्। 11 महीनामा सबैभन्दा धेरै 577 सूचना प्रविधिमूलक परियोजना दर्ता भएका छन्। विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख प्रशान्त बोहराले सूचनामूलक उद्योगमा सीमा नभएकाले धेरै संख्यामा लगानी प्रतिबद्धता आएको जानकारी दिनुभयो। चीन र युरोपियन मुलुकबाट सूचना प्रविधिमूलक परियोजनामा लगानी प्रतिबद्धता आएको उहाँको भनाइ छ। चालू आर्थिक वर्षको 11 महिनामा 47.62 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्म विदेशी लगानीकर्ताले 914 उद्योगमा सो रकम लगानी गर्ने प्रतिबद्धता जनाएका हुन्। जाजरकोटमा भूकम्प गएको करिब 29 महिना भइसक्दा पनि आवास निर्माणमा सरकारवाला निकायले व्यवस्था गरेपछि पीड़ित निराश भएका छन्। भूकम्पबाट आवासहीन भएका सर्वसाधारण सरकारले दिएको 50,000 रूपियाँ अनुदानमा अस्थायी आवासमा बस्दै आएका थिए। 29 महिना हुने लाग्दा पनि सरकारले सुरक्षित आवासको व्यवस्था नगर्दा स्थानीय चिन्तामा परेका छन्। वर्षातको मौसममा यहाँ जनजीवन निकै कष्टकर हुने गर्छ। बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले सरकारले पुनर्निर्माणका लागि क्षतिको यकिन विवरण आकलन डीडीए गर्न आएका प्रविधिले त्रुटि गरेपछि समस्या भएको बताउनुभयो। सरकारले डीडीएमा खटाइएका प्राविधिकले वास्तविक तथ्याङ्क संकलन गर्दा पुनर्निर्माण अलमलमा परेको छ। एउटै प्रकृतिको एउटा पुनर्निर्माणमा पर्ने अर्को नपरेको भन्दै पीड़ितले भने विरोध गरेका छन्। प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले भूकम्पले घर बाहर विहीन भएका जनता का निजी आवास निर्माणका लागि स्थानीय तहबाट आएका फाइलको अन्तिम रूप दिन सरकारले 8 प्राविधिक टोली खटाएको बताउनुभयो। सरकारले 6 जाजरकोट 2 रुकुम पश्चिममा प्राविधिक टोली खटाएको छ। भेरी नगरपालिका 1, 3 र 11 का लाभ गराइएको फाइल जाँचको काम सकेर 8 ओडा र नलगाट नगरपालिका 1 पनि शुरू गरिएको छ। मुस्ताङबाट भित्रिएका विद्युतीय गाड़ी नियमसंगत भएको र रसुवाका भित्रिएका गाड़ीको जाँचपाँच प्रक्रिया भने कैफियत भेटिएको भन्सार विभागले जनाएको छ। विभागले निकालेको विज्ञप्ति अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले 649 विद्युतीय गाड़ी नियमसंगत भित्रिएको प्रतिवेदन दिएको छ। ती गाड़ी गएको 13-14 गते नेपाल प्रवेश गरेको थियो। अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती गाड़ी 13-14 गते भित्रै नेपाल प्रवेश गरिसकेको र त्यो मितिसम्म भन्सार कार्यालयबाट नियम अनुसार जाँच पास भइसकेको निष्कर्ष निकालेको विभागले जनाएको छ। त्यस्तै रसुवा भन्सार कार्यालयबाट विद्युतीय गाड़ीको भन्सार जाँच पास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीले जनाएको छ। टोलीले परिज्ञान पत्र कार्यालयको अभिलेख लगायतका विषयमा स्थलगत अध्ययन गर्दा कतिपय गाड़ी भन्सारमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको कैफियत फेला परेको छ। अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुख सहित 13 कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको थियो। र दाङको घोराहीमा हुन लागेको लुम्बिनी क्लासिक खुल्ला राष्ट्रिय शारीरिक संगठन तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता 2083 को तयारी पूरा भएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा असार 6 गते शनिबार आज घोराही उपमहानगरपालिका 14 स्थित सभागृहमा हुन थालेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। लुम्बिनी प्रदेश शारीरिक संगठन तथा फिटनेस संघको व्यवस्थापनमा हुन थालेको प्रतियोगितामा विभिन्न तौल समूहमा महिला तथा पुरूष खेलाड़ीले प्रतिस्पर्धा गर्ने भएका छन्।
जिल्लामै पहिलो पटक हुन थालेको शारीरिक सुगठन तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगितामा ओभरअल विजेता हुने खेलाड़ीले 1,00,000 पुरस्कार प्राप्त गर्नेछन्। पुरूष शारीरिक संगठनतर्फ प्रथम हुने खेलाड़ीले 15,000 रूपियाँ, द्वितीय हुने खेलाड़ीले 10,000 रूपियाँ र तृतीय हुने खेलाड़ीले 15,000 रूपियाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै महिला एथलेटिक्स फिजिक्स तर्फ प्रथमलाई 30,000 रूपियाँ, द्वितीयलाई 20,000 रूपियाँ र तृतीय हुनेलाई 10,000 रूपियाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तीरन्दाज गौतमले जानकारी दिनुभएको छ। सदस्य सचिव गौतमका अनुसार प्रतियोगितामा पुरूष तथा महिला खेलाड़ीले 55 केजी, 60 केजी, 65 केजी, 70 केजी, 75 केजी र 75 केजी भन्दा माथि गरी विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् आइसकेका छन्। प्रतियोगिता शनिबार दिउँसो 1 बजे आजदेखि शुरू हुँदैछ। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाईलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
1: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै चिवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
0: हाम्रा विशेषताहरू:
1: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
0: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
1: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
0: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिवस रोड खोराहिदाङ।
3: फोन 562-521।
0: सम्पर्क मोबाइल
2: 98578-32819 र 98578-32223।
4: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
5: नमस्ते नमस्ते,
0: कता हिँड्नु नि बाबु? बजारतिर नि
6: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
7: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
8: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहर रोड, खोराही दाग,
9: सम्पर्क मोबाइल 98478-27977
10: र 98578-30689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
11: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
12: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
11: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 082-5-90-8-29, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ?

0: पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिटी चोक दान। सम्पर्क फोन नम्बर 98686 61 694।
3: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
4: बिमा गराउन जाँदैछु।
3: बिमा किन गर्नु पर्यो सर? बिमा
4: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
3: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
4: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
3: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
5: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
3: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
4: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
3: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
6: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: चेन्ज मेलामा झ्यामै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ झ्यामै लिएर जानुहोस्। झ्यामै भ्यालुएसन, झ्यामै क्यास डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गतेदेखि 10 गतेसम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज सोरुम, सहित गेट गुराही दाम।
3: सम्पर्क फोन 082-562-4223। सम्पर्क मोबाइल नम्बर 98-5-78-30-151, 98-4-78-33-133 र 98-6-86-37-244।
4: होइन भाइला,
5: लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ। एकपटक

0: सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498 87741।
2: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो। तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: हीरा काट्ने हीरै मा राखे।
2: नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही सोह्र सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही डाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई डाङ फोन नम्बर 0825 63 218
7: डाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
10: फोन नम्बर 0825 63 479
9: मोबाइल नम्बर 98 494 67 487।

0: 6.9 इंच शानदार डिस्प्ले AI पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
2: छालामा दागहरू आउने कपाल झर्ने
1: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
1: बारम्बार गर्भपतन भएमा
2: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
1: लामो समयदेखि कमजोरी र शरीर हतक्क गल्ने भएमा
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
1: बिना कारण शरीरको तौल घटेमा
2: ढाड दुखेमा कम्मर दुखेमा
1: गाउट तथा युरिक एसिडको समस्या
2: बारम्बार आँखा रातो भएमा
1: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
2: लामो समयदेखि छाला कडा भएमा
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
2: युवा अवस्थामा पक्षघात भएमा
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा
2: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: फोन नम्बर 0825916670
1: मोबाइल नम्बर 98578443 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। पछिल्ला वर्षहरूमा कक्षा 12 को नतिजामा निरन्तर सुधार देखिएको छ। अघिल्लो वर्ष 61.17% रहेको नतिजा यस वर्ष वृद्धि भएर 69.75% पुगेको छ। दुई वर्ष अघि कक्षा 12 को उत्तीर्ण प्रतिशत 52.91% मात्रै थियो। राष्ट्रिय परीक्षा बोर्डको तयारी बोर्डको तथ्याङ्क अनुसार दुई वर्षको अवधिमा 12 को नतिजामा झण्डै 17% वृद्धि देखिएको छ। यस पटक 12 को परीक्षामा नतिजा वृद्धि हुनमा थुप्रै कारण भए पनि विगत केही वर्षदेखि प्रश्न पत्र निर्माण तथा उत्तर पुस्तिका परीक्षणमा शिक्षकलाई दिइएको तालिम र विगतका नतिजालाई विश्लेषण गर्दै अपनाइएको सुधारात्मक उपाय मुख्य भएको परीक्षा बोर्डले जनाएको छ। बोर्डले पछिल्लो समय प्रश्न पत्र निर्माणका लागि शिक्षकलाई तालिम दिन थाले परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार यस क्रममा 2000 भन्दा धेरै शिक्षकलाई यस्तो तालिम दिएको छ। बोर्डले विगतका प्रश्न पत्र तथा नतिजाको विश्लेषण गर्दै प्रदेश जिल्ला र स्थानीय तहसम्म नतिजा सुधारको अभियान चलाएको शर्माले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको महाधिवेशनमा विद्युतीय मतदानको सुविधा प्रयोग गर्ने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारहरूको नाम र फोटोमा छोएर मतदान गर्नेछन्। पहिलो चरणको मतदान गर्न करिब 6 घण्टा लाग्ने अनुमान गरिएको छ। पहिलो चरणमा 1 जना सभापति र 900 जना सदस्यका लागि मतदान गरिनेछ। केसीका अनुसार निर्वाचित भएका सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिनेछ। असार 8 गते दिउँसो 2 बजे मनोनयन प्रक्रिया शुरू गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको केसीले बताउनुभयो। असार 8 गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार 9 गते गरिने उहाँको भनाइ छ। पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुनेछ। उहाँले 3000 को हाराहारी प्रतिनिधि हुने अनुमान रहेको बताउनुभयो। प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रासोपाको आफ्नै एप मार्फत मतदानको व्यवस्था मिलाइँदैछ। देशमा वैदेशिक लगानीकर्ताको आकर्षण साना उद्योगतर्फ केन्द्रित हुँदै गएको तथ्याङ्कले देखाएको छ। उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा दर्ता भएका 914 उद्योगमध्ये 894 जना साना उद्योग रहेका छन्। साना उद्योगमा कम लगानी पर्ने भएकाले पनि दर्ता हुनेमा सबैभन्दा धेरै साना उद्योग रहेका छन्। 11 महिनामा 11 वटा मझौला र 9 वटा मात्र ठूला उद्योग दर्ता भएका छन्। 11 महिनामा सबैभन्दा धेरै 577 सूचना प्रविधिमूलक परियोजना दर्ता भएका छन्। विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख प्रशान्त बोहराले सूचनामूलक उद्योगमा सीमा नभएकाले धेरै संख्यामा लगानी प्रतिबद्धता आएको जानकारी दिनुभयो। चीन र युरोपियन मुलुकबाट सूचना प्रविधिमूलक परियोजनाका दनियामा लगानी प्रतिबद्धता आएको उहाँको भनाइ छ। चालू आर्थिक वर्षको 11 महिनामा 47.62 करोड रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको प्राप्त भएको छ। विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्म विदेशी लगानीकर्ताले 914 वटा उद्योगमा 16 रकम लगानी गर्ने प्रतिबद्धता जनाएका हुन्। र जाजरकोटमा भूकम्प गएको करिब 29 महिना बितिसक्दा पनि आवास निर्माणमा सरकारवाला निकायले व्यवस्था गरेपछि पीड़ित निराश भएका छन्। भूकम्पबाट आवासहीन भएका सर्वसाधारण सरकारले दिएको 50,000 रूपियाँ अनुदानमा अस्थायी आवासमा बस्दै आएका थिए। 29 महिना हुने लाग्दा पनि सरकारले सुरक्षित आवासको व्यवस्था नगर्दा स्थानीय चिन्तामा परेका छन्। वर्षातको मौसममा यहाँ जनजीवन निकै कष्टकर हुने गर्छ। बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले सरकारले पुननिर्माणका लागि क्षतिको यकिन विवरण आकलन डीडीए गर्न आएका प्राविधिकले त्रुटि गरेपछि समस्या भएको बताउनुभयो। सरकारले डीडीएमा खटिएका प्राविधिकले वास्तविक तथ्याङ्क संकलन गर्दा पुननिर्माण अलमलमा परेको छ।
एकै प्रकृतिको एउटा पुननिर्माणमा पर्ने अर्को नपरेको भन्दै पीड़ितले भने विरोध गरेका छन्। प्रमुख जिल्ला अधिकारी खटानन्द अधिकारीले भूकम्पले घरबार विहीन भएका जनताका निजी आवास निर्माणका लागि स्थानीय तहबाट आएका फाइलको अन्तिम रूप दिन सरकारले 8 जना प्राविधिक टोली खटाएको बताउनुभयो। सरकारले 6 जना जाजरकोट 2 जना रूकुम पश्चिममा प्राविधिक टोली खटाएको छ। भेरी नगरपालिका 1, 3 र 11 का लाभग्राहीको फाइल जाँचको काम सकेर 8 नम्बर ओडा र नलगाड नगरपालिका 1 मा पनि शुरू गरिएको छ। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
3: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन कसलाई के भयो?
7: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
6: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
7: ल ल एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद भएको।
6: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
7: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बरगदुवा दाङ। सम्पर्क फोन नम्बर 082-595-101 र मोबाइल नम्बर 97-090-65-255।
8: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578-34-910।
8: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
10: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
8: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-568-18-17 र 98-478-35-645।
6: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानिया

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
1: एवं आगामी दिनमा पनि शुभेच्छा र शुभकामना प्रकट गर्छौं। लाइनमा कोही हुनुहुन्छ भने कुराकानी गर्छौं, होइन भने हेर न जोडा शीर्षकको गीत पछिल्लो समय बजारमा आएको छ। राजेश ढकाल युट्युब च्यानलबाट यहाँहरू सबैलाई अवगत छ। बिस्तारै यस्तै मौलिक गीतहरूको सृजना गर्ने क्रममा, यस्तै मौलिक गीतहरूको जगेर्ना गर्ने क्रममा हामीले गरेका प्रयासहरूलाई अवश्य पनि साथ दिनुभएको छ। लाइनमा आउने मित्रलाई पहिला स्वागत गरौं। नमस्कार।
2: हेलो, नमस्कार।
1: को बोल्दै हुनुहुन्छ?
2: सानु कमला यताबाट।
1: सानु कमला
2: शङ्खसभाको
1: रेडियो अरुणबाट सुन्दै हुनुहुन्छ है? ल, पूर्वतिरको ताजा खबर सुनाउनु होला कमलाजी।
2: आज चाहिँ घाम लागेको छैन, एकदम धुम्म छ मौसम, सायद पानी पर्छ होला दिउँसो, त्यस्तै छ भनौँ न भाइ।
1: आज चाहिँ घाम लागेको छैन भनेपछि हिजो अस्ति पानी परिरहेको थियो?
2: हिजो अस्ति त घाम लागिरहेको थियो, दिउँसो दिउँसो राति पानी पर्थ्यो, आज चाहिँ राति पनि पानी पर्थ्यो अनि अहिले पनि एकदम धुम्म भइरहेको छ, कुहिरो लागिरहेको छ भनौँ न।
1: बर्खाको समय छ, पानी पर्ने कुनै नौलो कुरा होइन, पानी पर्छ अनि त्यसपछि हुरी बतास आउँछ होइन। सबैजना सजग रहनुहोला, सुरक्षित रहनुहोला। पूर्वका धेरै मित्रहरू रेडियो अरुण मार्फत जोडिनु भएको छ, सबैजनालाई मनदेखि माया सुमधुर सम्झना कमलाजी मार्फत है। मनपर्ने भाका रोज्नुहोस्।
2: मलाई आज राजु परिया र बबिता बानियाको त्यो असारे भाका राखिदिनु न, अहिले भर्खरै आएको लाइट डोरी।
1: ए, लाइट डोरी त अनि हामी कसरी प्रस्तुत गर्छौँ त? नत्र मैले त लाइभमा नै हेरेको हो, तपाईँले हेर्नुभएको सायद लाइभ नै हुन सक्छ है।
2: मैले नै हेरेको थिएँ, 13 मिनटको थियो, मैले अघि भर्खरै डाउनलोड पनि गरिरहेको थिएँ।
1: लाइभ हो, लाइभ हो, लाइभ र अफिसियल छुट्याउन सक्नुपर्छ है कमलाजी।
2: बजाउनु मिलेन,
1: लाइभ गीतहरू बजाउन थाल्यो भने कुन चाहिँ बजाउने भन्नुहोस् त, कति धेरै छन्।
2: हुन्छ, त्यसो भए मलाई खेल्छु तिरीको तल्लोबाट राखिदिनु न त।
1: ल, साथीहरूलाई सम्झिनुहोस्।
2: सर्वप्रथम त हजुर अनि रेडियो काठमाडौँ इन्टर टिमलाई एकदम बधाई सुनाउन चाहे अनि मिठो सम्झना पनि गर्न चाहन्छु। अनि के साथीहरूलाई सम्झिनु पर्दा भाइ निमा शेर्पा, प्रवीण मगर, परिन्द चलेन्द्र सारसुङला, अनि नाना सुन सुनिता बहिनी सुनिता कुलुङ, अनि सपना तामाङ, युनिसा तामाङ, रोमन मक्खन, दाईपुर बोलिएका, अनि मेरो बुवा बिरामी हुनुहुन्छ, उहाँलाई गेटल्छन् भन्न चाहे। अनि अहिलेको टाइममा जो जतिले प्रोग्रामलाई माया गरेर सुन्नु भएको छ, सबै सबैलाई एकदम बधाई सुनाउन चाहन्छु। ल, टेक केयर, बाई बाई।
1: हस्, धन्यवाद। शङ्खुवा सभाबाट कमलाजी हुनुहुन्थ्यो, हामी उहाँसँग छुटेका छौँ। अर्को लाइन 4591 3 4591 4 मार्फत कोही हुनुहुन्छ। नमस्ते।
3: हेलो दाई, नमस्ते, गुड मर्निङ।
1: गुड मर्निङ, नमस्ते, शुभ नाम के होला?
3: म सल्यानबाट रत्न मगर है।
1: सल्यानबाट रत्नजी, अहिले कुन रेडियोबाट यो कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: हाम्रो तहलकाबाट बजिरहेको छ है, रेडियो तहलकाबाट।
1: सल्यानबाट नै हो?
3: हजुर हजुर।
1: ल, सल्यानबाट रेडियो तहलका मार्फत यो कार्यक्रम पश्चिमाञ्चल क्षेत्रका धेरै जिल्लाहरूमा सुनिरहनु भएको छ। रत्नजीले आफूलाई मनपर्ने कार्यक्रममा सहभागिता जनाउनु भएको छ। रत्नजी, अब त्यहाँतिरको खबर कस्तो छ सुनाउनुहोस्।
3: यतातिरको अलिअलि बादल गरिरहेछ, पानी पर्ला पर्ला जस्तो गरिरहेछ, मेरो सबै ठिक छ। अनि रेडियो काठमाडौँको अनि काठमाडौँतिरको कस्तो छ भन्नुहोस् है।
1: काठमाडौँको पनि सबै ठिक छ, राति पानी परेको थियो, बिहान उठ्दा खासै पानी परेको रहेनछ, तर अघि पछि भन्दा आज अलिकति शीतलताको महसुस गरेको छु। अनि नयाँ नौलो खबर गाउँतिरको, गाउँ परिवेशको के छ?
3: गाउँतिर त सबै ठिक छ दाई, मकैहरू गोर्ने काम चलिरहेछ है।
1: भनेपछि गर्मी छ कि यति बेला धेरै गर्मी छ कि ठिक्क छ कि कस्तो छ?
3: ठिकै छ भनौँ न है।
1: ठिकै छ, सबैजना राम्रोसँग बस्नुहोला। मिठो माया, मिठो सम्झना, रेडियो तहलका मार्फत हामीलाई साथ दिइरहनुभएका धेरै मित्रहरूको हामी मनमा छौं, मस्तिष्कमा छौं, यहाँहरू सबैलाई सम्झना माया छ। अब साथ दिने साथीहरूलाई, मनपर्ने साथीहरूलाई सम्झिनुहोस्।
3: सर्वप्रथम त रेडियो काठमाडौँको सम्पूर्ण परिवारलाई, अनि त्यसरी पर्यटन बस्नुको दाईलाई, त्यसरी तपाईँलाई गीत सुनाउन चाहन्छु, अनि त्यसरी मेरो घरको सम्पूर्ण परिवारलाई, अनि त्यसरी मेरो साथीहरू जति पनि हुनुहुन्छ, उहाँको नाम निर्देशन छैन, उहाँहरू सम्पूर्ण साथीहरूलाई, अनि त्यसरी अहिले रेडियो काठमाडौँ सुनेर बस्नुको सम्पूर्णलाई, र रेडियो तहलकाबाट प्राविधिकमा हुनुहुन्छ हाम्रो कमल घिताल र खिमा बोरा दिदी हुनुहुन्छ, उहाँलाई पनि सम्झिन चाहन्छु, अनि त्यसै गरी मलाई रत्न मगर भनेर चिन्नु नचिने सम्पूर्ण सम्झिँदै छुट्टिनु। नमस्ते।
1: हस्, नमस्कार। रत्न मगर यो बेला सल्यानबाट हुनुहुन्थ्यो, रेडियो तहलका मार्फत हामीसँग जोडिरहनु भएको छ। यस्तै मनसँग जोडिने, यस्तै अनि प्रेमसँग जोडिने धेरै त्यस्ता प्रेमिल मनहरू हुनुहुन्छ, चाहे जसको देशमा हुनुहुन्छ चाहे विदेशमा हुनुहुन्छ, जहाँ भए पनि म सँगै यात्रा गरिरहेको महसुस गरिरहेको छु। अब धेरै बोलिरहँदा पनि कता कता झर्को लाग्ला, वाक्क लाग्ला है, एउटा गीत पनि सुनाउनु पर्नेछ, तर मित्रलाई स्वागत गरौं, कोही लाइनमा हुनुहुन्छ। नमस्ते,
4: गुड मर्निङ, नमस्ते, नमस्कार है त।
1: ल नमस्कार, स्वागत छ, को बोल्नु भयो होला?
4: दाङराई मध्यपश्चिमबाट राधा आचार्य बोलेको हजुर।
1: राधाजी पश्चिम कुन ठाउँबाट बोल्नु भयो?
4: दाङराई गोगलीबाट।
1: दाङराईबाट बोल्दै हुनुहुन्छ, यो बेला कुन रेडियो मार्फत जोडिनु भएको छ राधाजी?
4: मध्यपश्चिम
1: रेडियो मध्यपश्चिम मार्फत दाङ आसपासका क्षेत्रमा हामीलाई सुनिरहनु भएका सबैजना मित्रहरूलाई मनदेखि माया सम्झना छ। हालखबर बताउनुहोस् कस्तो छ?
4: आज त मौसम घरिको बादल घरिको घाम छ सर।
1: तपाईँको हालखबर सोधेको छु।
4: ए मेरो हालखबर सब ठिकै छ, व्यस्तै छ,
1: राम्रै छ है, सधैँ राम्रो सधैँ यस्तै कुशल सुन्न पाइयोस् है राधाजी।
4: हजुर।
1: ल मध्यपश्चिम मार्फत धेरैजना साथीहरूलाई सम्झना गर्दै तपाईँलाई मनपर्ने भाका तपाईँको मित्रले रोजिसक्नु भएको छ है, अघिल्लो मित्रले सम्झिनु साथीहरूलाई।
4: हजुर हजुर, सल्यानको साथीले रोज्नु भएको छ
1: हो।
4: हजुर
1: ल सम्झिनु साथीलाई।
4: अब सर्वप्रथम है हजुरलाई नै मिठो माया सम्झना छ है त, पहिलो पटकमा है।
1: हस् धन्यवाद तपाईँलाई पनि। ल
4: अनि म के अरे एफएममा बस्नु नि सम्पूर्ण साथीहरूलाई पनि मिठो माया सम्झना छ, होल टिमलाई है।
1: हजुर।
4: अनि गीत रोजेर जानुभएको छ सल्यानको साथी, उहाँलाई पनि मिठो माया सम्झना छ। अनि मध्यपश्चिम सुनेर बस्नु नि, मलाई राधा आचार्य भनेर चिन्नु नि सम्पूर्ण साथीहरूलाई पनि मिठो माया सम्झना छ, मेरो घर परिवारलाई पनि मिठो माया सम्झना छ। अब अरू साथीहरू विदेशमा रहने साथीहरू पनि सुन्दै हुनुहुन्छ होला, लाइभमा बसेर हेर्नुहुन्छ होला, सुन्नुहुन्छ होला, उहाँलाई पनि
1: मिठो माया सम्झना
4: छ भन्दै छुटिन्छु। नमस्ते,
1: हस् धन्यवाद, नमस्कार राधा आचार्य। यो बेला हामीलाई सम्झिँदै हुनुहुन्थ्यो मध्यपश्चिमबाट, धेरै सम्झना माया रेडियो मध्यपश्चिम मार्फत हामीलाई साथ दिइरहनु भएको छ। अब चाहिँ एउटा गीत सुन्छौं, तल्लो बाटो शीर्षकको गीत गुन्जिँदैछ खेम सेन्चुरी र शान्तिश्री परियारको स्वरमा, धेरै परदेशीका नेपालीहरूको प्रतिनिधित्व गर्ने यो गीत जसले हरेकको हृदय चिरिन्छ, हरेकको वास्तविकता बोल्छ, हरेकको यथार्थपन झल्किन्छ, साँच्चीकै मन मुटु र मस्तिष्कलाई छुने एउटा अर्को मिठो गीत तपाईँको रजाय प्रस्तुत गर्छौं।

0: सोचे झैं रहिनछ परदेश चाहे झैं रहिनछ परदेश खेन सेन्चुरी र शान्तिश्री परियारको सुमधुर गलालाई यो बेला प्रस्तुत गर्यौं। रेडियो काठमाडौँ मार्फत उत्पादित यो कार्यक्रम इन्द्रेणी कार्यक्रम तपाईँको घर तपाईँको बस्ती तपाईँको समीपमा छ, सातै दिन सातै रंगमा तपाईँले हेर्न र सुन्न सक्नुहुन्छ। वास्तवमा धेरै परदेशमा रहनुभएका नेपालीहरूलाई यो बेला मिठो सम्झना मिठो माया, कोही रहरले जानुभयो कोही करले जानुभयो कोही बाध्यताले जानुभयो, जहाँ जहाँ देशको जुनसुकै कुनामा बसे पनि विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली पन नेपाली मन नझल्किने कोही हुँदैन। जहाँ भए पनि पराई घर गएकी चेरीलाई माइती घरको कुकुर पनि प्यारो लाग्छ भने जस्तै हरेक विश्वको जुनसुकै कुनामा भेटिएका हरेक नेपालीले हरेक नेपालीको माया गर्छ प्रेम गर्छ महत्व बुझ्छ। हामी यस्तै विषयको एउटा गीत मिठो गीतसँगै यहाँलाई स्वागत गर्छौ। कोही हुनुहुन्छ लाइनमा? नमस्ते।
1: नमस्कार, शुभ बिहानी हजुर।
0: शुभ बिहानी, नमस्ते। को बोल्दै हुनुहुन्छ, कहाँबाट?
1: हजुर, म यता बझाङबाट कृष्ण भोरा बोले है।
0: कृष्णजी बझाङमा हुनुहुन्छ, अहिले कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
1: रेडियो सेरोफेरोबाट सुन्दैछु हजुर।
0: बझाङबाटै हो प्रस्तुत भइरहेको?
1: हजुर हजुर, हाल म बझाङमै छु दाजु।
0: ए, रेडियो बझाङ मार्फत यति बेला बझाङ मार्फत रेडियो सेरोफेरो मार्फत यो कार्यक्रम बझाङ आसपासका क्षेत्रमा सुन्दै हुनुहुन्छ। अनि तपाईँलाई कस्तो छ के छ?
1: हजुर, हजुरको मायाले भगवानको आशीर्वादले बाँचेकै छु भन्नुपर्छ। हजुर लगायत रेडियो काठमाडौँ होल युनिटको के छ खबर, अनि हजुरसँग फर्स्ट टाइम कुरा गर्न पाए एकदमै भाग्य भन्यो है।
0: ल, म पनि भाग्यमानी जसले चाहनुभयो चाहनेसँग हो आफूले बोल्न, जोसँग मनपर्छ जोसँग बोल्न चाहिन्छ तपाईँले प्रयास गर्नुभयो अनि मात्रै कुरा भयो। अझ म धेरै भाग्यमानी छु।
1: हजुर होइन, भाग्यमानी हामी पनि छौँ, हजुरको आवाज शनिबारको श्रृङ्खलामा सुन्न पाउँछौ होइन।
0: हो नि, ल, खुसी लाग्यो हामीलाई सम्झिनुभयो। बझाङ आसपासका क्षेत्रको नयाँ ताजा खबर सुनाउनुहोस्।
1: एकदम घाम लागेको छ, एकदमै गर्मी लगभग बढ़िरहेको छ भनौ। ठिक छ दाजु, यतातिरको खबर है?
0: ल, सधैँ राम्रो होस्, सधैँ ठिक होस्, यस्तै ताजा शुभ समाचार सुन्नका लागि समय मिलाएर आउँदै गर्नुहोला है त। ल, बझाङ आसपासका क्षेत्रमा सुन्ने जसले तपाईँको प्रतिनिधित्व गर्नुभयो त्यहाँका क्षेत्रहरूमा सबैजनालाई मनभरिको माया छ, जसले रेडियो सेरोफेरो मार्फत हामीलाई साथ दिइरहनु भएको छ। अब तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्।
1: आजको श्रृङ्खलामा म हजुरको आवाजमा सजिएको हेर न जोडा, हजुरको आवाजमा सजिएको अनि साथीहरूका स्वरबद्ध भएको मिठो भाका सुन्न चाहन्छु आजको यो श्रृङ्खला मार्फत।
0: साथीहरूलाई सम्झिनुहोस् ल।
1: सर्वप्रथम हजुरलाई रेडियो काठमाडौँ होल इण्डिया टिमलाई अनि रेडियो इन्द्रेणी कार्यक्रमलाई विभिन्न देशका विभिन्न एफएम स्टेशनबाट सुनिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहन्छु र धेरै धेरै मिठो माया सम्झना भन्दै छुटिन्छु। नमस्ते, बाबाई, तपाईँको बाँकी बस
0: धन्यवाद। नमस्कार, बझाङको मित्रसँग हामी कुराकानी गर्दै थियौं, यस्तै कुराकानीको सिलसिलामा अर्को फोनमा प्रवेश गरौं। नमस्कार।
2: हेलो, नमस्कार।
0: शुभनाम के होला? सपनाजी रेडियो अरूणबाट साथ दिइरहनु भएको छ है?
2: हजुर, एकदमै मजाले।
0: पूर्वको हाल खबर के छ?
2: पूर्वको हाल खबर ठिकै छ, अहिले चाहिँ सिमसिम पानी परिरहेछ, त्यस्तै छ भनौँ न।
0: ए, अघि एकजना मित्रसँग कुरा गरेका थियौँ, कमलासँग पानी पर्न लागेको छ भन्नुभएको थियो, पानी परिसकेछ है?
2: हजुर हजुर, एकदमै झरी परिरहेछ भनौँ न।
0: शङ्कर सभाको तपाईँ कुन ठाउँमा हुनुहुन्छ?
2: यतिखेर शङ्कसभाको यतामा पाँच खपनमा छु।
0: ए, पाँच खपनमा हुनुहुन्छ। ल, हामीलाई अरूण मार्फत साथ दिने पाँच खपन आसपासका क्षेत्र, शङ्कसभाका क्षेत्र, अन्य धेरै जिल्लाहरूमा हामीलाई साथ दिने सबैलाई रेडियो काठमाडौँ इन्द्रेणीको तर्फबाट मिठो माया सुनाइदिनुहोस् है।
2: हजुर हजुर, एकदमै मजाले सुनिरहनु भएको छ, इन्द्रेणी नसुन्ने कुरा हुँदैन है कसैले पनि।
0: ल, धन्यवाद, सबैले माया गर्नुभएको छ। अब तपाईँलाई मनपर्ने साथीहरूलाई सम्झिनुहोस्।
2: हुन्छ, फर्स्टमा त इन्द्रेणी होल इन्डिया टिमलाई नै अब मिठो सम्झना अनि अब बज्ने भाका सुनेर नि मजाले इन्जोय गर्नलाई भन्न चाहे। अनि अब साथीहरू त धेरै हुनुहुन्छ, मलाई सपना भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई नै अब बज्ने गीत सुनाउँदै जान्छु ल। नमस्ते, टिकेर बाई,
0: धन्यवाद। उहाँसँग हामी छुटेका छौँ, शङ्कर सभाको मित्रसँग कुराकानी गर्दै थियौं। अब चाहिँ एउटा गीतै सुनाऊ, हेर नजोडा यहाँको लागि राख्छौ, अनि गीत सँगसँगै कमेन्ट पनि एकछिनमा पढ्छौ।

हेर न जोड़ा शीर्षक गीत हामीले प्रस्तुत गर्यौं बझाङको मित्रले रोज्नु भएको थियो यहाँहरू सबैका लागि प्रस्तुत गरे पश्चात स्वागत छ जसमा आवाज मसँगै राजेश ढकाल त्यसै गरेर सरु गौतम र टीका प्रसाईको थियो त्यो गीत हेर न जोड़ा यहाँले अवश्य पनि सुन्दै हेर्दै आउनु भएको छ यहाँका लागि प्रस्तुत गरेको थियौं म केही कमेन्टहरू पढ्दैछु दर्शन नमस्कार म टीकाराम सुनवार तीनजुरी मीडिया ग्रुपको मेम्बर रामेछापबाट कार्यक्रम मार्फत सम्झिनु पर्दा सबैलाई मिठो सम्झना मिठो माया भन्नुभएको छ टीकाराम सुनवारले फलफल अपेक्षा सेन्चुरीले परिवर्तन सम्भव छ नमस्कार म पाटनबाट सुन्दैछु कार्यक्रम धेरै राम्रो लाग्छ म लगायत सबै रेडियो परिवारलाई अब बज्ने भाका सुनाउन चाहन्छु सबैलाई सम्झना माया भनेर कमेन्ट गर्नुभएको छ त्यसै गरेर अर्को छ अप्सरा खड्काले नमस्कार कार्यक्रम सुन्दैछु रामेछाप घरबै काठमाडौँबाट अप्सरा खड्का सबैलाई मिठो सम्झना अब बज्ने भाका मार्फत भन्नुभएको छ मिलन घायल मुटुले गुड मर्निङ नमस्कार अब बज्ने भाका सम्झिनु पर्दा मेरा सबै साथीहरूलाई अहिले दोहा कतारबाट कार्यक्रम हेर्दै र सुन्दैछु भन्नुभएको छ जीवन थापा जलनले नमस्कार कार्यक्रम इन्द्रिणी मार्फत सबैलाई सम्झना माया जीवन थापा जलन डोटी गाजरी घरबै प्रवासबाट सबैलाई सम्झेको छु भन्नुभएको छ माया जीवन थापा जलन डोटी गाजरी घरबै प्रवासबाट सबैलाई सम्झेको छु भन्नुभएको छ त्यसैगरी

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-5953-50 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अद्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भिटिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
5: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो उदुरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी पारदर्शी तथा चुस्त बनाउनको लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 अहिलेसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। विगत एक दशकसम्म प्रभाव भएको अनुदान बारे छानबिन गर्न सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा कार्यदल गठन भएको हो। कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। नेपालको कुल गृहस्थ उत्पादनमा झण्डै 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि तथा व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानसम्म पुग्न नसकेको र अनुगमन कमजोर भएको भन्दै प्रभावकारिताबारे टीका टिप्पणी हुँदै आएको छ। कार्यदलको कार्यादेश टीओआरमा पुराना प्रतिवेदन समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समावेश गरिएको छ। त्यस्तै आवश्यक लेखाजोखा गर्ने र अनुदान दुरूपयोग अवस्था सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गर्ने कार्यादेश कार्यदललाई दिइएको छ। ललितपुरको जावला खेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले आज भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ। नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो आज दिउँसो 4 बजेपछि देखाउने तयारी छ। भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदाकादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक मंगल बजार सुन्दारा लगनखेल कुमारीपाटी हुँदै जावला खेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावला खेल पुर्याइएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ। आजै भोटो यात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बंगुमती लगिनेछ। साथै मिदनाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ। रातो मच्छिन्द्रनाथको भोटो जात्राका दिन उपत्यकाका विभिन्न ठाउँबाट आएकाहरू ललितपुरको जावला खेलमा आएर भोज खाने प्रचलन छ। विगतका वर्षमा आजका दिन चिडियाखाना र जावला खेल मैदानमा भोज खाने गरे पनि यसपालि भने मैदानमा मात्रै भोज खानुपर्ने बाध्यता छ। जावला खेलको सदर चियाखानामा रहेको केही जीव जन्तुमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना हिजोदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। र पछिल्ला वर्षहरूमा भन्दा यो वर्ष कक्षा 12 को नतिजामा निरन्तर सुधार देखिएको छ। अघिल्लो वर्ष 61.17% रहेको नतिजा यस वर्ष वृद्धि भएर 69.75% पुगेको छ। दुई वर्ष अघि कक्षा 12 को उत्तीर्ण प्रतिशत 52.91% मात्र थियो। राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार दुई वर्षको अवधिमा कक्षा 12 को नतिजामा झण्डै 17% वृद्धि देखिएको छ। यसपटक कक्षा 12 को परीक्षामा नतिजा वृद्धि हुनुमा थुप्रै कारणहरू भए पनि विगत केही वर्षदेखि प्रश्न पत्र निर्माण तथा उत्तर पुस्तिका परीक्षणमा शिक्षकलाई दिएको तालिम र विगतका नतिजालाई विश्लेषण गर्दै अपनाइएको सुधारात्मक उपाय मुख्य भएको परीक्षा बोर्डले जनाएको छ। बोर्डले पछिल्लो समय प्रश्न पत्र निर्माणका लागि शिक्षकलाई तालिम दिन थालेको छ। परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार यस क्रममा 2000 भन्दा धेरै शिक्षकलाई यस्तो तालिम दिएको छ। बोर्डले विगतका प्रश्नपत्र तथा नतिजाको विश्लेषण गर्दै प्रदेश जिल्ला र स्थानीय तहसम्म नतिजा सुधारको अभियान चलाएको शर्माले बताउनुभयो।
हस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478726873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुखेर मर्नुभयो
5: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
5: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
9: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
12: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
6: सम्पर्क फोन नम्बर 082-5630-27
12: 98-41-68-47-46
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
13: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
13: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
15: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
16: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
15: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
17: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढ़ामगर द्वारा प्रत्येक दिन बिरामी चेक जांच भइरहेको सहर्ष जानकारी गराउँदछौं। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
4: सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महीना को दोस्रो शुक्रवार बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
1: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जांच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-498-87-741।

0: Your home radio, Madhya Pashchim FM.
1: International news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from Madhya Pashchim
3: Time Check. यति बेला मध्याह्नको 12 बजेको छ।
4: सार्वजनिक र विश्वकप फुटबलमा 10 खेलाड़ीमा सीमित पारागोएले तर्कीयलाई एक गोलले हरायो, मुख छोपेका कारण मिगुएललाई रातो कार्ड। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय समितिको बैठक बस्दैछ। भोलिदेखि शुरू हुने महाधिवेशन अघि आज चितवनको भरतपुरमा केन्द्रीय कमिटिको अन्तिम बैठक बस्न लागेको हो। बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो। बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उहाँले बताउनुभयो। अधिवेशनमा त देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहनेछ। रासपाको महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ। रासपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटोमा छोएर मतदान गर्न सक्नेछन्। उहाँले 3,000 हाराहारीमा प्रतिनिधि हुने अनुमान रहेको बताउनुभयो। प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रासपाको आफ्नै एप मार्फत मतदानको व्यवस्था मिलाइँदैछ। विदेशका 170 प्रतिनिधि मध्ये आउन नसक्नेहरूले एप मार्फत मतदान गर्ने भएका हुन्। ललितपुरको जावला खेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ। नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो आज दिउँसो 4 देखाउने तयारी छ। भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 अग्लो रथमा विराजमान गराई पुलचोक, मंगल बजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ। आजै भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ। साथै मिन्नाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ। नेवार समुदायले आज सिद्धिनख पर्व मनाउँदैछन्। जेठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन आज कुमार कार्तिकेय र गणेशको पूजा गर्ने परम्परा छ। सिद्धिनखको दिन आज नेवार समुदायले वर्षा शुरू हुन अघि पानीका स्रोतहरू सफा गर्ने परम्परा छ। आजका दिन पानीका मुहान, इनार, कुवा, पोखरी, धारा लगायतका पानीको स्रोत सरसफाई गर्ने गरिन्छ। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीका मुहान र स्रोतको वरिपरि सरसफाई गर्नु यो पर्वको मुख्य विशेषता हो। यो पर्वसँगै वर्षा शुरू हुने र किसानले वर्षभरको महत्वपूर्ण काम धान रोपाई थाल्ने गर्छन्। नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ। आजको दिन घर घरमा मास, मूंग, केराउ लगायत विभिन्न अन्नको बारा र चामलको पिठोको चटामरी बनाएर खाने परम्परा पनि छ। सरकारले महिला यात्रुलाई लक्षित गरी 7 प्रदेशमा बुलुबस सञ्चालनको तयारी अघि बढ़ाएको छ। सरकारको 100 कार्यसूची अनुसार सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न बुलुबस सेवा सञ्चालनको तयारी अघि बढ़ेको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यस अन्तर्गत काठमाण्ड उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसलाई बुलुबसका रूपमा सञ्चालन गर्ने योजना अघि बढ़ाइएको छ। साथै काठमाण्ड उपत्यका बाहिर सबै प्रदेश यातायात व्यवसाय संघसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय सारिणी सहितको कार्ययोजना, शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मसुदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ। प्राप्त प्रस्तावको आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ। आउँदो आर्थिक वर्षमा 7 प्रदेशमा ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रम समेत प्रस्ताव गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा क्रिप्टो मुद्राको कारोबार गर्ने 2 22,00,000 नगद सहित काठमाण्डुबाट पक्राउ, थप अनुसन्धान चल्दै लगायतका खबरहरू बाँकी नै छन्।
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले महाधिवेशन अघि राजसोपाको अन्तिम केन्द्रीय कमिटी बैठक भरतपुरमा बस्दै महाधिवेशनमा विद्युतीय मतदान विदेशबाट पनि मतदान गर्न मिल्ने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँबाट स्रोत नखुलेको 22 लाख नगद सहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको म्यागन गाउँपालिका 5 घर भई अहिले बुढा नीलकण्ठ नगरपालिका 6 बस्ने 47 वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका 7 घर भई काठमाडौँ महानगरपालिका 16 बस्ने 50 वर्षीय ओम बहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। लाजिमपाटमा रहेको एउटा बारमा अभौतिक मुद्रा अर्थात क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबार मार्गबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। तारालालको स्रोत नखुलेको 22 लाख रूपियाँ अमेरिकी डलर 40 र दरखास्त गरेको दस्तखत गरेको रकम उल्लेख नगरेका चेकहरू 4 थान बरामद गरिएको प्रहरीको भनाई छ। साथै उनले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा झण्डै 2000 यूएसडीटी बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको पनि प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि जिल्ला अदालत काठमाडौँबाट 5 दिनको म्याथप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स वानका लागि कतार सरकारले गएको वर्ष बिना शर्त उपहार स्वरूप दिएको नयाँ बोइंग 747-8Z विमान सार्वजनिक गर्नुभएको छ। अमेरिकी सेनाले झण्डै 40 करोड़ अमेरिकी डलर मूल्य बराबरको जम्बो जेटको परिमार्जन कार्य पूरा गरेपछि ट्रम्पले यसलाई सार्वजनिक गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी वायुसेनाका अनुसार राष्ट्रपतिले प्रयोग गर्नु अघि विमानको परिमार्जन परीक्षण गर्नका लागि अन्तिम परीक्षण उडान गरिनेछ। जेट विमानको परिमार्जनको क्रममा सुरक्षा मिशन संचार बन्दोबस्तीको सहयोग र उन्नत प्रविधिहरू अपग्रेड गरिएको अमेरिकी वायुसेनाले जनाएको छ। सन् 2025 मे महिनामा कतारी साई परिवारले यो विमान अमेरिकी रक्षा मन्त्रालयलाई एयर फोर्स वानको हिस्सा बनाउन उपहार दिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा 10 खेलाड़ीमा सीमित पारागोयले टर्कीलाई 1 गोलले हराएको छ। सान फ्रान्सिस्को वे एरिना स्टेडियममा आज बिहान भएको खेलमा पारागोय विजयी भएको हो। पारागोयका लागि माटियास गार्लाजले खेलको दोस्रो मिनटमै गोल गरेका हुन् जुन निर्णायक गोल भयो। पहिलो हाफको अतिरिक्त समयमा पारागोयका स्टार खेलाड़ी मिगुएल अल्मिरोनले रातो कार्ड पाए। टर्कीका खेलाड़ीलाई केही भन्दै गर्दा आफ्नो मुख हातले छोपेका कारण उनलाई रेफ्रीले मैदानबाट बाहिर पठाएका थिए। यो विश्वकपका लागि फिफाले एउटा नयाँ र कड़ा नियम लागू गरेको छ। नियम अनुसार यदि कुनै खेलाड़ीले तनावपूर्ण वा विवादित स्थितिमा आफ्नो मुख हात पाखुरा वा जर्सीले छोपेर विपक्षी खेलाड़ीलाई केही भन्छ भने उसलाई सीधै रातो कार्ड दिइनेछ। समूह डीमा टर्की आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग 2 गोलले र पारागोय आयोजक अमेरिकासँग 4-1 गोलको फराकिलो अन्तरले पराजित भएको थियो। अमेरिका नकआउट चरणमा पुग्दा समान 3 अंक रहेको अस्ट्रेलिया दोस्रो र पारागोय तेस्रो स्थानमा छ। लगातार दोस्रो हारसँगै टर्की बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार पौने 11 बजे नेदरल्याण्डस र स्वीडेन बीच खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। महाधिवेशन अघि राजसभाको अन्तिम केन्द्रीय कमिटी बैठक भरतपुरमा बस्दै महाधिवेशनमा विद्युतीय मतदान विदेशबाट पनि मतदान गर्न मिल्ने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने नेवार समुदायले आज पानीका स्रोत सरसफाई गरी सिथिनख पर्व मनाउँदै साथै प्रदेशमा ब्लू बस संचालनको तयारी पहिलो चरणमा कम्तीमा 25 बस संचालनमा ल्याउने लक्ष्य कतारले उपहार दिएको बोइङ विमान अब एयर फोर्स वान अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक र विश्वकप फुटबलमा 10 खेलाड़ीमा सीमित पारागोयले टर्कीलाई 1 गोलले हरायो मुख छोपेका कारण मिगुएललाई रातो कार्ड। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 99 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आइसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
5: मृग

0: चिकित्सक विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामी को चेक जांच तथा ऑपरेशन सेवा,
1: वरिष्ठ रेडियोलॉजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
0: साथ ही इंडोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सीटीजी लगायत का अत्याधुनिक प्रविधि का सेवा।
2: संपर्क बुद्ध इंटरनेशनल हॉस्पिटल प्राली, सड़क विभाग ओरालो घोराई जांच, फोन नंबर 082-5563-218।
3: दशकों देखि स्वास्थ्य क्षेत्र में विशेषज्ञ डाक्टरी सेवा दीदी आइरहेको एस शिव मेडिकल में निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौं। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिशियन डाक्टर दीपनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
5: हाड़ जोड़ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
6: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
0: इन्डोस्कोपी सेवा,
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
8: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-5607-734 र 082-5607-138।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको, नशा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू,
10: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
9: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
10: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
9: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
10: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
11: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12871।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-847, 082-5590-847।
16: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98-453-0653-23।

0: ओरेंज मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्याश डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गतेदेखि

0: गते सम्म
1: स्थान राप्तीअटो इंजीनियरिंग बजाज शोरूम सहित गेट गुराही दाम।
2: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151 98-478-33-133 र 98-686-32-44।
3: भर्ना खुल्यो।
4: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: कार्यक्रमहरू:
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
2: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
5: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ।
6: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 98-512-32-328
4: र 98-578-37-255।
7: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
8: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
7: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
8: यौन उत्तेजना नहुने,
7: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
8: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
7: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
3: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
8: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-28-89-028।
9: मध्य पश्चिम FM 91.4 MHz।

कोचिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082568609 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।
1: Come on now, I'ma shake that thing, girl, yeah.

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिच इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तपाईले तीन जेलसम्म हामीलाई साथ दिनुभयो। तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टिभी किन्न जाने?
5: जान्न।
4: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइनी भएर त जान लाग्यो नि।
4: हो र? कहाँ?
5: भन्दिन के?
4: साथै भन्दिनौ।
5: आई लभ यु पिंकुली भनेको।
4: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: फोन नम्बर
5: 082562452
4: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498871।
9: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेष अधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन सात बुद्धि लुम्बिनी घोषणा पत्र 2083 जारी गर्दै सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सभाको विशेष अधिकार समितिको आयोजनामा असार 2 र 3 गते सञ्चालन भएको सम्मेलनले संसदीय विशेष अधिकारको संरक्षण, प्रदेश सभाको स्वायत्तता र लोकतान्त्रिक संस्थाको सुदृढीकरणका विषयलाई मुख्य प्राथमिकतामा राखेको छ। सम्मेलनद्वारा जारी घोषणा पत्रमा प्रदेश सभाहरूको स्वायत्तता तथा मर्यादालाई सम्वर्धन गर्न संसदीय विशेष अधिकार सम्बन्धी सार्वभौम सिद्धान्तलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। संघीय गणतन्त्र नेपालको संसदीय अभ्यासप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न राज्यका सबै पक्ष उत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा घोषणा पत्रमा अघि सारिएको छ। सम्मेलनले कार्यपालिका र व्यवस्थापिका बीचको सुमधुर सम्बन्धलाई लोकतन्त्र संस्थागत गर्ने मुख्य आधार मानेको छ। व्यवस्थापिकाले दिने निर्देशन, निगरानी तथा खबरदारीप्रति कार्यपालिका पर्याप्त रूपमा गम्भीर नहुँदा संसद र सांसदको विशेष अधिकार प्रभावित भएको विषयमा सम्मेलनले गम्भीर ध्यान आकर्षण गराएको छ। जाजरकोटमा भूकम्प गएको करिब 29 महिना भइसक्दा पनि आवास निर्माणमा सरकारवाला निकायले व्यवस्था गरेपछि पीड़ित निराश भएका छन्। भूकम्पबाट आवास विहीन भएका सर्वसाधारण सरकारले दिएको 50,000 रूपियाँ अनुदानमा अस्थायी आवासमा बस्दै आएका थिए। 29 महिना हुनै लाग्दा पनि सरकारले सुरक्षित आवासको व्यवस्था नगर्दा स्थानीय चिन्तामा परेका छन्। वर्षातको मौसममा यहाँ जनजीवन निकै कष्टकर हुने गर्छ। बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले सरकारले पुननिर्माणका लागि क्षतिको एकिन विवरण आकलन गर्न आएका प्राविधिकले त्रुटि गरेपछि समस्या भएको बताउनु भएको छ। सरकारले डीडीएमा खटाएका प्राविधिकले वास्तविक तथ्याङ्क संकलन गर्दा पुननिर्माण अलमलमा परेको छ। एकै प्रकृतिकै एउटा पुननिर्माणमा पर्ने, अर्को नपरेको भन्दै पीड़ितले भने विरोध गरेका छन्। प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले भूकम्पले घरबार विहीन भएका जनताका निजी आवास निर्माणका लागि स्थानीय तहबाट आएका फाइलको अन्तिम रूप दिन सरकारले 8 जना प्राविधिक टोली खटाएको बताउनु भएको छ। प्युठानमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई स्थापना भएपछि चैते धान खेतीको क्षेत्र व्यापक विस्तार भएको छ। 2077-78 200 रोपनीमा हुने चैते धान 2082-83 आइपुग्दा 4,700 रोपनी क्षेत्रफलमा खेती विस्तार भएको कार्यालयको तथ्याङ्क छ। कार्यालयले यस वर्ष जिल्लाको सरमारानी गाउँपालिकामा चैते धान खेती विस्तार गरेको छ। प्युठानको ऐरावती गाउँपालिका र स्वर्गद्वारी नगरपालिकामा मुख्य रूपमा चैते धान खेती लगाउँदै आएको परियोजना कार्यान्वयन एकाई प्युठानका प्रमुख सुमान सिंह गिरीले बताउनु भएको छ। 2077-78 200 रोपनी, 77-78 1,045 रोपनी, 79-80 1,650 रोपनी, 80-81 2,595 रोपनी र 81-82 3,600 रोपनी क्षेत्रफलमा खेती विस्तार भएको थियो। र पछिल्ला वर्षहरूमा भन्दा यो वर्ष कक्षा 12 नतिजामा निरन्तर सुधार देखिएको छ। अघिल्लो वर्ष 61.17% रहेको नतिजा यस वर्ष वृद्धि भएर 79.75% पुगेको छ। दुई वर्ष अघि कक्षा 12 उत्तीर्ण प्रतिशत 52.91% मात्रै थियो। राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार दुई वर्षको अवधिमा 12 कक्षाको नतिजामा झण्डै 17% वृद्धि देखिएको छ। यस पटक 12 कक्षाको परीक्षामा नतिजा वृद्धि हुनुमा थुप्रै कारण भए पनि विगत केही वर्षदेखि प्रश्नपत्र निर्माण तथा उत्तर पुस्तिका परीक्षणमा शिक्षकलाई दिएको तालिम र विगतका नतिजालाई विश्लेषण गर्दै अप्नाइएको सुधारात्मक उपाय मुख्य भएको परीक्षा बोर्डले जनाएको छ। बोर्डले पछिल्लो समय प्रश्नपत्र निर्माणका लागि शिक्षकलाई तालिम दिन थालेको छ। परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार यस क्रममा 2,000 भन्दा धेरै शिक्षकलाई यस्तो तालिम दिइएको छ। अवस्था दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चलेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
8: सम्पर्क मोबाइल 98478727769।
9: र 98578386689।

0: 6.9 डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
2: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
1: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 9848723572।
5: नेपाली जुत्ता घर,
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी।

0: रेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, सही गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98578-30151, 98478-33133 र 98686-37244।

मैं संपूर्ण रेडियो प्रेमी श्रोता मनहरुमा आवाज र आवाज फुस व्यापारको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र सांगीतिक आवाजको सिंगालु रेडियो कार्यक्रम म्युजिक कलेक्सनको प्रखाईमा जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्राविधिक मित्र प्रविधि अधिकारीसँगै आवाजको दुनियाँ मार्फत तपाईँकै सांगीतिक आवाजका गीत संगीतको सारथी म नारायण जीको तर्फबाट हजुर श्रोता आज तपाईँहरू होइन यो न्यानो मौसम सँगसँगै यो गर्मी मौसम सँगसँगै के गरिराख्नु भएको छ कहाँ हुनुहुन्छ के कस्तो अवस्थामा हुनुहुन्छ पक्कै पनि तपाईँहरू आज होइन स्वस्थ व्यस्त सन्जय आर्मी अनि घरमै पनि हुनुहुन्छ होला घरमै खाजा खाँदै होइन यस्तै टिकटकहरू यस्तै कुराहरू हेर्दै तलिन व्यस्त हुनुहुन्छ होला गर्मी हुनुहुन्छ होला क्यारे आज चाहिँ शनिबार आइपुगेको छ हामी शनिबार व्यवसायमा छौँ हामी हरेक साता यो शनिबारको दिन दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छौँ र करिब करिब 2 बजेसम्म तपाईँहरूका रोजाइका विधाहरू प्रस्तुत गर्दै तपाईँहरूसँग रमाइलो बला कुसारी गर्दै यहाँ रहने गर्छौं आज पनि तपाईँहरूले रोज्नुपर्ने तिनै पुराना सांगीतिक आवाजका तपाईँहरूका गीत संगीतका विधाहरू रहेका छन् लोक पप आधुनिक फिल्मी गरी यिनै 4 वटा विधाहरू मध्ये एउटा विधा रोज्न पाउनुहुनेछ जसको लागि तपाईँ आउनुपर्ने हुन्छ 082-85-8854 तपाईँको लागि यो बाटो खुल्ला छोडेका छौं तपाईँहरू यो नम्बरको सहारा लिएर सहभागिता जनाउनु भयो भने रमाइलो कुराकानी रमाइलो भलाकुसारी हुनेछन् अवश्य पनि तपाईँहरू के गरिराख्नु भएको छ यस्तै यस्तै कुराकानी गर्दै अगाडि बढ्छौं भन्ने मलाई लागिराखेको छ ठिकै छ अनि त्यसपछि भने तपाईँहरूले यति बेला हामीलाई 91.4 मेगा हर्जबाट लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुनेछ अथवा सुन्दै पनि हुनुहुन्छ होला त्यति मात्र नभई हाम्रो रेडियोको वेबसाइट पनि रहेको छ www.radioMP.org लगइन गरे पनि सुन्न सक्नुहुनेछ अनि त्यसपछि मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुनेछ तपाईँ हाम्रो पात्रमा गएर रेडियो मध्यपुस्तम एफएम भनेर सर्च गर्नुभयो भने त्यहाँ पाउनुहुनेछ त्यहाँ गएर सुनेर साथ दिनुहुनेछ भन्ने कुरा मलाई लागिराखेको छ अनि त्यसपछि भने अझै सामाजिक सञ्जाल फेसबुक पनि रहेको छ हाम्रो साथमा हाम्रो फेसबुक पेज रेडियो मध्यपुस्तम एफएम तपाईँहरूले फेसबुकमा गएर रेडियो मध्यपश्चिममा पनि भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि पाउनुहुनेछ ठिकै छ तपाईँहरूलाई के को माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्न होला आफूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुनेर साथ दिने हो पक्कै पनि अवश्य पनि अन्तिम अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्ने कुरा आशा राखेको छ अनि त्यसपछि पनि आज हामीले यति बेला तपाईँहरू माझ एउटा मिठो गीत राखिसकेका छौं तपाईँहरू भने टेलिफोन पनि गर्दै गर्नुहोला अनि त्यसपछि यति बेला यही मिठो तपाईँहरू माझ राखेका छौं यो गीत भने सुन्दै गर्नुहोस् तपाईँको टेलिफोन लिन तपाईँसँग रमाइलो भलाकुसारी गर्न फेरि पनि यहाँ उपस्थित हुनेछौं

0: कार्यक्रमको सन्दर्भले यो मिठो गीत भने तपाईँहरूमा जोडिसकेका छौ। आज यस्तै यस्तै रमाइलो कुराकानी गर्दै तपाईँहरूसँग भलाकुसारी होइन तपाईँका रोजाएका गीत संगीतहरू सुनाउँदै यहाँ रहन्छौ, यात्रा गर्छौ। करिब करिब दुई बजेसम्म यहाँ तपाईँहरू माझ 91.4 मेगाहर्जबाट गुनगुनाइ राख्नेछौ। अब भने बाँकी साथ तपाईँको रहनेछ। अब पालो तपाईँको है त 082-568-5454 टेलिफोन गर्ने, आफूलाई मनपर्ने विधान रोज्ने पालो तपाईँको। टेलिफोनमा जोडिनुहोला, कुराकानी गराउँला। मैले तपाईँहरूलाई बारम्बार जानकारी गराइराख्नेछु, तपाईँ के को माध्यमबाट सुन्दै हुनुहुन्छ होइन, यिनी कुराकानी गर्छौ। आज के गर्दै हुनुहुन्छ तपाईँहरू, यस्तै यस्तै भलाकुसारी गर्नेछौ, रमाइलो भलाकुसारी अवश्य पनि हुनुहुन्छ। आउनु होला है त 082-568-5454 यो नम्बरको सहारा लिएर सहभागिता जनाउनु भयो भने तपाईँसँग कुराकानी गरिनेछौ। के छ प्रदीपजी, कोही साथी हुनुहुन्छ टेलिफोनमा कि के छ? कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर।
1: नमस्ते हजुर सर।
0: नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? शुभ नाम?
1: नवराज साउद।
0: नवराज साउद
1: हजुर सर।
0: नवराजजी
1: हजुर हजुर,
0: सन्चै आरामै हुनुहुन्छ?
1: आरामै छु हजुर। के छ रेडियो लगायतको मध्य पश्चिमको सुनाउनु?
0: एकदम ठिक छ भन्नुपर्छ हाम्रो पनि। के गरिराख्नु भएको छ?
1: आज यसो शनिबार हो, बसी बसाइ छ।
0: बसी बसाइ, आज थकाइ मेटाउँदै हुनुहुन्छ है? ठिकै छ नवराजी, कार्यक्रममा आउनु भएको छ। आज कुन विधा रोज्नुहुन्छ?
1: विधा अब त्यही लोकविधा बजाइदिनुहोस् आज।
0: लोकविधा बजाइदिनु पर्यो है? ठिकै छ, तपाईँको रोजाइको विधा पनि हामी अन्तिममा एकैछिनमा हामी सुनाइदिनेछौ, प्रस्तुत गर्नेछौ। यति बेला भने अब हामीले अन्य साथीलाई पनि पालो दिनुपर्छ हजुरको यो मिठो रोजाइको विधा सँगसँगै। अब साथीभाइ सम्झना गर्नुहोस् है त, हामी छुट्यौँ।
1: सर्वप्रथम हजुरलाई अनि हाम्रो प्राविधिकमा बस्नुभएको प्रदीप अधिकारी सर अनि यसभन्दा पछि आउने सम्पूर्ण साथीहरूलाई अनि मलाई नवराज सहन भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै बिदा हुन्छु कि बाबा।
0: ओके बाबा, सदाको बसाईमा सुनेर साथ दिनुहुन्छ, टेलिफोनमा पनि सहभागिता जनाउनुहुन्छ, यहाँले लोकविधा रोजिसक्नु भएको छ। अब आउने सहभागी मित्रले भने हामीसँग भलाकुसारी गर्न मात्रै पाउनुहुनेछ है त, विधा चाहिँ रोज्न पाउनुहुनेछ होइन। हाम्रो नवराज साउदजीले रोजीको विधा प्रस्तुत गरिसकेपछि आउनुभयो भने तपाईँले पनि विधा रोज्न पाउनुहुनेछ, आफूलाई मनपर्ने विधा रोज्न पाउनुहुनेछ। यति बेला आउने सहभागी मित्रले भने भलाकुसारी मात्रै गर्छौ है त, के छ फेरि पनि कोही साथी हुनुहुन्छ त टेलिफोनमा कुराकानी गरिहालौँ होइन यहाँसँग पनि। नमस्ते हजुर।
2: नमस्ते हजुर। नमस्ते, नमस्कार, शुभ आशीर्वाद है त।
0: नमस्ते, नमस्कार हजुर। राधाजी हुनुहुन्छ कि क्या हो है?
2: ए बराई कस्तो ठ्याक्कै जाने आला ज्योतिषी बनाएको हेर त,
0: अलिअलि मात्रै गेस गर्न सिकेको छु राधाजी।
2: होइन तपाईँ त सबै ज्योतिषी हुनुहुनु भएछ के?
0: ज्योतिषी त के को हुनु थियो र, यसो गेस मात्रै गरेको तपाईँले ज्योतिष नै भनिदिनु भयो, ठिकै छ।
2: मेरो लागि ज्योतिषी हुनु भएछ।
0: ल राधाजी
2: हजुर,
0: सन्चै हुनुहुन्छ?
2: एकदम एकदम सन्चै छु, तर थकाइ लाग्छ अहिले त।
0: धेरै टाढा जानुभयो कि क्या हो, धेरै यात्रा गर्नुभयो कि क्या हो आज?
2: धेरै टाढा त गइएन, 5-10 मिनटको बाटो गइयो, तर पनि अलि थकाइ लाग्छ सर। हेर्नुहोस् मलाई त
0: साह्रै साह्रै गर्मी छ नि त, यो गर्मीले गर्दा होला क्या?
2: ए कस्तो ठ्याक्कै जान्नु भएको रहेछ फेरि।
0: के गर्ने राधाजी?
2: हजुर
0: ठिकै छ, कार्यक्रममा आउनु भएको छ आज। अब के गर्ने त, नवराज साउदले रोजिसक्नु भएको छ यति बेला भने अब तपाईँले विदा रोज्न पाउनु भएन, हजुरले चाहिँ अब साथीभाइ सम्झना गर्नु पर्यो, हामी छुट्टिनु पर्छ, अन्य साथीलाई पनि पालो दिनुपर्छ क्यारे।
2: हजुर हुन्छ, अब साथीहरूलाई पनि पालो दिनु पर्यो होइन, कति बोल्दिरहेछ यो बुढी मान्छे भएर अर्को ठिटासँग भन्लान् है। अनि साथीहरूलाई पनि पालो दिनु पर्यो, अघि भर्खर गीत रोजेर जानुभएको नवराजले, अनि उहाँलाई पनि गीत रोजेर जानुभयो त म मुरे मुरे धन्यवाद र शुभ आशीर्वाद है त अनि हजुरलाई पनि हृदयदेखि नै मुरी मुरी धन्यवाद शुभ आशीर्वाद दिन्छु अनि प्रदीप सरलाई पनि मध्यपश्चिमको होल टिमलाई है अब अझ पछि आउने साथीहरू को को हुन्छ उहाँहरूलाई पनि एकदम मिठो सम्झना माया शुभ आशीर्वाद धन्यवाद दिन चाहे भन्दै छुट्टिन्छु है त
0: ओके बाबाई हाम्रो राधाचार्य अब पालो तपाईँको 082-5588-654 टेलिफोन गर्नुहोला रमाइलो भला कुसारी गराउँला अब पालो अवश्य पनि तपाईँले लिनुहुनेछ तपाईँको पालो हो तपाईँको टेलिफोन पनि हामी लिनेछौँ कुराकानी गर्नेछौँ अवश्य पनि आउनुहोला कुराकानी गरौँला आज हामीले मिठा मिठा गीत संगीतहरू सुनाउँछौँ सांगीतिक आवाजका गीत संगीतहरू तपाईँले विधा रोज्नुहुन्छ अनि तपाईँको विधामा पर्ने तपाईँको रोजाईको विधामा पर्ने मिठो गीत हामीले यहाँबाट सुनाउनेछौँ के छ प्रदीपजी कोही साथी हुनुहुन्छ कि हामी हाम्रो नवरा साउदजीको रोजाईको विदा प्रस्तुत गरौँ गरौँ लागिराखेको छ मलाई गरौँ कि क्या हो प्रदीपजी है ठिकै छ यति बेला अब हामी तपाईँहरूमा हाम्रो नवरा साउदजीको रोजाईको विदा प्रस्तुत गर्छौँ त्यसपछि तपाईँको टेलिफोन पनि लिन फेरि पनि यहाँ आउनेछौँ

0: सरी सरी मिठो गीत परेको छ हाम्रो नवरा साउदजीको रोजाईको यो लोक विधामा। अब पालो तपाईँको है त, यस्तै यस्तै गीत संगीतहरू सुन्ने, तपाईँले यस्तै यस्तै विधाहरू रोज्ने पालो तपाईँको 082-5884-9 टेलिफोन गर्नुहोला है त। रोएर बसेको छु हवनहरू, अब यस्तै यस्तै के भन्दै थियो, साह्रै मिठो गीत होइन। ठिकै छ, तपाईँहरू के गरिराख्नु भएको छ, यो दिउँसोको समय छ, यो दिउँसोको समयमा अवश्य पनि तपाईँहरू घरमै हुनुहुन्छ होला, भलाकुसारी गर्दै आफ्नो साथीभाइ इष्टमित्र होइन घर प्रियहरूसँग बसेर रमाइलो कुराकानी गर्दै हुनुहुन्छ होला। बाहिर चाहिँ गर्मी साह्रै साह्रै गर्मी भएको छ हौ है, घाम पनि कति घाम हो, पानी पर्ला पर्ला जस्तो पनि गर्छ, पानी परेको मात्रै हुँदैन, पर्न सकेको मात्रै हुँदैन। शीतलताको महसुस हुन्थ्यो पानी परिएपछि है, कामकाजमा तल्लीन व्यस्त हुनुहुन्छ, कतै गोठालो जाने क्रममा हुनुहुन्छ यदि गइसक्नु भएको छ होइन, अनि तपाईँले के को माध्यमबाट सुनिराख्नु भएको छ, आफ्नै रेडियोबाट अथवा अन्य फेसबुक होइन हाम्रो पात्रो के को माध्यमबाट सुनिराख्नु भएको छ, अवश्य पनि जे जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुहुने जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ, यहाँहरू सबै सबैलाई मिठो माया मिठो सम्झना छ हाम्रो तर्फबाट पनि, अवश्य पनि अब टेलिफोनमा जोडिनु हुनेछ भन्ने कुरा मलाई लागिराखेको छ। आज हामी छौं यति बेला भने यो म्युजिक कलेक्सनको यो शनिबार बसाईमा, आजको यो शनिबार बसाई पनि निकै निकै रमाइलो यात्रा हुनेछ होइन, मिठा मिठा गीत संगीतहरू सुन्न पाएका छौं, सुनाउन पाएका छौं। यदि तपाईँ कामकाजमा तल्लीन व्यस्त हुनुहुन्छ भने रेडियोको भलम अलिक ठुलो बनाउनु होला, तपाईँहरूलाई सुन्न सहज हुनेछ, कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर।
1: हजुर नमस्ते सर।
0: नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो, शुभ नाम?
1: हजुर हापुरदेखि नारायणी बस्ने।
0: हापुरदेखि नारायणी बस्ने त?
1: हजुर।
0: नारायणीजी
1: हजुर
0: सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु सर, हजुरलाई सन्चै छ?
0: एकदम ठिक छ भन्नुपर्छ, हजुरको टेलिफोनको पर्खाइमा थियौँ, टेलिफोन झ्याप्पै आयो क्या नारायणीजी।
1: हजुर
0: ल ठिकै छ नारायणीजी, कार्यक्रममा आउनु भएको छ, कुन विधा रोज्नुहुन्छ?
1: हजुर मलाई लोकपपको गीत बजाइदिनु लाग्यो।
0: लोकपपको गीत बजाइदिनु पर्यो है, ठिकै छ, तपाईँको रोजाईको विधा पनि हामी एकैछिनमा प्रस्तुत गर्नेछौ। हामी चाहिँ अहिले छुट्टिनुपर्छ, अब हजुरको यो मिठो रोजाईको विधा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त।
1: हजुर सर्वप्रथम हजुरलाई अनि फोन रिसिभ गरिदिनु पर्दैलाई, अनि मध्यपश्चिम सुनेर बस्ने सबैलाई सम्झिँदै विदा हुन्छु।
0: ओके बाबा, हाम्रो नारायणी बस्ने त कुराकानी गर्यौं, यहाँको लोक पप विधा पनि हामी एकैछिनमा प्रस्तुत गर्नेछौ, अवश्य पनि मिठो गीत पर्नेछ यो विधामा भन्ने मलाई लागिराखेको छ। अवश्य पनि तपाईँहरू सुन्दै हुनुहुन्छ, कोही साथी टेलिफोन गर्ने क्रमै हुनुहुन्छ होला, कोही साथी होइन सुनेरै साथ दिन्छु भन्नेमा पनि हुनुहुन्छ होला, ढिकी छ, आउनु होला है त, कुराकानी गरौँला। अब आउने सहभागी मित्रले पनि विदा रोज्न पाउनु हुने छैन है त, आजको यो बसाईमा होइन तपाईँ सुन्दै हुनुहुन्छ यति बेला रेडियो मध्यपश्चिम एफएमको आफ्नै प्रस्तुति हो, दीर्घकालीन प्रस्तुति हो, म्युजिक कलेक्सनको श्रृङ्खला। आजको यो म्युजिक कलेक्सनको श्रृङ्खला निकै भन्दा निकै निकै रमाइलो यात्रा हुन्छ, अझ यो थप बसाईमा पनि तपाईँहरूको टेलिफोन अवश्य पनि आउनेछ, तपाईँहरूलाई मैले बारम्बार पनि जानकारी गराउनेछु, हाम्रो टेलिफोन नम्बर तपाईँहरूलाई सुन्न सहज हुनेछ, टेलिफोन नम्बर सम्झन सहज होला तपाईँहरूलाई आजको यो बसाईमा। के छ प्रदीपजी, कोही साथी हुनुहुन्छ या एउटा अब गीत प्रस्तुत गरौँ गरौँ जस्तो लागेको छ? ठिकै छ, तपाईँ पनि टेलिफोनमा आउँदै गर्नुहोला, तपाईँको टेलिफोन पनि लिनेछौँ अवश्य पनि। आजको यो दिउँसोको समयमा होइन यो टिकटकहरू सामाजिक सञ्जालहरू होइन धेरै व्यस्त हुनुहुन्छ होला साथीभाइहरू, कुराकानी गर्ने, भलाकुसारी गर्ने, होइन नाच्ने गाउने, गीत संगीतहरू सुन्दै साह्रै सुन्दै हुनुहुन्छ होला। हामीले पनि साह्रै सानो पिटपिटे फोनमा यस्तै होइन रेडियोको कार्यक्रम कति बेला आउँछ भन्ने पर्खाइमा हुन्थ्यौं, रेडियो लगाएर सुने गोठालो जाने रमाइलो यात्रा हुन्थ्यो। ठिकै छ, आज हामीले यस्तै तपाईँहरूका मिठा मिठा गीत संगीतहरू यहाँबाट प्रस्तुत गर्छौं। यति बेला यो समयमा भने तपाईँहरूकै मिठा मिठा सांगीतिक आवाजका यिनी पुराना पुराना गीत संगीतहरू गुनगुनाउँदै हिँड्नुहुन्छ 91.4 मेगाहर्जबाट। यति बेला होइन तपाईँ पनि सुन्नुभयो अस्ति 560-854 टेलिफोन गर्नुहोला। तपाईँहरूले हाम्रो फेसबुक पेजमा गए पनि तपाईँहरू त्यहाँ सजिलै सुन्न पाउनुहुनेछ, सुन्न सक्नुहुनेछ। के छ फौजीजी, कोही साथी हुनुहुन्छ टेलिफोनमा? या हामी अब गीत प्रस्तुत गरौँ हाम्रो नारायणी बस्नेतजीको, अनि त्यसपछि भने कोही सहभागी मित्र आउनुभयो भने यहाँ कुराकानी गर्छौ। यति बेला हामी नारायणी बस्नेतजीको रोजाईको विधामा पर्ने, लोकप विधामा पर्ने एउटा मिठो गीत प्रस्तुत गर्छौ तपाईँहरूमा। तपाईँहरू भने टेलिफोन पनि गर्दै गर्नुहोला।

सरी सरी यस्तो यस्तै गीत पनि हामी प्रस्तुत गरिसक्यौं। साह्रै मिठो गीत प्रस्तुत गरेका छौं। अब तपाईँ पनि आउन सक्नुहुनेछ 082-8854-5754। तपाईँको लागि यो बाटो खुल्ला छोडेका छौं। तपाईँलाई मैले बारम्बार जानकारी गराइराख्ने गरेको छु, तपाईँलाई टेलिफोन गर्न टेलिफोन नम्बर सम्झन नयाँ साथी जोडिन सहज होला भनेर आउनु होला है त कुराकानी गरौंला, अवश्य पनि गर्नेछौ भन्ने कुरा मलाई लागिराखेको छ। अवश्य पनि रमाइलो भलाकुसारी गर्छौ आजको यो व्यवसाय पनि। अब बिस्तारै बिस्तारै समय पनि सकिँदैछ, बिस्तारै ढल्किराखेको छ आजको यो व्यवसायमा के गर्ने होइन। आज रमाइलो कुराकानी गरिराखौँ भने पनि नहुने क्यारै सकिसक्न लागेको छ, थोरै थोरै मात्रै बाँकी छ। तर पनि तपाईँले टेलिफोन गर्नुभयो भने तपाईँको टेलिफोन लिन हामी सक्नेछौँ, लिनेछौँ आजको यो व्यवसायमा। भलाकुसारी त गर्नै पर्यो क्यारे, तपाईँसँग पनि तपाईँले के गरिराख्नु भएको छ यिनी कुरा त गर्नै पर्यो क्यारे। के छ अब तपाईँहरू पक्कै पनि टेलिफोन गर्ने क्रममै हुनुहुन्छ होला कतिपय साथीभाइहरू होइन, के गरिराख्नु भएको छ के छ प्रदीपजी, कोही साथी हुनुहुन्छ या एउटा गीत सुनम सुनम कि जस्तो लागिराखेको छ मलाई, के छ प्रदीपजी कोही साथी हुनुहुन्छ कि गीत प्रस्तुत गरौं, एउटा कोही साथी हुनुहुन्न भन्ने जानकारी दिनुभएको छ। यति बेला तपाईँहरूमा आज एउटा मिठो गीत प्रस्तुत गर्छौं अनि त्यसपछि भने हामी विदा माग्ने माग्ने बेला हुन्छ जस्तो लागिराखेको छ। थोरै मात्रै समय बाँकी छ आज, यो समय भित्र एउटा गीत प्रस्तुत गर्छौं, तपाईँ सुन्दै हेर्नुहोला।

सरी सरी अन्तिममा हैन बाजु खेतमा छटके सलाम सब मायालाई यस्तै पहिलो नजरमा यस्तै के भनिराखेको थियो ग्यारे हैन यो आरसी भन्ने मान्छेको फेरि यस्तै हो गीत गीत चाहिँ सम्झेको हुँदैन ठिकै छ अन्तिममा हामीले यो गीत पुरस्कार गर्यौं तपाईँ के गरिराख्नु भएको छ के कस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त तल्लीन व्यस्त रहनुहोला होइन आज रमाइलो यात्रा गर्नुहुन्छ रमाइलो भलाकुसारी गर्दै मनोरञ्जन लिँदै घरमा बस्नु भएको छ होला यात्रा गर्दै हुनुहुन्छ होला जति पनि हुन्छ स्वदेश तथा विदेशमा रहेर सुन्नुहुने रेडियो प्रेमी श्रोताहरू यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ मिठो माया मिठो सम्झना छ आजको यो हाम्रो बसाई पनि अन्तिम चरणमा समयले नेटो काट्न लागिसक्यो क्यारे आजको यो बसाईमा भने अब फेरि पनि हामी एउटा मिठो गीत प्रस्तुत गर्दै आजको यो बसाईबाट पनि म कार्यक्रम प्रस्तुत नारायण जोशी पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला अनि तपाईँहरूको बाँकी पल बाँकी समय पनि जति छ आजको यो दिनमा यो समय शुभ बितोस् शुभ रहोस् नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान खाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: हामी जन्मजात नै सिकारी हुँ, सिकारी पुरै डायलग मलाई चाहियो।
5: एफएक्स सिनेमास कुराही दश नारायणपुर सौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
5: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
7: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
8: घाटा खेलेर आखेर मैले के पाउँछु?
9: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
8: जित बहादुर
10: कोई भी रिश्ता जब नया होता है ना, एक्साइटिंग होता है, क्यों नया होता है।
9: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल
10: टू।
9: एक पटक अवश्य हेर्नुहोस्।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
11: हाम्रा विशेषताहरू:
1: आधुनिक प्रयोगशाला,
11: अत्याधुनिक सर्वेक्षण उपकरण,
1: अनुभवी प्रशिक्षक,
11: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
1: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
11: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
1: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
11: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
11: सम्पर्क फोन नम्बर 082-562-204,
12: सम्पर्क मोबाइल नम्बर 98578-3672 र 98979-64-848।
13: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
14: मध्यपश्चिम जान चेक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपाल मौरीपालक महासंघ दाङको 15 वर्ष साधारण सभा आज घोराहीमा सम्पन्न भएको छ। मौरीपालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षता तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्रमुख कोमल शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले मौरीपालक किसानहरूले चरीचरण बजारीकरण लगायतका विभिन्न समस्या भोग्नु परेको भन्दै राज्यले यसमा ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा मौरीपालक महासंघका लुम्बिनी प्रदेश अध्यक्ष रामहरि शर्मा, मौरी जोन संयोजक उपेन्द्र केसी, घोराही उपमहानगरपालिका कृषि शाखाका खेम बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुविधी लगायतले आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रममा कोषाध्यक्ष देवीराम पोखरेलले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। मौरी पालक महासंघका चन्द्र प्रसाद आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण मौरी पालक महासंघ दाङका सचिव सरस्वती सुविधीले गर्नुभएको थियो। बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन 7 बुधे लुम्बिनी घोषणा पत्र 2083 जारी गर्दै सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा असार 2 र 3 गते सञ्चालन भएको सम्मेलनले संसदीय विशेषाधिकारको संरक्षण, प्रदेश सभाको स्वायत्तता र लोकतान्त्रिक संस्थाको सुदृढ़ीकरणका विषयलाई मुख्य प्राथमिकतामा राखेको छ। सम्मेलनद्वारा जारी घोषणा पत्रमा प्रदेश सभाहरूको स्वायत्तता तथा मर्यादालाई सम्वर्धन गर्न संसदीय विशेषाधिकार सम्बन्धी सार्वभौम सिद्धान्तलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। संघीय गणतन्त्र नेपालको संसदीय अभ्यासप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न राज्यका सबै पक्ष उत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा घोषणा पत्रमा अघि सारिएको छ। जाजरकोटमा भूकम्प गएको करिब 29 महिना भइसक्दा पनि आवास निर्माणमा सरकारवाला निकायले व्यवस्था गरेपछि पीड़ित निराश भएका छन्। भूकम्पबाट आवासविहीन भएका सर्वसाधारण सरकारले दिएको 50,000 रूपियाँ अनुदानमा अस्थायी आवासमा बस्दै आएका थिए। 29 महिना हुनै लाग्दा पनि सरकारले सुरक्षित आवासको व्यवस्था नगर्दा स्थानीय चिन्तामा परेका छन्। वर्षातको मौसममा यहाँ जनजीवन निकै कष्टकर हुने गर्छ। बारीकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले सरकारले पुननिर्माणका लागि क्षतिको एकिन विवरण संकल आकलन गर्न आएका प्राविधिकले त्रुटि गरेपछि समस्या भएको बताउनु भएको छ। सरकारले डीडीएमा खटाएका प्राविधिकले वास्तविक तथ्याङ्क संकलन गर्दा पुननिर्माण अलमलमा परेको छ। एकै प्रकृतिको एउटा पुननिर्माणमा पर्ने अर्को नपरेको भन्दै पीड़ितले भने विरोध गरेका छन्। र प्युठानमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्थापना भएपछि चैते धान खेतीको क्षेत्र व्यापक विस्तार भएको छ। 2077-78 200 रोपनीमा हुने चैते धान 2082-83 आइपुग्दा 4,700 रोपनी क्षेत्रफलमा खेती विस्तार भएको कार्यालयको तथ्याङ्क छ। कार्यालयले यस वर्ष जिल्लाको सरमारानी गाउँपालिकामा चैते धान खेती विस्तार गरेको छ। प्युठानको ऐरावती गाउँपालिका र स्वर्गदरी नगरपालिकामा मुख्य रूपमा चैते धान खेती लगाउँदै आएको परियोजना कार्यान्वयन इकाई प्युठानका प्रमुख सुमन सिंह गिरीले बताउनु भएको छ। 2077-78 200 रोपनी, 78-79 1,045 रोपनी, 79-80 1,650 रोपनी, 80-81 2,595 रोपनी र 81-82 3,600 रोपनी क्षेत्रफलमा खेती विस्तार भएको थियो। अवस्थ दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा हिम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, डिबिस रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: वेट छ कत्रो नो इट लाइक प्रो राशिता पाव फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन जीव जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.98 को शानदार डिस्प्ले AI powered camera 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200mAh तथा Redmi A7 Pro मा 6000mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोर्नीमा तातो महसुस हुने भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-65-5309 र मोबाइल 98-453-0653-23
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
2: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
4: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चौकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
5: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
4: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
5: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
4: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
5: छालामा बाघहरू आउने कपाल झर्ने
4: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
5: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
4: बारम्बार गर्भपतन भएमा
5: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
4: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
5: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
4: बिना कारण शरीरको तौल घटेमा
5: ढाड दुखेमा कम्मर दुखेमा
4: गाउट तथा युरिक एसिडको समस्या
5: बारम्बार आँखा रातो भएमा
4: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
5: बारम्बार लामो समयसम्म ज्वरो आएमा
4: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
5: लामो समयदेखि छाला कडा भएमा
4: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
5: युवा अवस्थामा पक्षघात भएमा
4: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
5: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
4: कम उमेरमा हृदयघात मुटु रोग भएमा
5: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
4: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
5: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: फोन नम्बर 082-595-670
4: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
6: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
7: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
6: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
7: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
6: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
7: प्रोप्राइटर वसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-9

0: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ, सर्जन फिजिसियन हार्ट जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिलिभर अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको दलाली जनताले गोर्खा अस्पताल पाएको, रतनपुर चोकबाट उत्तर तर्फ, मिलनचोकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान, बिरामी भए गोर्खा हस्पिटल जाउँ। फोनमा टिप्नुहोस् 082-5364-14।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्ने र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66, 98-29-81-50-53।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त
2: के भयो भने
1: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने
2: सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता सम्पर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि काङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आइसियू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
7: खुशीको खबर
8: अब हाम्रै दाङको घोराई हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा उपचार हुने रोगहरू पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक घोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
12: भर्ना खुल्यो
13: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
12: हाम्रा विशेषताहरू
13: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
13: शान्त तथा पारिवारिक वातावरण भएको
12: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
13: तिहार सुसारको राम्रो व्यवस्था भएको
12: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
13: घरको जस्तै माया पाउने
14: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
5: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्लिस स्कुल खुवाई उपमा नगरपालिका पन्ध्र दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
14: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
15: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको। मेरो पनि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
16: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
15: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
16: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
15: एकपटक दङ्गालीबाट किनेर हेर न।
16: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
17: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
15: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
18: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
19: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
15: प्रोप्राइटर सोमराज रैदास।
20: सम्पर्क फोन नम्बर 082-5-63-775।
15: सम्पर्क नम्बर 98-4-78-26-873।
21: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम जान चेक यति बेला दिउँसोको 3 बजेको छ।

0: चिया उत्पादकहरूले नेपालको चिया भू राजनीतिमा परेको शंका गरेका छन्। यस अघि पनि पटक पटक नेपालको चिया निकासीमा भारतले अवरोध गर्ने गरेको थियो, तर त्यस बेलाका सरकारले भारतको उच्च तहमा कुरा गरेर समस्या लम्बिन दिँदैन थिए। तर यसपटक भारतले लगाएको नयाँ नियमका कारण झण्डै डेढ़ महिनादेखि निकासी ठप्प भएको छ। असार एक गतिदेखि उद्योग र बगान बन्द हुँदा पनि समस्याको समाधान गर्ने काम भएको छैन। चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू राजनीतिमा परेको शंका हुन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुले बताउनुहुन्छ। उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो। यदि यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैंची प्लाईवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाइ छ। नेपालमा वार्षिक 2,65,00,000 किलो चिया उत्पादन हुने गएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। नेपालमा 1,00,000 श्रमशक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोड़िएका छन्। इलामका उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोड़िएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अप्नाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनुपर्ने व्यवस्था थियो भने यस वर्ष सम परीक्षण सम्बन्धित स्थानमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरेकाले यस वर्ष यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको तर्क छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतमा भन्दा बढ़ी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिला सुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारेको रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। गएको वैशाख 14 गतेदेखि शुरू भएको कक्षा 12 परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए। बितेको 11 महिनामा 7,00,000 भन्दा धेरै पर्यटक बेनी जोमसोम सड़क भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सीमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्म 7,05,754 जना पर्यटक मुस्ताङ प्रवेश गरेका प्रहरीले जनाएको छ। उनीहरूमध्ये 2,44,830 विदेशी पर्यटक हुन्। गएको वर्ष 12 महिनामा भित्रेका पर्यटक यस वर्ष 11 महिनामै भित्रिएका छन्। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसोम सड़क भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले गाड़ी मार्फत भित्रने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 2 पाङ्रीसहित 1,51,160 गाड़ी मुस्ताङ प्रवेश गरेका थिए। भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा मुस्ताङ लगायत ठाउँमा भारतीय पर्यटकको चाप बढ़ेको छ। लगातार 4 दिन सार्वजनिक विदा परेको जेठ तेस्रो हप्ता नेपाली पर्यटकको रोजाईमा मुस्ताङ परेको थियो। पर्यटकको चापका कारण बेनी जोमसोम सड़कमा पर्ने बेनी गलेश्वर तातो पानी दानाका होटलहरू भरि भराउ हुने गरेका छन्। वैशाख जेठमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ़ने गरेको छ। बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा 1-1 जनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महवीरमा आफ्नै काक्रोबारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको हो। हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको मिलम्ची नगरपालिका वडा नम्बर 10 बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परि 66 वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमा ज्यान गएको हो। दुवै घटनामा ज्यान गइसकेपछि आफन्तले देखेर प्रहरीलाई खबर गरेका थिए। घटनाबारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556493 4935।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरीकारले उदयपुरका अनुसार महोत्तरीको बर्दीवास नगरपालिकाका 55 वर्षीय बिमलेश दत्तको ज्यान गएको, महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको र कारणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते 2 जनालाई उपचारका लागि विराटनगर पठाएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ। अब विदेशको खबर। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2025 मध्यसम्म विश्वभर 11,73,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कंगो लगायत देशमा चलिरहेको संकटले लाखौंलाई घरबार छाड्न बाध्य बनाएको हो। राष्ट्रसंघका अनुसार शरणार्थीले संरक्षण नपाउँदा परिवार थप जोखिमपूर्ण यात्रामा धकिल्ने र बालबालिकाको शिक्षा प्रभावित हुने गरेको छ। राष्ट्रसंघले विश्वभरका सरकार, दात्री निकाय र समुदायलाई शरणार्थीको सुरक्षा र अधिकार संरक्षणमा साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमको साथ मनाइँदैछ। द्वन्द, हिंसा र उत्पीड़नका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जून 20 तारीकमा यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन्। यसले शरणार्थीहरूलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। अब खेल खबर। विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दैछन्। खेल नेपाली समयअनुसार 10:45 ह्युस्टनमा हुनेछ। यस्तै आज मध्यराती जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 2:45 शुरू हुनेछ। यस्तै भोलि बिहान 6:00 इक्वेडर र कुराकाओ खेल्दैछन् भने भोलि बिहान 10:50 ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएका खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँछ आउँदै नक आउट चरण पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1 गोलले र पाराग्वेले टर्कीलाई 1 गोलले हराएको छ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरी अलैँची लगायतमा पनि संकट आउन सक्ने, कक्षा 12 को नतिजा प्रकाशन प्रक्रियामा कमजोरी नगरेको शिक्षा मन्त्री पोखरेलको भनाई, प्रक्रियागत ढिलासुस्ती मात्रै रोकेको दावी, बितेको 11 महिनामा 7,00,000 भन्दा धेरै पर्यटक मुस्ताङ पुगे, नेपाली र भारतीयहरूको रोजाईको गन्तव्य बन्दै, सन् 2025 मध्यसम्म विश्वभर झण्डै 12 करोड़ मानिस विस्थापित शरणार्थीहरूको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै

0: 91.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई ब्रान्च, फोन नम्बर 082-5562-218।
6: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
7: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
8: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू,
9: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
7: बाङ्गा टिङ्गा दाँत मिलाउने,
9: शल्यक्रिया गरेर दाँत निकाल्ने,
7: खाली ठाउँमा दाँत भर्ने,
9: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
7: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि।

0: तपाईको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pasupatiicare.com।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।

आकाशमा तिमीरमा जुन पिरी छ अधेरीमा ज्योति जगाऊ बिजली छ आकाशमा तिमीरमा सुनकिरी छ अधेरीमा ज्योति जगाऊ मस्त काका का गरू

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चलेर
0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क मोबाइल 98477977
8: र 98578639।
9: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, डिभिजन रोड, खोराहीदाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 98578-32819 र 98578-32223।
13: मध्यपश्चिम चाँड च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। अपाङ्गता भएका महिलाहरूका लागि घोराईमा सञ्चालन गरिएको अचार बनाउने तालिमको आज समापन गरिएको छ। अपाङ्ग मानव अधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवा खनालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख कुमार डिसीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजना तथा अपाङ्ग मानव अधिकार एवं सरकार मञ्च नेपाल दाङको समन्वयमा 15 दिने अचार बनाउने तालिममा अपाङ्गता भएका 12 जना महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी होमबहादुर केसी, घोराही उपमहानगरपालिका वडा नम्बर 15 का वडा सदस्य उत्तम बुढाथोकी, तालिमका प्रशिक्षक सुशीला थापा लगायतले बोल्नु भएको थियो। तालिमले आगामी दिनमा अपाङ्गता भएका महिलाहरूलाई जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। समापन कार्यक्रमको सहजीकरण निर्मला पुरीले गर्नु भएको थियो। नेपाल मौरी पालक महासंघ दाङको 15 औं साधारण सभा आज घोराहीमा सम्पन्न भएको छ। मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षता तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्रमुख कोमल शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले मौरी पालक किसानहरूले चरीचरण, बजारीकरण लगायतका विभिन्न समस्या भोग्नु परेको भन्दै राज्यले यसमा ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा मौरी पालक महासंघका लुम्बिनी प्रदेश अध्यक्ष रामहरि शर्मा, मौरी जोन संयोजक उपेन्द्र केसी, कोराही उपमहानगरपालिका कृषि शाखाका खेमबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुविदी लगायतले आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रममा कोषाध्यक्ष देवीराम पोखरेली संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। मौरी पालक महासंघका चन्द्र प्रसाद आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण मौरी पालक महासंघ दाङका सचिव सरस्वती सुविदीले गर्नुभएको थियो। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतयोग्य जमीनमा सिंचाई सुविधा विस्तार गरी देशको कुल सिंचित खेतयोग्य क्षेत्र 64% पुर्याउने लक्ष्य निर्धारण गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंचाई विस्तार, नदी नियन्त्रण तथा राष्ट्रिय गौरवको आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। हाल देशभर कुल 15,87,910 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको छ। सिंचाई योग्य भूमि मध्ये वर्षभरि नै सिंचाई सुविधा पुगेको भूमि 5,32,090 हेक्टर रहेको छ। खेतयोग्य जमीनमा लिप्टर जलाशय सिंचाई सुविधा 5,671 हेक्टरमा पुगेको छ। निर्माणका क्रममा रहेका तथा मर्मत सम्भार गर्नुपर्ने आयोजनालाई पनि उत्तिकै प्राथमिकतामा राखेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जानकारी दिनुभएको छ। उक्त मन्त्रालयका अनुसार संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने 84 नदीमा हालसम्म 1,524 किलोमिटर तटबन्ध निर्माण सम्पन्न भइसकेको छ। र बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन सातबुते लुम्बिनी घोषणा पत्र 2083 जारी गर्दै सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा असार 2 र 3 गते सञ्चालन भएको सम्मेलनले संसदीय विशेषाधिकारको संरक्षण, प्रदेश सभाको स्वायत्तता र लोकतान्त्रिक संस्थाको सुदृढीकरणका विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ। सम्मेलनद्वारा जारी घोषणा पत्रमा प्रदेश सभाहरूको स्वायत्तता तथा मर्यादालाई सम्वर्धन गर्न संसदीय विशेषाधिकार सम्बन्धी सार्वभौम सिद्धान्तलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। संघीय गणतन्त्र नेपालको संसदीय अभ्यासप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न राज्यका सबै पक्ष उत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा घोषणा पत्रमा अघि सारिएको छ। अब सप्रान्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईँहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक धोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
1: सम्पर्क फोन 082-5090-79, मोबाइल नम्बर 98478-10-03 र 98-29-54-555।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलको सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली हुराही दान।
7: सम्पर्क मोबाइल नम्बर 98577175646।

0: कोकोनट कोकोनट भिटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: एक हप्ता देखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123
3: भर्ना खुल्यो
5: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
3: कार्यक्रमहरू
5: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
3: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
7: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3184 98-512-32-328
5: र 98-578-37-255
8: You cause me like jam, my butter, the things are jam, my

ती शब्दले कति चोटि रोएको छु। सोचेको थिएन मेरो लागि यो शब्द यति भारी हुन्छ भनेर। खुसी हुनु अनि दुखी हुनु सबै मायाले सिकायो।

बात गर्छ भनेर मैले कहिले सोच्नै सकिन। मान्छेको नियत यतिसम्म खराब हुन्छ मैले कल्पना गर्नै सकिन। म त निशब्द छु, के भनौ कसरी भनौ अनि के का लागि भनौ, सब चिज गुमाइसके जस्तो लाग्छ। विगतलाई छोडेर नयाँ अध्याय सुरु गर्न त्यति सजिलो पक्कै पनि छैन, तर कुनै विकल्प पनि त छैन। सास रहन्जे लास हुन्छ भन्छन्, तर मेरो सबै भरोसा टुटिसक्यो। अब चाहेर पनि मैले फर्काएर लिन सक्दिन। तिम्रो खुसी अरूसँग भयो अनि मेरो खुसी तिमीसँग, छोड्नेलाई के थाहा पीडा अनि दुःख, आँसुको महत्व। रातभरि रोएर दिनमा उठमा मुस्कान देखाउँदै हिँड्न जतिको गाह्रो, साँच्चै भोग्ने मान्छेलाई थाहा छ, पीडा सहनेलाई थाहा छ। अरूले देख्छन् कि भनेर एकान्तमा रुनेलाई थाहा छ। यस्तो पीडा अनि यस्तो भोगाई सायद मेरो मात्रै पक्कै पनि होइन, तर कहिलेकाहीँ आफूले आफूलाई नै दिक्क लाग्छ। कस्तो मान्छे रोजे मैले अनि कस्तो मान्छेसँग प्रेम गरे, जो मान्छे आफ्नो भन्न लायकै थिएन, त्यसले आफ्नो सम्झे। मान्छे नचिन्न सक्नु पनि जिन्दगीको ठूलो गल्ती रहेछ। जस्तो देखिन्छ वास्तविक त्यस्तो नहुने, देखेका चिजहरू सबै साँचो कहाँ हुन्छन् र मेरो जिन्दगीमा पनि त्यस्तै भयो। आज ती पलले बारम्बार मान्छेलाई दुखी बनाउँछ अनि बेला बेला झस्किन्छु। कहाँले लाग्दो दिनहरू सम्झिन पनि डर लाग्छ। यात्रा हो, निरन्तर चल्छ, हिँड्दै जाँदा कतिजना भेटिन्छन्, ठोकिन्छन् अनि छुट्टिन्छन्। सायद प्रकृतिको नियम नै यस्तै होला। चिर हुनु थियो भइसक्यो, अबको दिन राम्रो होस्। सायद मेरो भाग्यमै नभएर यो सब चिज बोक्नु पर्यो भनेर आफूले मन बुझाउनु बाहेक अरू कुनै विकल्पै भेटिन, विकल्पै भेटिन। नमस्कार, आवाज सिनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम अभिनय तपाईँकोमा प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तुता अमृता डागेको तर्फबाट। तपाईँ रेडियो कार्यक्रम अभिनय तपाईँको शनिबार यसै समय अर्थात अपरान्ह 4 बजेको मध्य पश्चिम हाइलाइट्स र केही व्यापारिक विश्रामपछि करिब करिब तपाईँले चाहिँ 5 बजेसम्म सुन्न सक्नुहुनेछ। सो 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो अभिनय तपाईँकोमा तपाईँहरूको माझमा तपाईँले चाहिँ अभिनय सुनाउनु पर्ने हुन्छ। दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ हजुरहरूले आफै लिनुपर्ने हुन्छ है। 082-568-8054 टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नु साम्बानिक कार्यक्रमको शुभारम्भ गर्छु यो निकै नै मिठो सांगीतिक आवाजबाट।

एकदमै मिठो गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थियो। गीत पछि पुनः स्वागत छ। रेडियो कार्यक्रम अभिनय तपाईँको माझ मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी छ तपाईँहरूको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेसन पनि हामीलाई सुन्न सक्नुहुन्छ है। हजुरहरू पनि जोडिन सक्नुहुनेछ। आजको श्रृंखलामा तपाईँलाई अभिनय गर्न मनपर्छ, आफ्नो दुःख सुख पीड़ा भोगाई र वेदनालाई चाहिँ अभिनयको मार्फत प्रस्तुत गर्न चाहनुहुन्छ भने नितान्त हजुरहरूको लागि छुटाएको कार्यक्रम हो अभिनय तपाईँको। हजुरहरू पनि जोडिन नबिर्सिनुहोला। तोहोर अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ है। तोहोर अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ हजुरहरूले आफै लिनु पर्ने हुन्छ। यो कुरा चाहिँ अवगत गराउन चाहन्छु। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, स्वस्थ हुनुहुन्छ होला। हजुरहरू पनि जोडिनु भयो भने पक्कै पनि कुराकानीलाई जोड्नेछौ। यदि साथीहरू आउनु भएन भने तपाईँको माझमा मीठा मीठा गीत संगीतहरू चाहिँ प्रस्तुत गर्नेछौ। यति बेला मिठो सांगीतिक आवाज फेरि पनि हामी प्रस्तुत गर्छौ। त्यस पछाडि आउनेछौ, सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत भएको माझमा हामीले प्रस्तुत गरेका थियौं। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझमा। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ शनिबार श्रृंखलामा आउने गर्दछौ 4 बजेको मध्यपश्चिम हाइलाइट र केही व्यापारिक विश्राम पछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 5 बजेसम्म रहनेछौ है। सो तपाईँहरू पनि जोडिन सक्नुहुनेछ। यदि अभिनय गर्न मनपर्छ रुचाउनुहुन्छ भने नितान्त हजुरहरूको लागि छुट्याएको श्रृंखला हो। सो तपाईँले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ हजुरहरूले आफै लिनु पर्ने हुन्छ। बाहिरतिर चर्को चर्को घाम छ है। सो सबैजना साथीहरू आफ्नो काममा व्यस्त पनि हुनुहुन्छ होला। आज शनिबार श्रृंखला शनिबार भएको भएर अलिकति आफ्नो लागि टाइम छुटाउनु भएको छ जस्तो लाग्छ। कतिपय साथीहरू त घुम्न पनि जानु भएको छ होला। कतिपय साथीहरू पनि गोठालातिर गएर पनि हामीलाई सुनिराख्नु भएको हुन्छ। त्यो सुनिराख्नु भएको छ होला। हजुरहरू जहाँ जे जस्तो अवस्थामा भए पनि खुसी हुनुहोस्, सुखी हुनुहोस्। साथी आउनु भयो भने पक्कै पनि हामी कुराकानीलाई जोड्नेछौ। यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँको छ, सो तपाईँहरू पनि जोडिन सक्नुहुनेछ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ। तपाईँले दोहोरो अभिनय पनि सुनाउन सक्नुहुनेछ, रेगुलर अभिनय पनि सुनाउन सक्नुहुनेछ है। दोहोरो अभिनय सुनाउने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय सुनाउने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ हजुरहरूको आफ्नै हुनुपर्नेछ है। सो हामीले फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। साथी र आउनुभयो भने मिठो कुराकानी साथसाथै अभिनयलाई पनि हामी जोड्नेछौ है। यदि आउनु भएन भने तपाईँको माझमा चाहिँ मिठा मिठा गीत संगीतहरू चाहिँ प्रस्तुत गर्नेछु। यति बेला मिठो सांगीतिक आवाज तपाईँको माझमा फेरि पनि प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

0: अह एकदमै मिठो मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थिए। गीतको सिफोनो स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91 थोप्लो 4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। तपाईँहरूको माझमा चाहिँ शनिबार श्रृंखलामा आउने गर्दछौ 4 बजेको मध्यपश्चिम हाइलेसो क्याब फ्रिक विश्रामपछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। तपाईँहरू पनि जोडिन सक्नुहुनेछ। यदि तपाईँहरूलाई पनि अभिनय गर्न मनपर्छ रुचाउनुहुन्छ भने विषयवस्तु हजुरहरूले आफै लिनुपर्ने हुन्छ है। तपाईँले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 3 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ हजुरहरूले आफै लिनुपर्ने हुन्छ है। सबैजना साथीहरू सबैजना व्यस्त पनि हुनुहुन्छ होला आफ्नो काममा, बाहिरतिर एकदम धेरै चर्को चर्को घाम चाहिँ छ, आफ्नो ख्याल चाहिँ गर्नुहोला भन्न चाहन्छु। सो तपाईँहरूले के गर्दै हुनुहुन्छ, कोठालातिर गएर पनि धेरैजना साथीले सुन्नुहुन्छ है, खुसी लाग्छ। सो हजुरहरू पनि आउनुहोला। यति बेला टेलिफोनमा कुनै सहभागी साथी चाहिँ हुनुहुन्छ, उहाँसँगको मिठो कुराकानी र साथसाथै अभिनयलाई पनि हामी जोड्छौ है। सो स्वागत गरौं, नमस्कार।
1: नमस्कार,
0: एकदमै सन्चै आरामै छु। हजुरको शुभ नाम?
1: मेरो अभिषेक रावत, कालीगंजबाट।
0: अभिषेक रावत है?
1: हजुर।
0: अभिषेक जी?
1: हजुर हजुर,
0: सन्चै हुनुहुन्छ नि?
1: हजुर हजुर, सन्चै सन्चै भनौँ म्याम, के गर्ने, धेरै घाम बढेको छ, रुगा खुसी लाग्छ कहिले कहिले, त्यही त हो र।
0: एकदमै चर्को घाम छ है।
1: हजुर हजुर,
0: ओके, आफ्नो ख्याल गर्नु होला। अनि के गर्दै हुनुहुन्छ हाम्रो अभिषेक जीले?
1: घरैमा रहेर अध्ययन गर्ने, घर बस्ने, आज शनिबार भयो म्याम, घरै बसेको छु भन्नुपर्छ है।
0: आफ्नो काम खास अध्ययन सँगसँगै हामीलाई पनि सुन्नुहुन्छ। आज पहिलो चोटि आउनु भएको हो?
1: पहिलो चोटि भनौँ, पहिला पहिला फोन लाग्थ्यो, ट्राई त गरे, पहिलो चोटि नै भनौँ है म्याम।
0: ओके, हस्, थाहा छ नि है के गर्नुपर्छ भनेर।
1: हजुर, अभिनय
0: दोहोरो गर्नुहुन्छ या एकल गर्नुहुन्छ?
1: हजुर,
0: तपाईँले अभिनय मसँग गर्नुहुन्छ या आफै एक्लै गर्नुहुन्छ? विषयवस्तु भन्नुहोस् है।
1: विषयवस्तु अब आमा छोराको बारेमा।
0: आमा छोरा है?
1: हजुर।
0: आमा छोरा अनि के रिलेटेड गर्ने भन्नुहोस् त?
1: जस्तो कि अब सानैबाट दुःख पालेको, अब दुःख पाएको, बुवाले धेरै हेर्नु भएको र भाल पाल्नु भएको, आमा नभएको होइन, आमा चाहिँ अर्कै ठाउँ गएको, अरूसँग त्यस्तै विषय विषयमा गरौँ न।
0: ए, म चाहिँ अर्को ठाउँ गएको
1: हो? हजुर।
0: ए हस्, हुन्छ, सरबाट सुरु गरौँ है त। सुरु गर्नुहुन्छ या म गरौँ? ओके, बाबु के छ खबर, सन्चै छौ?
1: सन्चै छु आमा, तपाईँ दर्शन
0: दर्शन धेरै लामो समयपछि भेट भयो आज, खुसी लाग्यो, देख्न पनि नपाउने भए मैले त तिमीलाई माया मारे है। किन आवाज आइराखेन, किन बोलेन? अभिषेक रावत चाहिँ टेलिफोनमा हुनुहुन्छ तर उहाँले चाहिँ अलिकति प्रब्लम देखाइरहेको छ है। सो हजुरहरू पनि जोडिन सक्नुहुनेछ। सो तपाईँहरू पनि यदि अभिनय गर्न चाहनुहुन्छ भने चाहिँ सो तपाईँहरूले विषय जस्तो चाहिँ आफै लिनुपर्ने हुन्छ। साथीहरू आउनुभयो भने कुराकानीलाई जोड्नेछौँ। यति बेला मिठो साङ्गीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छु, त्यस पछाडि आउनेछौँ, सुन्दै गर्नुहोला।

एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। गीत पछि पुनः स्वागत छ। रेडियो कार्यक्रम अभिनय तपाईँको अन्तिम चरणमा हामी आइसकेका छौं। तपाईँको माझबाट चाहिँ छुटेर जानुपर्ने हुन्छ। छुटेर जानुभन्दा पहिले एटेन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता जनाउने साथीलाई पनि धन्यवाद दिन चाहन्छु र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्कै रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: रोड छुट्टी पुकार खैनी जस्ता छुट्टी जन्ने पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।

0: 6.9 को शानदार डिस्प्ले AI powered camera 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: सीता के हो तिमलाई गुम्सोर बेसी छु के हो नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सुख चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छु निन्ने हाम्रै घरैमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ केसे यात्र हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिचुचे खोर हैदान सडक विभागको अगाडि एड्रेस बैङ्क भएको भवनमा सम्पर्क मोबाइल 9847423572
5: मध्यपश्चिम जान चेक यति बेला बेलुकीको 5 बजेको छ

बेलुकी 5 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। तुलसीपुर उपमहानगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण र किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्य सहित 50% अनुदानमा कृषि सामग्री वितरण गरेको छ। कृषि विकास शाखा तथा पशु सेवा शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कृषकहरूलाई च्याप कटर, दाना पिस्ने मिल तथा मल्चिङ प्लास्टिक वितरण गरिएको हो। वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पशु सेवा शाखा मार्फत 18 जना किसानलाई च्याप कटर र 5 जना किसानलाई दाना पिस्ने मिल वितरण गरिएको छ। त्यसै गरी कृषि विकास शाखा मार्फत 83 जना किसानलाई 220 वटा मल्चिङ प्लास्टिक उपलब्ध गराइएको छ। कार्यक्रममा नगर प्रमुख टीकाराम खड्गाली आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन लागतमा कमी तथा व्यावसायिक पशुपालनको विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनु भएको हो। उहाँले स्थानीय सरकारले यसअघि हात्ती ट्रयाक्टर वितरण, सुत्केरी पशु सहायता किट घर दैलोमै पुगेर रोगी पशुको उपचार तथा लगायतका कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिसकेको उल्लेख गर्दै आगामी वर्ष किसान मैत्री थप नवीनी कार्यक्रम ल्याइने जानकारी दिनुभएको छ। किसानहरूले प्राप्त कृषि सामग्रीले श्रम र समयको लागत घट्नुका साथै उत्पादन वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने व्यवसाय खेती र पशुपालनमा ठूलो राहत मिलेको बताउनु भएको छ। कार्यक्रम कृषि समिति संयोजक लक्ष्मण चौधरी, पशु प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्दी, पशु सेवा शाखा प्रमुख डाक्टर मनोज कुमार ओलीले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा किसानको आय आर्जन वृद्धि गर्ने लक्ष्यसहित यस्ता अनुदानमुखी कार्यक्रमलाई आगामी दिन वर्षहरूमा समेत निरन्तरता दिने बताउनुभयो। कार्यक्रमको सहजीकरण कृषि शाखाका अधिकृत शंकर न्यौपानीले गर्नुभएको थियो। कोराही उपमहानगरपालिका 15 निवासी भूपेन्द्र सुवेदी र राधा सुवेदीले ज्येष्ठ नागरिक सरोकार केन्द्र तेरोटी वृद्ध आश्रममा अक्षय कोष रकम थप गर्नुभएको छ। उहाँहरूले यसअघि 11,101 रूपियाँ ज्येष्ठ नागरिक सरोकार केन्द्र तेरोटीमा अक्षय कोष स्थापना गर्नुभएको थियो भने आज 40,000 थप गरी 51,101 रूपियाँ पुर्याउनु भएको छ। साथै आज आफ्नो श्रीमती राधा सुवेदीको जन्मदिनको अवसर पारेर सम्पूर्ण पितृहरूको सम्झनामा वृद्ध आश्रममा आश्रित वृद्ध वृद्धाहरूलाई खाद्यान्न सहयोग गर्ने उद्देश्यका साथ चामल, दाल, पिठो, फलफूल समेत प्रदान गर्नुभएको छ। त्यस अवसरमा वृद्ध आश्रममा आश्रित वृद्ध वृद्धाको तर्फबाट उहाँको दीर्घ जीवनको शुभकामना दिँदै ज्येष्ठ नागरिक सरकार केन्द्रका अध्यक्ष भूपाल गिरीले विशेष धन्यवाद समेत व्यक्त गर्नुभएको थियो। असुरक्षित गर्भपतनका कारण महिलाहरूले अकालमा मृत्युवरण गर्नुपर्ने र मातृ मृत्युमा पनि कमी आउन नसकेको कोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानून कार्यान्वयन र वर्तमान अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले 12 हप्तासम्मको गर्भपतनलाई कानूनी मान्यता दिएको र विशेष परिस्थितिमा 25 हप्तासम्म पनि गर्भपतन गर्न सकिने कानूनी व्यवस्था भए पनि त्यसको सुरक्षित प्रयोग नगर्दा मातृ मृत्युमा कमी आउन सकेको छैन। महिलाहरू विभिन्न समस्याले पीड़ित हुनु परेको निष्कर्ष सहभागीहरूले निकालेका थिए। कार्यक्रममा प्रमुख अतिथि दाङ जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाश प्रसाद पण्डितले सुरक्षित गर्भपतन र योसँग जोड़िएका विषयहरूलाई गाउँ तहसम्म जनचेतना फैलाउनु पर्ने र सरकारवाला निकायहरूले कानून कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान रजिस्ट्रार प्राध्यापक डाक्टर श्याम लम्सालले 52% महिलाहरू अहिले पनि असुरक्षित गर्भपतन गराइरहेको, 5% मात्रै मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको, 20 वर्ष भन्दा कम उमेरका र अविवाहित युवतीहरूको गर्भपतनको तथ्याङ्क विकराल रहेको भन्दै यसको रोकथामका लागि सरकारवाला निकायहरू गम्भीर भएर जिम्मेवार पूर्ण ढंगबाट अगाडि बढ़नुपर्ने बताउनु भएको थियो। कार्यक्रममा जिल्ला बार दाङका अध्यक्ष अधिवक्ता गोमा महराले
शरीर स्वास्थ्य र मातृत्व महिलाको अधिकार भएको भन्दै गर्भपतनलाई कानूनले व्यवस्थित र निशुल्क गर्न नसकेको बताउनुभयो। सुरक्षित तरिकाले गर्भपतनमा कानूनी उल्झन र गोपनीयताको कारण महिलाहरू ढुक्क हुन नसकेको र अन्य गलत बाटो अपनाउँदा महिलाको ज्यान जोखिममा पर्ने र सरको शुल्क चुकाउनु पर्ने बाध्यता रहेको बताउनुभयो। कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका रत्न प्रसाद गिरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर सुरेश रसाइली, शिखा तिवारी, दाङका प्रमुख जिल्लाधिकारी निश्चल राज पाण्डे, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसी, गोराही उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेल लगायतले सुरक्षित गर्भपतनका बारेमा प्रचार प्रसार गर्नुपर्ने, सचेतनाका कार्यक्रमहरू विद्यालय तहसम्म र गाउँ गाउँमा लैजानुपर्ने, प्रभावकारी अनुगमनमा ध्यान दिनुपर्ने लगायतका कुरामा जोड़ दिनुभएको थियो। स्वास्थ्य लाइभ मीडियाको आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण अधिकारीले विषयवस्तुमाथि प्रकाश पार्नु भएको थियो। संस्थाले सातवटै प्रदेशमा सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानून कार्यान्वयन र वर्तमान अवस्थाका बारेमा कार्यक्रम गर्न लागेको छ। र अपाङ्गता भएका महिलाहरूका लागि गोराईमा सञ्चालन गरिएको अचार बनाउने तालिमको आज समापन गरिएको छ। अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनालको अध्यक्षता तथा कोराही उपमहानगरपालिकाका उपप्रमुख कुमार डिसीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजना तथा अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङको समन्वयमा 15 दिने असार बनाउने तालिममा अपाङ्गता भएका 12 जना महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी होमबहादुर केसी, गोराही उपमहानगरपालिकाका वडा नम्बर 15 का वडा सदस्य उत्तम बुढाथोकी, तालिमका प्रशिक्षक सुशीला थापा लगायतले बोल्नु भएको थियो। तालिमले आगामी दिनमा अपाङ्गता भएका महिलाहरूलाई जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। समापन कार्यक्रमको सहजीकरण निर्मला पुरीले गर्नुभएको थियो। अवस्थ बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारे छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि सतत न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड छोराही दाल,
7: सम्पर्क मोबाइल 98 4 77 9 77
8: र 98 5 78 3 6 8 9।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: बस गोरखा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोरखा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-533-414।
1: तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-686 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
14: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
15: विशेषज्ञ डाक्टरी सेवाहरू:
14: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
16: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
15: नोट: अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
14: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर SN यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98340088804 98340088804 www.aspatiicare.com
6: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
18: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
6: डाक्टरद्वारा दिइने सेवाहरू
18: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
6: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
18: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
6: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
18: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
6: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार समय बिहान 9 बजेदेखि पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028
19: भर्ना खुल्यो
20: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
19: हाम्रा विशेषताहरू
20: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
19: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
20: शान्त तथा पारिवारिक वातावरण भएको
19: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
20: तिहार सुसारको राम्रो व्यवस्था भएको
19: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
20: घरको जस्तै माया पाउने
21: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
22: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल वाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
21: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
23: खुसीको खबर
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-5-90-847 082-5-90-847
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
24: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान सम्पर्क फोन नम्बर 082-5-90-829 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825
25: होइन भाइला लखर लखर कहाँ हिँडिस
26: कहाँ हुनु हो काका
0: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
0: ल ल काका गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
25: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
25: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
25: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
25: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
25: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
25: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
25: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
25: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
25: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
26: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
25: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
25: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
25: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578734910।
25: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम जान चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्चमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानून कार्यान्वयन र वर्तमान अवस्था विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न, सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़।
1: गढ़वा गाउँपालिकाका किशोरीहरूमा रक्त अल्पताको समस्या, पोषण तथा स्वास्थ्य क्षेत्रमा थप ध्यान दिन चिकित्सकको सुझाव।
0: नेपाल मौरी पालक महासंघ दाङको 15 साधारण सभा सम्पन्न, अपाङ्गता भएका महिलाहरूका लागि 15 दिने अचार बनाउने तालिम।
1: र तुलसीपुर उपमहानगरपालिकाद्वारा 50% अनुदानमा किसानलाई कृषि सामग्री वितरण।
0: अब खबर विस्तारमा।
1: असुरक्षित गर्भपतनका कारण महिलाहरूले अकालमा मृत्युवरण गर्नुपर्ने र मातृ मृत्युमा पनि कमी आउन नसकेको घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानून कार्यान्वयन र वर्तमान अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले 12 हप्तासम्मको गर्भपतनलाई कानूनी मान्यता दिएको र विशेष परिस्थितिमा 25 हप्तासम्म पनि गर्भपतन गर्न सकिने कानूनी व्यवस्था भए पनि त्यसको सुरक्षित प्रयोग नगर मातृ मृत्युमा कमी आउन सकेको छैन भने महिलाहरू विभिन्न समस्याले पीड़ित हुनु परेको निष्कर्ष सहभागीहरूले निकालेका थिए। कार्यक्रममा प्रमुख अतिथि दाङ जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाश प्रसाद पण्डितले सुरक्षित गर्भपतन र योसँग जोड़िएका विषयहरूलाई गाउँ तहसम्म जनचेतना फैलाउनु पर्ने र सरकारवाला निकायहरूले कानून कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान रजिस्ट्रार प्राध्यापक डाक्टर श्याम लम्सालले 52% महिलाहरू अहिले पनि असुरक्षित गर्भपतन गराइरहेको र 5% मात्रै मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको, 20 वर्षभन्दा कम उमेरका र अविवाहित युवतीहरूको गर्भपतनको तथ्याङ्क विकराल रहेको भन्दै यसको रोकथामका लागि सरकारवाला निकायहरू गम्भीर भएर जिम्मेवारपूर्ण ढंगबाट अगाडि बढ़नुपर्ने बताउनुभयो। कार्यक्रममा जिल्ला बार दाङका अध्यक्ष अधिवक्ता गोमा महराले शरीर स्वास्थ्य र मातृत्व महिलाको अधिकार भएको भन्दै गर्भपतनलाई कानूनले व्यवस्थित र निशुल्क गर्न नसकेको बताउनुभयो। सुरक्षित तरिकाको गर्भपतनमा कानूनी उल्झन र गोपनीयताको कारण महिलाहरू ढुक्क हुन नसकेको र अन्य गलत बाटो अपनाउँदा महिलाको ज्यान जोखिममा पर्ने र चरको मूल्य चुकाउनु पर्ने बाध्यता रहेको बताउनुभयो। कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका रत्न प्रसाद गिरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर सुरेश रसाईले, शिखा तिवारी दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी न्यायिक उपरीक्षक हेमबहादुर केसी, घोराही उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेल लगायतले सुरक्षित गर्भपतनका बारेमा प्रचार प्रसार गर्नुपर्ने, सचेतनाका कार्यक्रमहरू विद्यालय तहसम्म र गाउँ गाउँमा लैजानुपर्ने, प्रभावकारी अनुगमनमा ध्यान दिनुपर्ने लगायतका कुरामा जोड़ दिनुभएको थियो। स्वास्थ्य लाइभ मीडियाको आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण अधिकारीले विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो। संस्थाले 7 वटै प्रदेशमा सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानून कार्यान्वयन र वर्तमान अवस्थाका बारेमा कार्यक्रम गर्न लागेको छ।
0: गढ़वा गाउँपालिकाका किशोरीहरूमा धेरैजसो रक्त अल्पताको समस्या देखिएको छ। गढ़वा गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले शुरू भएको रक्त अल्पता एनिमिया परीक्षण कार्यक्रम पश्चात यस्तो तथ्याङ्क बाहिर आएको हो। गढ़वा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा संचालन गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा 3 विद्यालयका 700 बढ़ी किशोरीहरूको परीक्षण सम्पन्न भएको छ। जनता माध्यमिक विद्यालय, शुभतारा इंग्लिश बोर्डिङ स्कूल र ज्ञानज्योति इंग्लिश बोर्डिङ स्कूल गरी 3 विद्यालय

0: भएका 745 जना किशोरीहरूको परीक्षण गर्दा 537 जनामा रक्त अल्पता देखिएको जनस्वास्थ्य कार्यालय दाङका ल्याब टेक्नोलोजिस्ट उज्जवल कुमार पौडेलले जानकारी दिनुभयो। गढ़वा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले किशोरीहरूको स्वास्थ्य सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै रक्त अल्पता न्यूनीकरणका लागि विद्यालय अभिभावक र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार असार 8 गते गढ़वा 3 थप 3 विद्यालयका किशोरीहरूको रक्त अल्पता परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ। किशोरीहरूमा उच्च दरमा रक्त अल्पता देखिनुले पोषण तथा स्वास्थ्य क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
1: नेपाल मौरी पालक महासंघ दाङको 15 साधारण सभा आज घोराहीमा सम्पन्न भएको छ। मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षता तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई प्रमुख कोमल शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले माहुरी पालक किसानहरूले चरीचरण बजारीकरण लगायतका विभिन्न समस्या भोग्नु परेको भन्दै राज्यले यसमा ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा मौरी पालक महासंघका लुम्बिनी प्रदेश अध्यक्ष रामहरि शर्मा, मौरी जोन संयोजक उपेन्द्र केसी, घोराही उपमहानगरपालिका कृषि शाखाका खेम बहादुर बस्नेत

0: तथा अपाङ्ग मानवाधिकार एवं सरोकार मञ्च नेपाल दाङको समन्वयमा 15 दिने अचार बनाउने तालिममा अपाङ्गता भएका 12 जना महिलाहरूको सहभागिता रहेको थियो। तालिम समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डीएसपी हुइम बहादुर केसी घोराई उपमहानगरपालिका वडा नम्बर 15 वडा सदस्य उत्तम बुढाथोकी तालिमका प्रशिक्षक सुशीला थापा लगायतले बोल्नु भएको थियो। तालिमले आगामी दिनमा अपाङ्गता भएका महिलाहरूलाई जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। समापन कार्यक्रमको सहजीकरण निर्मला पुरीले गर्नुभएको थियो। यसै विषयमा केन्द्रित रहेर हामीले तालिममा सहभागी केही महिलाहरूलाई आगामी दिनमा तालिमले यहाँहरूको जीवनयापन सहज बनाउन कस्तो भूमिका खेल्छ भनेर सोधेका छौं।
1: मेरो नाम सुमन चौधरी, मेरो घर घोराई उपमहानगरपालिका वडा नम्बर 14 पर्छ। अचार बनाउने तालिम भन्दाखेरि अब हामी घरमा त बनाउँछौ हुन त, तर यहाँ आउँदाखेरि म अलि छुट्टै किसिमको अनुभव पाए भनौँ होइन, अनि कसरी बनाउनु पर्ने रहेछ, कतिजनाको सहभागी हुनुपर्छ, के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है, धेरै खुसी लागेको छ। अनि जे हो सिक्नुपर्छ भन्ने मेरो विचार छ, अपाङ्गता भएर चुप लागेर घरमा बसेर हुने रहेनछ, सहभागी हुनुपर्छ भन्ने मेरो धारणा छ।
2: नाम सिर्जना बस्नेत, ऊ बहिरा साथी हो। मलाई चाहिँ सबैभन्दा मन परेको छ, मलाई म्याडमले सिकाएको पनि हामी हेरेर ऊ गरेका छौँ। म्याडमले धेरै पटक हामीलाई नै हेर्नुहुन्छ अरूलाई भन्दा पनि, र हामीले सुन्दैनौँ नबोले पनि हामी देखेका छौँ। र देवका म्याडमले चाहिँ सांकेतिक भाषाको उसले बुझाइदिनु भएको छ, र म्याडमले पनि हामीलाई चाहिँ हेर्ने नजर चाहिँ राम्रो हेरेर हामीलाई धेरै सिकाउ भएको छ। हामी एकदम गुड छौँ, ठिक छौँ, हामी सिक्छौँ। हामीलाई चाहिँ प्राथमिकता दिन पर्यो सांकेतिक भाषाको उसको माध्यमले, हामीले सबै बुझिसक्यौँ। बोली नआए पनि हेरेर मैले गरिसकेका छौँ, हाम्रो साथीहरू सबैले हेरेर सिकेका छौँ। अहिले चाहिँ हामीलाई नभए पनि भोलि चाहिँ हामी पैसा कमाउने हुनुपर्छ।
3: मेरो नाम कृष्णा केसी, म चाहिँ सल्यानबाट हो, हाल बसै चाहिँ घोडा उपमहानगरपालिका 15 बस्छु। एकदम राम्रो लागिरहेछ कि बाहिर देख्नेले यसले के गरी खान सक्छ र भन्ने, एउटा त्यो देख्ने व्यक्तिलाई भन्दा हामी भोग्नेले चाहिँ यो गरेर खान सक्छौँ है भन्ने वातावरण एउटा मिलाइदिनु भएको छ। एक त हामी साङ्गलाई त एउटा तालिम दिँदा पछि सिक्नलाई धेरै गाह्रो हुन्छ, यो समयमा हाम्रो म्यामले लगनशीलता लिएर आफ्नो सिकाइलाई आफ्नो शिक्षालाई हामीलाई दिनुभएको छ। एक घण्टा डेढ घण्टाको बाटो लिएर हामीलाई अगाडि बढाउनको लागि यहाँसम्म आउनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद हो। उहाँलाई पनि म के भन्न चाहन्छु भने हामी उद्यमी बन्ने हो, तालिममा मात्रै सीमित नभएर केही गरेर देखाउने हो भन्नको लागि यो तातो घाममा यो पोलिरहेको धुपमा जस्ता मुनि बसेर हामीले सङ्घर्ष गरिरहेछौँ भने भोलिका दिनहरूमा हामीबाट धेरै प्रशिक्षकहरू निकाल्ने देवका म्यामको आशालाई हामीले निराश पार्ने छैनौँ। एउटा प्रशिक्षक म्यामलाई पनि आजसम्म हजारौँ जनालाई तालिम दिनुभयो होला, उहाँले बेग्लै क्षमता भएको व्यक्तिलाई प्रशिक्षकको रूपमा देख्न पाउँदा भोलिको दिनमा उहाँलाई पनि गर्व लाग्नेछ। मान्छेलाई सहयोग गर्नको कतै जानु पर्दैन, सहयोगी भावना एक आपसमा मिलेर हामीलाई अगाडि बढाउन सके, साङ्ग व्यक्तिले त्यति नै सपोर्ट गरे हामी पनि साङ्ग व्यक्ति जस्तै एउटा एबल भएर काम गर्न सक्छौ।
4: मेरो नाम सीता कुमारी चौधरी, ठेगाना चाहिँ घोराई उपमहानगरपालिका वडा नम्बर 17 पचुर्खा। राम्रो छ, घरबाट म्यामले सिकाइदिएको धेरै फरक छ, तर राम्रैसँग सिकाइरहनु भएको छ म्यामले। अब एक्लै त होइन, अब साथीहरू एक्लै त सम्भव, अब पछि पछि एक्लै पनि गर्न सकेला सरकारले। अब सरकारले त अब हामी व्यवसाय गर्दाखेरि त्यो बिक्री पनि गरिदिन पर्यो, सहयोग पनि गर्न पर्यो। अब हामीसँग त अब धेरै पैसा पनि त हुँदैन नि त, त्यसमा पनि अलिअलि पैसाको पनि।
5: अब अन्य खबर प्रसंग तुलसीपुर उपमहानगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण उत्पादन लागत न्यूनीकरण र किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्य सहित 50% अनुदानमा कृषि सामग्री वितरण गरेको छ। कृषि विकास शाखा तथा पशु सेवा शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कृषकहरूलाई च्याप कटर दाना पिस्ने मिल तथा मल्चिङ प्लास्टिक वितरण गरिएको हो। वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत

0: सुसेवा शाखा मार्फत 18 जना किसानलाई च्याप कटर र 5 जना किसानलाई दाना पिस्ने मिल वितरण गरिएको छ। त्यसैगरी कृषि विकास शाखा मार्फत 83 जना किसानलाई 220 वटा मल्चिङ प्लास्टिक उपलब्ध गराइएको छ। कार्यक्रममा नगर प्रमुख टीकाराम खड्काले आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन लागतमा कमी तथा व्यावसायिक पशुपालनको विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले स्थानीय सरकारले यसअघि हाते ट्याक्टर वितरण, सुत्केरी पशु सहायता किट घर दैलोमै पुगेर रोगी पशुको उपचार सेवा लगायतका कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिसकेको उल्लेख गर्दै आगामी वर्ष किसान मैत्री थप नवीन कार्यक्रम ल्याइने जानकारी दिनुभएको छ। किसानहरूले प्राप्त कृषि सामग्रीले श्रम र समयको लागत घट्नुका साथै उत्पादन वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने व्यवसायिक खेती र पशुपालनमा ठूलो राहत मिलेको बताएका छन्। कार्यक्रम कृषि समिति संयोजक लक्ष्मण चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्दे, पशु सेवा शाखा प्रमुख डाक्टर मनोज कुमार ओलीले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा किसानको आय आर्जन वृद्धि गर्ने लक्ष्यसहित यस्ता अनुदानमुखी कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिइने बताउनुभयो। कार्यक्रमको सहजीकरण कृषि शाखाका अधिकृत शंकर न्यूपानीले गर्नुभएको थियो।
1: घोराही उपमहानगरपालिका 15 का भूपेन्द्र सुवेदी र राधा सुवेदीले ज्येष्ठ नागरिक सरोकार केन्द्र 13 वटे वृद्ध आश्रममा अक्षय कोष रकम थप गर्नुभएको छ। उहाँहरूले यसअघि 11,101 रूपियाँ ज्येष्ठ नागरिक सरोकार केन्द्र 13 वटेमा अक्षय कोष स्थापना गर्नुभएको थियो भने आज 40,000 थप गरी 51,101 रूपियाँ पुर्याउनु भएको छ। साथै आफ्नो श्रीमती राधा सुवेदीको जन्मदिनको अवसर पारेर सम्पूर्ण पितृहरूको सम्झनामा वृद्ध आश्रममा आश्रित वृद्ध वृद्धहरूलाई खाद्यान्न सहयोग गर्ने उद्देश्यका साथ चामल, दाल, पिठो, फलफूल समेत प्रदान गर्नुभएको छ। त्यस अवसरमा वृद्ध आश्रममा आश्रित वृद्ध वृद्धहरूको तर्फबाट उहाँको दीर्घ जीवनको शुभकामना दिँदै ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भूपाल गिरीले विशेष धन्यवाद दिनुभएको थियो।
0: सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतयोग्य जमीनमा सिंचाई सुविधा विस्तार गरी देशको कुल सिंचित खेतयोग्य क्षेत्र 64% पुर्याउने लक्ष्य निर्धारण गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंचाई विस्तार, नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। हाल देशभर कुल 15,87,910 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको छ। सिंचाई योग्य भूमि मध्ये वर्षभरि नै सिंचाई सुविधा पुगेको भूमि 5,32,000

0: विराज भक्त श्रेष्ठले जानकारी दिनुभएको छ। उक्त मन्त्रालयका अनुसार संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने 84 नदीमा हालसम्म 1524 किलोमिटर तटबन्ध निर्माण सम्पन्न भइसकेको छ। सो कार्यबाट 13821 हेक्टरमा जग्गा उकासिएको छ। आगामी आर्थिक वर्षमा थप 70 किलोमिटर तटबन्ध निर्माण सम्पन्न गरी 210 हेक्टर जमीन उकास्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।
1: प्युठानमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्थापना भएपछि चैते धान खेतीको क्षेत्रफल विस्तार भएको छ। 2077-78 200 रोपनीमा हुने चैते धान 2082-83 आइपुग्दा 4700 रोपनी क्षेत्रफलमा विस्तार भएको कार्यालयको तथ्याङ्क छ। कार्यालयले यस वर्ष जिल्लाको सरुमारानी गाउँपालिकामा चैते धान खेती विस्तार गरेको छ। प्युठानको ऐरावती गाउँपालिका स्वर्गद्वारी नगरपालिकामा मुख्य रूपमा चैते धान खेती लगाउँदै आएको परियोजना कार्यान्वयन इकाई प्युठानका प्रमुख सुमान सिंह गिरीले बताउनुभयो। 2077-78 200 रोपनी, 2078-79 1045 रोपनी, 2079-80 1650 रोपनी, 2080-81 2595 रोपनी र 81-82 3600 रोपनी क्षेत्रफलमा खेती विस्तार भएको थियो। चैते धानको क्षेत्रफल विस्तारले चैते धानको उत्पादकत्व र उत्पादन समेत बढ़ेको छ। गत वर्ष 1048 मेट्रिक टन चैते धान उत्पादन भएको थियो। यस वर्ष अघिल्लो वर्ष भन्दा बढ़ी उत्पादन हुने कार्यालयले अनुमान गरेको छ।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोड़िएर उठेका प्रश्नहरूको जवाबमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाउँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम्परीक्षणका लागि सबै सामग्री काठमाण्डु ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम्परीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरिएकोले यसलाई हतारमा गरिएको परीक्षण भन्न नमिल्ने उहाँको भनाइ छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगत भन्दा बढ़ी जनशक्ति परिचालन गरिएको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ।
1: संसदमा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको भोलिदेखि चितवनमा हुने प्रथम महाधिवेशनको तयारी पूरा भएको छ। आज चितवनमा सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशन तयारी, महाधिवेशनका प्रतिनिधि, त्यहाँ प्रस्तुत हुने प्रतिवेदन, विधान र महाधिवेशनकै विविध विषयमा छलफल गरेको थियो। प्रथम महाधिवेशनमा देशभरबाट 4000 बढ़ी प्रतिनिधिहरू सहभागी हुने पार्टीका महामन्त्री कविन्द्र पुर्लाकोटीले जानकारी दिनुभएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार कोशीबाट 520, मधेसबाट 630, बागमतीबाट 790, लुम्बिनीबाट 490, गण्डकीबाट 470, कर्णालीबाट 360 र सुदूरपश्चिम प्रदेशबाट 550 जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उहाँले बताउनुभयो। महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति, उपसभापति, जिल्ला सभापति सहित 5 जना प्रदेश समितिका सबै सदस्यहरू रहने व्यवस्था छ। त्यसै गरी प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषदका पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ। संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै केन्द्रमा रहेका 38 विभागका 11 जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका 11 जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ। भोलि आइतबार भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्द सत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ। महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछाने सहितका नेताहरू चितवन पुगिसक्नु भएको छ। प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने आइतबार नै चितवन पुग्ने कार्यक्रम रहेको छ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 185 जना केन्द्रीय सदस्य चयन गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने बताएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। इजरायल र हिजबुल्लाह समूह युद्ध विरामका लागि सहमत भएका छन्। अमेरिका र इरान बीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्दले नकारात्मक असर पार्न सक्ने चिन्ता बीच दुई पक्षबीच हिजो सहमति भएको बीबीसीले जनाएको छ। एक अमेरिकी वरिष्ठ अधिकारीले

0: इजरायल र लेबनानको हिजबुल्लाह समूह युद्ध विराम गर्न सहमत भएको बताउनु भएको छ। तर इजरायलका एक सैनिक प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आदेश पाए सेनाले पुनः सैन्य कार्यवाही गर्ने प्रतिक्रिया जनाएको खबरमा उल्लेख गरिएको छ। लेबनानले पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा 47 जनाको ज्यान गएको बताएको छ। गएको फेब्रुअरी अन्त्यमा इरानका सर्वोच्च नेता इजरायली आक्रमणमा मारिएपछि हिजबुल्लाहले इजरायलमा रकेट आक्रमण गरेको थियो।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड र स्वीडेन खेल्दैछन्। खेल नेपाली समयअनुसार पौनी 11 बजे ह्युस्टनमा हुनेछ। नेदरल्याण्डले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनिसियालाई हराएको थियो। आजको खेल जितेमा स्वीडेन नकआउट चरणमा पुग्नेछ। स्वीडेनले यसपटक अपेक्षा भन्दा राम्रो प्रदर्शन गरेको छ। त्यस्तै आज मध्यराती समूह ईका जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 2:15 बजे शुरू हुनेछ। जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 पराजित गरेको थियो। त्यस्तै आइभरी कोस्टले इक्वेडरलाई हराएको थियो। भोलि बिहान 5:45 बजे समूह ईकै इक्वेडर र कुराकाउ खेल्दैछन्। यसै गरी भोलि बिहान 5:50 बजे ट्युनिसिया र जापान खेल्दैछन्।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 35.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। अहिलेको हावाको गति 0.1 मीटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 49% रहेको मौसम कार्यालयकी प्रमुख श्रीयारी जालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
0: सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानून कार्यान्वयन र वर्तमान अवस्था विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न। सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़।
1: गढ़वा गाउँपालिकाका किशोरीहरूमा रक्त अल्पताको समस्या। पोषण तथा स्वास्थ्य क्षेत्रमा थप ध्यान दिन चिकित्सकको सुझाव।
0: नेपाल मौरी पालक महासंघ दाङको 15 साधारण सभा सम्पन्न। अपाङ्गता भएका महिलाहरूका लागि 15 असार बनाउने तालिम सम्पन्न।
1: र तुलसीपुर उपमहानगरपालिकाद्वारा 50% अनुदानमा किसानलाई कृषि सामग्री वितरण।
0: अवस्थ अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षेत्री
0: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि
3: इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: छोरी यहाँ दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
6: गाडा खिलेर आखिर मैले के पाउँछु?
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
6: जित बहादुर
7: कोही भी रिश्ता जब नया होता है ना, एक्साइटिंग होता है, क्योंकि वो नया होता है।
4: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल 2। एक पटक अवश्य हेर्नुहोस्।
8: हामी जन्मजात नै शिकारी हौ, शिकारी। पुरै डायलेक्ट मलाई चाहियो।
9: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
10: हेलो, फ्रम अमेरिका वाकवाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
9: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: आदरणीय श्रोता, दांग सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियोबाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबलीबाट हामी बोलिरहेका छौ। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माडी आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो हापुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचुली 91.7 मेगाहर्ज, रेडियो कृपालु 900 मेगाहर्ज बाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्य पश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टप्याउन चाहन्छौ। आदरणीय श्रोता, हाम्रो शैक्षिक कार्यक्रमको दैलो खुल्यो, हामी यहाँहरूको घर आँगनमा आइपुग्यौं। श्रोता, हामी 2083 आज 10 श्रृंखलामा छौं भने सिंगो कार्यक्रमको 997 श्रृंखलामा रहेका छौं। श्रोता, हामी गत साता घोराई उपमहानगरपालिका वडा नम्बर 12 रहेको माध्यमिक विद्यालय हापुर बिजौरीमा पुगेका थियौं। हामी विद्यालयको अवलोकन गर्यौं र सोही विद्यालयका शिक्षक विद्यार्थीसँग विद्यालयको प्रगति उन्नति वर्तमान अवस्थाका बारेमा हामीले संवाद गरेका थियौं। सोही संवाद यहाँहरूको माझमा प्रसारण भइसकेको छ। आज हामी समसामयिक कुराकानीका निम्ति एकजना विद्यार्थी बहिनीलाई यहाँ निम्ता गरेका छौं। विद्यार्थी बहिनी आजभोलि महेन्द्र बहुमुखी क्याम्पस पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय भरतपुर दाङमा भर्खरै कक्षा 11 जोडिनु भएको छ। उहाँको नाम करिश्मा बिक हो। करिश्मा बिकलाई आज हामीले खास गरेर रेडियोको शैक्षिक कार्यक्रममा किन जोड्न खोजिराखेका छौं भने नेपाल निवृत्त शिक्षक समाज केन्द्रले आह्वान गरेको एउटा निबन्ध प्रतियोगिता थियो विद्यार्थीको दृष्टिमा गुणस्तरीय शिक्षा उक्त विषयमा। करिश्मा बहिनीले सर्वप्रथम तुलसीपुर उपमहानगरपालिका भित्रबाट लिएको त्यो निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल हुनुभयो। तत्पश्चात पालिका 10 पालिकाबाट सम्बन्धित पालिकाका विद्यार्थीहरूले प्राप्त गरेको अंकको आधारमा उहाँहरूका कपीहरू जिल्लामा जम्मा भए, अर्थात नेपाल निवृत्त शिक्षक समाज जिल्ला समिति दाङमा जम्मा हुन पुगे र 10 पालिकाबाट प्राप्त भएका ती निबन्ध प्रतियोगितालाई फेरि जिल्लाले मूल्याङ्कन गर्यो। जिल्लाले मूल्याङ्कन गर्दा उहाँले उत्कृष्ट अंक प्राप्त गर्नुभयो। करिश्मा बहिनीले दाङमा 2 उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी रहनुभयो, एकजना करिश्मा बिक र अर्को सन्तोष जैसी भन्ने। हामीले अर्थात नेपाल निवृत्त शिक्षक समाजले उहाँहरूका कपी नेपाल निवृत्त शिक्षक समाज केन्द्रमा पठायो, प्रदेश हुँदै केन्द्रमा पठायो र केन्द्रमा पनि उक्त निबन्धको मूल्याङ्कन भयो। त्यो मूल्याङ्कन हुँदा करिश्मा बहिनी नेपालमा 2 अर्थात सेकेन्ड डिभिजनमा पर्नुभयो। उहाँलाई केन्द्रले पनि सम्मान गरिसकेको छ र जिल्लाले दाङ जिल्लाले पनि सम्मान गरिसकेको छ। हामीले थाहा पाए अनुसार दुवै तर्फबाट उहाँ सम्मानित विद्यार्थी हुनुहुन्छ। यसकारण पनि हामीले उहाँको सम्मानको निम्ति उहाँको आवाजलाई श्रोताका माझमा पुर्याउनका निम्ति आज हामीले निम्तो गरेका छौं र उहाँ उपस्थित भइसक्नु भएको छ। हुन त योभन्दा पहिले नै उहाँसँग उहाँका विचारहरू प्रसारण गरिनु पर्थ्यो। केही समय पहिले उहाँको स्वास्थ्यमा केही खराबी भयो र त्यो खराबी भएका कारणले उहाँ आराम गर्न लाग्नुभयो र हामीले पनि उहाँलाई रेडियोमा निम्तो गर्न सकेनौं र आज एउटा परिवेश मिलेको छ। करिश्मा बहिनी स्टुडियोसम्म आइसक्नु भएको छ। कार्यक्रममा प्रवेश गर्नु अघि यो विद्यार्थीको दृष्टिमा गुणस्तरीय शिक्षा विषयमा निबन्ध लेखेर ठाउँको ठाउँ लेखेर विद्यालयमा जहाँ प्रतियोगितात्मक कार्यक्रम थियो त्यही बसेर लेखेर उहाँ तुलसीपुर उपमहानगरपालिकाबाट प्रथम, दाङ जिल्लाबाट उत्कृष्ट अंक र केन्द्रबाट द्वितीय श्रेणीमा आफ्नो चिनारी दिन सफल करिश्मा बहिनीलाई म सर्वप्रथम रेडियो मध्यपश्चिममा हार्दिक स्वागत गर्न चाहन्छु। यहाँलाई स्वागत छ।
1: धेरै धेरै धन्यवाद सर।
0: आरामै हुनुहुन्छ? कस्तो स्वास्थ्य आजभोलि?
1: स्वास्थ्य त आजभोलि ठिकै छ।
0: ठिकै छ। अनि बहिनी अब भन्नुहोस् त, तपाईँ यो मैले यतिका भूमिकामा तपाईँ निबन्ध प्रतियोगितामा तुलसीपुरको एउटा सिङ्गो उपमहानगरपालिकाबाट प्रथम हुनुभयो, जिल्लाबाट उत्कृष्ट हुनुभयो, अनि गएर केन्द्रबाट दोस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ, कस्तो अनुभव गरिराख्नु भएको छ?
1: अनुभव त एकदमै खुसी लागेको छ सर। अनि यो कार्यक्रमको लागि मैले जतिको मेहनत गरेको थिएँ नि, जतिको मेहनत जतिको लगनशीलताले यो कार्यक्रममा सहभागी भएकी थिएँ, त्यसको उपयुक्त फल प्राप्त भएको जस्तो लाग्यो। र मानिस खुसी हुँदा यसरी हाँसो लाग्ने जस्तो हाँसो आउँछ नि, तर यदि अत्यन्तै खुसी, यदि आफूले मेहनत गरेको कुनैबाट फल पाइएको छ अनि अत्यन्तै नै खुसी लागेको छ भने मानिसको आँखाबाट आँसु पनि आउँदो रहेछ कि। यो खबर सुन्दाखेरि मलाई खुसीको आँसु आएको थियो सर, एकदमै खुसी लाग्यो।
0: म तपाईँलाई तुलसीपुर महानगरपालिकाको तर्फबाट, दाङ जिल्लाको तर्फबाट, केन्द्रको तर्फबाट र यो रेडियो मध्यपश्चिममा अहिले चाहिँ हाम्रो कार्यक्रम 12 रेडियोबाट प्रसारण हुने गर्छ, यो 12 रेडियोको तर्फबाट तपाईँलाई बधाई दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु।
1: धेरै धेरै धन्यवाद सर यसको लागि।
0: अनि तपाईँले यो हर्षको आँसु आयो भन्ने कुरा गर्नुभयो नि, बडा खुसी लाग्यो। एउटा संचारकर्मीको नाताले मलाई तपाईँको कुरामा चाहिँ सहमति जनाउन मन लाग्यो, खुसी व्यक्त गर्न मन लाग्यो। तपाईँ अहिले जुन अवस्थामा हुनुहुन्छ नि,
1: हजुर,
0: तपाईँको जुन उचाइ छ नि यो शैक्षिक क्षेत्रको, यो उचाइ प्राप्त गर्नमा तपाईँले कसलाई श्रेय दिन चाहनुहुन्छ? तपाईँ स्वयं आफूलाई, घर परिवारलाई, विद्यालयका शिक्षकलाई, तपाईँको छर छिमेकलाई, राज्यलाई अथवा जनप्रतिनिधिलाई कसलाई श्रेय दिन चाहनुहुन्छ?
1: श्रेय त अब एउटालाई दिएर त हुँदैन सर,
0: हजुर,
1: सबैको समन्वय सबैको मेलमिलापले नै म यहाँसम्म आइपुगेकी हुँ। र सर्वप्रथम त आफूले मेहनत नगर्दासम्म त हुँदैन केही कुरा पनि। आफूले यदि कुनै कुरामा लगनशील भएर लाग्यो भने सर्वप्रथम त आफ्नो मेहनत लियो, अनि मेरो घर परिवारलाई पनि उत्तिकै श्रेणी दिन चाहन्छु। उहाँहरूले पनि आफ्नो छोराछोरीको लागि सही वातावरण, घरमा पनि पढ्ने खालको वातावरण बनाइदिने, अनि आफ्नो छोराछोरीहरूको आत्मविश्वास बढाइदिने, यस्तो खालको कामहरू गर्दा पनि विद्यार्थीको धेरै आत्मविश्वास बढ्ने गर्छ। र विद्यालयको पनि उत्तिकै भूमिका रहन्छ। विद्यालयले पनि शिक्षकहरूले आफ्नो हृदयदेखि नै विद्यार्थी मात्र नभएर मित्रका रूपमा मानेर अनि सिकाउनु भएको छ, र आजसम्म यति धेरै ज्ञान सिपहरू सिकाउनु भएको छ। यसका लागि विद्यालयलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो यो नेपाल निवृत्त शिक्षक समाजका सम्पूर्ण सदस्यहरू तथा आदरणीय गुरूवर्गहरूलाई पनि धेरै धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, किनभने हामी विद्यार्थीहरूले मात्र गरेर पनि हुँदैन, परिवार विद्यालयले मात्र साथ दिँदा पनि हुँदैन, कोही अवसरहरू निर्माण गरेर अवसरहरू हाम्रो ठाउँ ठाउँमा पुर्याउने मानिसहरू पनि हुनुपर्छ। र हजुरहरूले यसरी हामीलाई यतासम्म अवसरहरू नपुराइदिएको भए हामी आज यहाँसम्म हुने नै थिएनौ, अनि विद्यार्थीभित्र लुकेको प्रतिभाहरू यसरी प्रस्फुटन गर्न सकिने थिएन। त्यसैले उहाँहरूलाई पनि एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र सबैको मेलमिलाप सबैले साथ दिएर नै, अनि आफ्नो विद्यार्थीको लगनशीलता मेहनतले कारणले नै यहाँसम्म आइपुगेको लाग्छ मलाई।
0: अनि यसमा तपाईँका शिक्षक साथीहरूसँग पनि मेरो कुराकानी भएको थियो,
1: हजुर,
0: तपाईँलाई नेपाली पढाउने म्याडम हुनुहुन्छ रहेछ एकजना, उहाँको नाम
1: यशोदा गौतम,
0: उहाँसँग पनि सम्भव भयो, अरू शिक्षक साथीहरूसँग प्रसँग पनि मैले सम्पर्क गरे, अनि तपाईँको बारेमा, पारिवारिक पृष्ठभूमिको बारेमा, सहयोगको बारेमा जुन कुरा उहाँहरूसँग भयो, यशोदा म्याडमले के भन्नुभयो भने, सर त्यो बहिनीलाई जसरी चाहिँ उचाइमा देख्नुभयो तपाईँहरूले, अलिअलि लगानी हामीले पनि गर्यौं है, हामीले पनि उचाइमा लैजाने काम गर्यौं भनेर भन्नुभयो यशोदा म्याडमले। यशोदा म्याडम लगायत अरू शिक्षकहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँ यो स्थानसम्म पुग्नका निम्ति परमर्श गर्नुभयो उहाँहरूले, के भन्न चाहनुहुन्छ तपाई?
1: यो स्कुल लाइफसम्म जति नै सपोर्ट साथ सपोर्ट दिनुभयो अनि विभिन्न यहाँ मात्र होइन धेरै कार्यक्रमहरूमा गइसकेका छौँ हामी अनि विद्यालयबाट साथ सपोर्ट दिएर पठाउने अनि त्यसको बारेमा विषयवस्तुहरू खोजेर यसरी भन्नुपर्छ है अनि यस्तो गर्नुपर्छ भनेर सम्पूर्णले अत्यन्तै राम्रोसँग सिकाउनु भयो र त्यसैले
0: अनि त्यो सिकाउने गुरुप्रति तपाईँ असाध्यै माया गर्नुहुन्छ, सम्झन चाहनुहुन्छ सधैँभरिलाई।
1: हजुर
0: एकदम यसलाई नबिर्सनु होला, एउटा आदर्शको रूपमा लिनुपर्छ गुरु भनेपछि है त। अनि करिश्मा बहिनी, तपाईँ एउटा यो लेखनको क्षेत्रमा अथवा यो निबन्ध भनेपछि एउटा साहित्यको विधा पनि हो है, अनि अरू साहित्य लेखनमा तपाईँको कतिको रुचि छ? गीत कविताहरू लेख्ने गाउने त्यस्तो गर्नुहुन्छ कि गर्नुहुन्न?
1: कविताहरू चाहिँ हल्का फुल्का लेख्ने गर्थ्यो पहिलेदेखि नै।
0: हजुर।
1: अनि यस्तो निबन्ध चाहिँ विद्यालयहरूमा यस्तै प्रतियोगिताहरू भएको बेलामा अनि सहभागी हुने भाग लिने अनि कहिलेकाहीँ कविताहरूमा चाहिँ हल्का रुचि छ, कविताहरू घर बसेको बेला यस्तिकै आफै बनाउने यस्तो खालीमा चाहिँ त्यो, तर यस्तरी विद्यालय भन्दा बाहिर गएर चाहिँ पहिलोचोटि नै सहभागी भएको थिएँ यस्तो कार्यक्रममा।
0: अनि तपाईँ यो साहित्य जस्तो कविता वाचन गर्ने अहिलेसम्म त्यस्तो कहीँ गर्नु भएको छ कि छैन?
1: वाचन त एकचोटि त्यही विद्यालयबाट सिलेक्ट गरेर त्यही घुराइ पठाउने थियो।
0: हजुर।
1: कविताको त्योमा
0: कविता प्रतियोगितामा त्यति बेला कविता वाचन गर्नुभयो, सुनाउनु भयो, कुनै स्थान हासिल गर्नुभयो कि गर्नु भएन?
1: त्यति बेला त कुनै पनि स्थान
0: भएन। अनि अब यो म अलिकति जोड्दै जान्छु है, तपाईँको एउटा चाहिँ लाइफलाई हामीले चाहिँ जोड्न पर्ने हुन्छ, त्यसलाई सेभ गर्न पर्ने हुन्छ। अब यो निबन्ध प्रतियोगिताले तपाईँलाई अलिकति उचाइ थपिदियो नि।
1: हजुर।
0: अब हरेक क्षेत्रमा करिश्माको खोजी हुनेछ, भोलि नृत्य प्रतियोगिता हुन लाग्यो, गीत गायन कविता प्रतियोगिता हुन थाल्यो, अथवा खेलकुद हुन थाल्यो, यसमा चाहिँ करिश्माको खोजी हुनेछ। ल है, करिश्मासँग त्यो क्षमता छ, हामीले चाहिँ अलिकति उसबाट केही लिनुपर्छ भनेर सर म्याडम अथवा विद्यालय परिवारले त्यो खोज्नेछ। अब यससँग म के जोड्न खोजेँ भने तपाईँको खेलकुदमा केही रुचि छ कि छैन?
1: खेलकुदमा त त्यस्तो रुचि पनि छैन त्यस्तो खासै।
0: हेर्न मन लाग्छ?
1: हेर्न मन लाग्छ।
0: अब खेल्न मन लाग्दैन कि? कुनै खेल खेल्नुहुन्छ? त्यस्तो सामान्य खेलहरू त खेलिन्छ होला होइन?
1: सामान्य खेलहरू त खेलिन्छ घरमै बस्दाखेरि कहिलेकाहीँ साथीहरूसँग, यस्तो रुचि कार्यक्रमहरूमा सहभागी हुने खेलकुदहरूमा सहभागी हुने यस्तो हुँदैन।
0: अब मैले तपाईँलाई के अनुरोध गरेँ भने तपाईँले कविता लेख्छु घरमा बसेको बेला भनेर भन्नुभएको छ, वास्तवमा साहित्यले अलिकति अध्ययन मनन चिन्तन को त्यो पाटोलाई चाहिँ बढाइदिन्छ र तपाईँ जति अध्ययन गर्दै जानुभयो तपाईँको स्वास्थ्य पनि राम्रो हुँदै जान्छ है। अब यो कविता गीत आदि इत्यादि लेख्ने कुरालाई नछोड्नु होला, फुर्सद हुन्न भन्ने होइन, साहित्य सिर्जना गर्नलाई फुर्सद हुनै पर्दैन। तपाईँ कति बेला फुर्छ, फुर्यो भनेपछि कागज कलम साथमा राख्नुभयो भने टिपोट गर्न सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ। अब अलिअलि यो हरेक ठाउँमा संलग्नता जनाउन जरुरी छ, विद्यार्थी भनेपछि सामान्य खेलकुदलाई पनि अगाडि बढाइराख्नु होला है त, यो हाम्रो एउटा भनाई मात्रै हो। अब तपाईँ अहिले जनकल्याण मावि दुधराजबाट यही वर्ष एसई गर्नुभयो हो?
1: हजुर।
0: नतिजा कस्तो आयो एसई?
1: नतिजा ए ग्रेड आयो।
0: ए ग्रेड आयो, तपाईँ राम्रै नम्बरमा उत्तीर्ण हुनुभयो भन्न भन्नुपर्छ है त। म त्यसमा पनि तपाईँलाई बधाई दिएँ, धन्यवाद टक्राएँ, प्रगति गर्दै जानुहोला। अब एकपटक फेरि त्यो जनकल्याण माघीतिर फर्क्यौँ है त।
1: हजुर।
0: त्यहाँ तपाईँले सपोर्ट सरहरूबाट पाउनुभयो अनि त्यस्तै साथीहरूबाट कति पाउनुभयो, पुस्तकालयबाट कति सपोर्ट पाउनुभयो, पुस्तकालयको व्यवस्था छ कि छैन, के छ, अनि त्यहाँ अरू यो उपकरणहरू हुन्छन् नि सरहरूले प्रयोग गर्ने अथवा विद्यार्थीहरूले प्रयोग गर्ने विभिन्न सामग्रीहरू हुन्छन्, कम्प्युटरको कुरा होला होइन, विज्ञान सामग्री होला, यी सामग्रीले कतिको सपोर्ट गरे तपाईँलाई, के छ त्यहाँ?
1: टिचरहरूले पनि सबैले उत्तिकै सपोर्ट दिनुभएको थियो र पुस्तकालय पनि एउटा लाइब्रेरी छ हाम्रो स्कुलमा, अनि त्यहाँ पुस्तकालयहरूमा पनि यो कार्यक्रम हुनुभन्दा अगाडि पुस्तकालयका किताबहरू पनि हेरेको थिएँ अनि यसले पनि हल्का सपोर्ट गरेकै थियो। अनि पुस्तकालयको व्यवस्था राम्रो छ र कम्प्युटर ल्याबहरूको व्यवस्था पनि राम्रो छ।
0: राम्रो छ। अब यसलाई उपयोग गर्ने भने विद्यार्थीले हो
1: होइन, विद्यार्थीमा
0: भर पर्छ। अनि तपाईँ एक ग्रेडमा उत्तीर्ण हुनुभयो, कतिपय साथीहरू नन ग्रेड पनि हुनुभयो
1: हजुर
0: है, कतिले पूरक दिँदै हुनुहुन्छ फेरि, एक गतेदेखि शुरू भयो 8-9 गतेसम्म पूरक पनि चलिराखेको छ। त्यो पूरक दिने साथीलाई तपाईँको भनाइ के छ र नन ग्रेड हुने साथीहरूलाई अथवा त्यो दिनै नपाउने साथीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? अलिकति हौसला त दिनु पर्यो नि तपाईँ एक ग्रेड भएको मान्छेले।
1: अब एकचोटि यो इक्जाममा फेल भयो भन्दैमा, अब इक्जाममा असफलता हासिल गर्यो भन्दैमा अब हार खाने कुरा भएन, मेहनत गर्दै जानु अनि एक न एक दिन त पक्कै पनि सफल भइन्छ भन्ने भन्न चाहन्छु।
0: तपाईँलाई यो व्यक्तित्व कला कतिको मन पर्छ?
1: व्यक्तित्व कलामा त रुचि छ सर, मलाई
0: अति रुचि छ। अनि वाद विवाद,
1: व्यक्तित्व कला वाद विवादमा त रुचि छ, धेरै ठाउँ गइसकेको छ कार्यक्रममा,
0: अनि सफलता हात लागिराखेको छ, यसैले करिश्मा बनायो होइन त
1: हजुर,
0: ल कति खुसीको कुरा। अनि जस्तो नि व्यक्तित्व कलामा तपाईँले जसरी भाग लिनुहुन्छ नि
1: हजुर,
0: त्यो बेलामा के महसुस गर्नुहुन्छ? मैले सबै आएका साथीहरू भन्दा टप कुराहरू दिनुपर्छ भन्ने लाग्छ अथवा भन्दै जान्छु जस्तो होला भन्ने लाग्छ, कसरी प्रस्तुत हुने गर्नुहुन्छ?
1: तयारी गर्दाखेरि त सबैभन्दा बेस्ट नै हुन्छु, जसरी पनि सफलता हासिल गर्छु भनेर नै तयारी गरेर जानियो। अब उहाँको यसरी साथीहरूले पनि उत्तिकै तयारी गर्नुभएको हुन्छ गर्न त, अनि सफलता हासिल गर्छु भनेर नै जानियो, कहिले काहीँ असफलता पनि हुन सक्छ।
0: अनि तपाईँको बुवा आमाले तपाईँको पढाइमा कतिको सपोर्ट गर्नुहुन्छ? म अलिकति पारिवारिक पृष्ठभूमि पनि जोड्न खोजे। पारिवारिक पृष्ठभूमि राम्रो नभइकन त कुनै पनि विद्यार्थीको भविष्य बन्दैन होइन
1: हजुर,
0: कतिको सपोर्ट गर्नुहुन्छ तपाईँलाई?
1: परिवारको साथ सपोर्ट नभएपछि त विद्यार्थीको आफूले मात्र गर्यो भने पनि गाह्रै हुन्छ, अनि परिवारको सपोर्ट त छ।
0: अनि जस्तो नि तपाईँको निबन्धमा एउटा वाक्य तपाईँले लेख्नु भएको थियो, तपाईँलाई अब कति सम्झना छ म अहिले पनि सम्झिराखेको छु। यो जो आरक्षणको कुरा छ नि, हरेक ठाउँमा आरक्षण, यसलाई आरक्षण त्यसलाई आरक्षण, अब यो भनेर ठ्याक्कै किटान नगरौं, तपाईँले त्यो आरक्षण हुनु हुँदैन भनेर चाहिँ एउटा वाक्य लेख्नु भएको छ
1: है।
0: अनि जस्तो कतिले चाहिँ दलितको आरक्षण हुनुपर्छ भनेर नारा लगाइरहेछन् अहिले, अब बिक भन्दाखेरि त्यो दलितको उसमा चाहिँ पर्यो फेरि करिश्माको पनि, तर तपाईँले आरक्षण हुनु हुँदैन भन्ने कुरा त्यसमा उठाउनु भएको छ, त्यो मैले पढे तपाईँको निबन्ध। अनि यो आरक्षण साँच्चै भन्दा लेखाइमै मात्रै हो कि अथवा व्यवहारमा पनि आरक्षण हुन हुँदैन भन्ने तपाईँको भनाइ हो, अलिकति राखिदिनुहोस् न यसको बारेमा।
1: अब आरक्षणको कुरामा सबैलाई भन्न त मिलेन, तर कतै कतै यस्तो भएको देखिन्छ, अनि त्यही भएर आरक्षण चाहिँ हल्का घटाउनु पर्छ भनेर आफूलाई त्यस्तै लागेर नै लेखेको।
0: जसो कतै महिलाको आरक्षण होइन, पुरुषको आरक्षण अथवा दलितको आरक्षण, यसको आरक्षण उसको आरक्षण भन्ने हुन्छ नि, त्यो शब्दले तपाईँको नम्बर अझ चाहिँ जोडियो जस्तो लाग्छ कि है। आरक्षण हुनुपर्छ भन्ने धेरै मान्छेहरू भनिराख्छन् नि, तर तपाईँले त्यो आरक्षण हुनुहुँदैन भनेर अहिले पनि पुष्टि गरिदिनु भयो, आरक्षण सबै ठाउँमा आरक्षण चाहिँ बेस्ट होइन भन्ने तपाईँको भनाइ हो
1: हजुर
0: हो नि। ल अब करिश्माले के विषय पढ्ने, जस्तो अहिले तपाईँ भरतपुरमा एडमिसन गरिसक्नु भएको छ होइन
1: हजुर,
0: के विषय पढ्नका निम्ति तपाईँ भरतपुर जाँदै हुनुहुन्छ?
1: भरतपुरमा त मैले साइन्स लिएको छु,
0: साइन्स पढ्नुहुने हो। अनि अब भन्नुहोस् तपाईँले भविष्यमा म यो बन्छु भन्ने एउटा लक्ष्य बनाइसक्नु भएको छ, के बन्ने त्यस्तो लक्ष्य के छ?
1: लक्ष्य त छ, तर एउटा निश्चित खालको लक्ष्य छ भन्न चाहिँ एउटा निश्चित खालको लक्ष्य छैन कि, अझै भर्खरै म 11 क्लासमा गएँ अब, अनि अझै अझै पनि मैले धेरै कुराहरू सिक्न, धेरै कुराहरूको अनुभव गर्न बाँकी छ, अनि लक्ष्य चाहिँ जुन क्षेत्रमा भए पनि एउटा कुनै क्षेत्रमा आफू एकदम उत्कृष्ट के इमान्दार भएर उत्कृष्ट बन्ने जुन क्षेत्रमा भए पनि। अब यो लक्ष्य सपना भन्ने कुरा त फेरि रुचि भन्ने कुरा परिवर्तन भइरहन्छ, अनि सानोमा मलाई डाक्टर बन्नेमा डाक्टर बन्छु म ठुलो भएर भन्ने एकदमै त्यो थियो, अनि रुचि डाक्टरमा रुचि थियो, अनि त्यसपछि कहिले त लयर बन्छु कहिले के बन्छु भन्ने, त्यसले अब चाहिँ जति सक्दो कुरा धेरै सबै क्षेत्रहरूमा हात हाल्ने कि, सबै क्षेत्रहरूमा कुराहरू सिक्दै जाने अनि त्यस्तै गर्दै जाने, अनि 12 पछि चाहिँ त्यस बेला के रुचि छ त्यसैमा उत्कृष्ट दिएर त्यसैमा मेहनत गरेर अनि
0: त्यसैमा लाग्ने
1: हजुर।
0: अनि तपाईँ यो तपाईँको एउटा अभिव्यक्तिले के कुरा दर्शाउँछ भने, तपाईँ पाठ्य पुस्तकको पुस्तक मात्रै नपढेर आउट नलेजको लागि तपाईँले धेरै किताबहरू अध्ययन गर्नुभयो जस्तो लाग्छ। मैले कसरी बुझेँ भन्नुहोस् त, कति कस्ता किताबहरू तपाईँलाई पढ्न मन लाग्छ, कस्तो रुचिकर कस्तो छ किताब?
1: मैले त अस्ति भर्खर एउटा उपन्यास पनि पढेको थिएँ, एउटा त्यहाँ गोविन्द प्रसाद पराजुले सरले लेखेको, मलाई त्यो सम्मान गर्ने बेला दिनुभएको थियो, तिन किताबहरू यस्तै पढिरहेको हुन्छु।
0: अनि तपाईँ सम्मानमा पाउनु भएको किताबहरू पढिसक्नुभयो सबै जसो? तपाईँलाई त्यो सम्मान गर्दा दिनको त्यो अवसरमा तपाईँको स्वास्थ्य खराब भए हुनाले तपाईँ उपस्थित हुन सक्नु भएन।
1: हजुर,
0: हामीले स्वास्थ्य लाभको कामना गरे पनि सुन्यौं तपाईँको त्यो सम्मान। मम्मी भन्नुहुन्छ तपाईँ, हामी आमा भन्छौँ है हाम्रो शब्दमा, त्यो तपाईँको आमालाई के अरे पुतला बिकलाई त्यो हस्तान्तरण गरेको त्यो सम्मान पत्र सहित नगद रुपियाँ हस्तान्तरण गरेको हामीले फोटो पनि खिच्यौं होइन, साह्रै खुसी लाग्यो। आमालाई पनि दुई शब्द बोलिदिनुहोस् भनेर भन्यौं, उहाँ पनि बोल्नुभयो, खुसी प्रकट गर्नुभयो होइन। त्यस बेलाका ती किताबहरू कति पढिसक्नुभयो तपाईँले?
1: दुई तिनवटा जति
0: पढिसक्नुभयो, सबै रुचिकर लाग्यो किताबहरू?
1: हजुर, एकदमै राम्रो लाग्यो।
0: अनि तपाईँलाई त्यो तपाईँको निबन्ध छापिएको एउटा दाङले प्रकाशन गर्यो हाम्रो चिनारी भन्ने, त्यो पनि त्यही बेलामा उपलब्ध भएको थियो जस्तो लाग्छ, केन्द्रबाट आएको चाहिँ, केन्द्रको प्रकाशन पनि तपाईँलाई चाहिँ तपाईँको मम्मीसँग चाहिँ पठाइदिएको
1: हो, ती
0: फर्काएर हेर्नुभयो त्यसभित्रका कुराहरू? सामान्य पढ्नुभयो कि भएन?
1: ती बुकहरू पढेँ मैले।
0: पढ्नुभयो?
1: हजुर।
0: ल, ती दुवैलाई राम्रोसँग पढिसक्नु होला मागिरहेका पनि, अनि त्यसभित्रको सार बुझिराख्नु होला र असाध्यै सुरक्षित साथ राख्नु होला, किनभने तपाईँको जीवनको सबैभन्दा ठूलो प्रमाण भनेको त्यो किताबभित्र, तपाईँका दुवै किताबमा जो निबन्ध आयो नि, त्यो सबैभन्दा ठूलो प्रमाण त त्यही हो। त्यसमा घुनकुत्लो पनि लाग्दैन, एउटा मात्रै छैन, सयौं हजारौं छापिया छन् तिनी। कस्तो लाग्छ तपाईँलाई
1: यो सुरक्षित साथ राख्नु त पर्छ, सुरक्षित अब पहिलोचोटि यसरी यति धेरै ठूलो सफलता हासिल गरेको, यसलाई त अब सुरक्षित साथ राख्छु नै।
0: अनि एकपटक तपाईँको बाबा मम्मीको पेसा सुनाइदिनुहोस् न साथीहरूलाई।
1: मेरो बाबा चाहिँ अहिले कतारमा हुनुहुन्छ।
0: कतारमा?
1: हजुर।
0: अनि
1: मम्मी चाहिँ घर, एउटा पसल छ, मम्मी चाहिँ घरै बस्ने।
0: तपाईँको बसाई कहाँ हो? बसाईको ठाउँ पनि सुनाइदिनुहोस्, कहाँ हो भनेर कसैले सोध्न सक्नुहुन्छ, जिज्ञासा हुन सक्छ होइन।
1: मेरो घर चाहिँ तुलसीपुर वडा नम्बर 17 झिङ्गैदाङमा रहेको छ, 49 चोकतिर।
0: 49 चोकैनेर हो?
1: हजुर, चोकैनेर।
0: ठिक छ। अब करिश्मा बहिनी, एकपटक अब भरतपुरमा पुग्दाखेरि त्यहाँ नयाँ साथी बनाउनु पर्ने हुन्छ।
1: हजुर।
0: कस्तो साथीलाई चाहिँ आफू अनुकूल हुने भनेर कसरी छनौट गर्नुहुन्छ तपाईँले? साथी बनाउने पनि एउटा कला हो नि त होइन?
1: हजुर।
0: कसरी छनौट गर्नु होला तपाईँ नयाँ साथीलाई?
1: साथी त अब इमान्दार हुनु पर्यो, साथी भनेपछि इमान्दार र
0: मिलनसार
1: पर्यो, अनि त्यसपछि आफूसँग कुरा मिल्ने खालको।
0: ल, एकदम कुरा मिल्ने साथी बनाउनु होला एक दुईजना, अनि इमान्दार लगनशील पनि हुनु पर्यो, आफूलाई केही सपोर्ट गर्ने खालको पनि हुनु पर्यो होइन। अनि कहिलेकाहीँ धोका दिएर फेरि धेरै मान्छेहरूले धोका पाएका हुन्छन्, केटा साथी होला केटी साथी होला, त्यो जीवजन्ममा चाहिँ कहिल्यै धोका नदिने त्यस्तो नेचर भएको पनि छान्न पर्यो होइन।
1: हजुर।
0: त्यस्तो खालकोलाई साथी बनाउनु होला। अनि अब भन्नुहोस्, तपाईँको घरमा यो आफ्नो पाठ्य पुस्तकदेखि बाहेक कुनै साथीले दिएका कुनै कृतिहरू अथवा बाहिरबाट कुनै सर म्याडमले दिएका कृतिहरू संग्रह गरेर राख्नु भएको छ कि छैन?
1: त्यस्तो बाहिरबाट दिएको त अहिलेसम्म
0: छैन। अब म तपाईँलाई के अनुरोध गरेँ भने, तपाईँले केही कृतिहरू पुस्तकहरू
1: है
0: तिनीहरू पनि भेटेसम्म संकलन गर्ने है, संग्रह गर्ने, राख्ने, सुरक्षित गर्ने र तिनलाई अध्ययन गर्ने र आफूले जानेको कुरा कति पनि कन्जुसाई नगरिकन अरूलाई सिकाउने। करिश्माबाट यस्तो होला कि नहोला?
1: हुन्छ, त्यो आफूले जानेको कुराहरूमा अरूलाई सिकाउँदैमा केही पनि हुँदैन, आफ्नो अनुभव बढ्ने हो झन्।
0: ठिक छ। अब एकपटक तपाईँ यशोदा म्याडमलाई सम्झाउनुहोस् त, कसरी सम्झाउनुहुन्छ? तपाईँलाई अति माया गर्नुहुने रहेछ उहाँले, मैले सम्पर्क गरे भेटे उहाँलाई। करिश्मा भनेको त मलाई त मेरो आफ्नै सन्तान हो जस्तो लाग्छ भनेर यस्तो प्यारो कुरा गरिदिनु भयो छक्क परे साँच्चै भन्दा एउटा चाहिँ गुरुआमा तपाईँले पाउनु भएको रहेछ जस्तो लाग्यो कसरी सम्झाउन चाहनुहुन्छ
1: यशोदा म्यामलाई त धेरै धेरै सम्झेको छु मैले अनि एकदमै साथ सपोर्ट दिनुहुन्थ्यो हामीलाई कक्षामा पनि पढाउने बेला हरेक कुराहरूमा बाहिरी क्रियाकलापहरूमा पनि यस्तो गर्नुपर्छ है भनेर आफ्नै अभिभावक जसरी साथ सपोर्ट अनि दिनुहुन्थ्यो अनि एकदमै सम्झेको छु उहाँलाई त
0: कति हँसिलो मान्छे फेरि होइन
1: हजुर
0: कहिले रिसाएको पनि थाहा छैन अनि विद्यार्थीहरूलाई सायद उहाँले गाली गलौज गर्ने अथवा हप्काउने पनि गर्नु भएन होला जस्तो लाग्छ असाध्यै शालीन हुनुहुन्छ तपाईँ शालीन गुरुको शालीन चेली हुनुहुन्छ है तपाईँले त्यो यशोदा म्याडमबाट सिक्ने कुरा कहिल्यै नबिर्सनु होला है त
1: हजुर
0: हो सम्झिराख्नु पर्छ अनि अब एकपटक बाबालाई सम्झाउनुहोस् त तपाईँको बाबाले तपाईँलाई विभिन्न कोणबाट सपोर्ट नगरेको भएपछि बाबा मम्मी भनौँ न दुवैलाई त्यो सपोर्ट नगरेको भए करिश्माजी जी थपिने थिएन होला एकपटक बाबा मम्मीलाई कसरी सम्झाउनुहुन्छ
1: बाबा मम्मीले पनि अहिलेसम्म यहाँसम्म पुर्याउनलाई धेरै दुःख गर्नु भएको छ अनि हाम्रो फेरि परिवारको स्थिति पनि त्यति राम्रो पनि होइन तर पनि धेरै संघर्ष गरेर अनि आफ्नो छोराछोरीहरूलाई पढाउनु भएको छ यहाँसम्म पुर्याउनु भएको छ साथ सपोर्ट दिनुभएको छ अनि यसको लागि पनि बाबा मम्मीलाई त धेरै नै
0: धेरै सम्झना छ
1: हजुर
0: सम्मान पनि छ होइन यस एकदम त्यो सम्मान पनि गर्नुपर्छ अब मैले तपाईँबाट एक चिज के चाहे भने नि म 12 पास गरिसके भने तपाईँको शब्द मैले दोहोऱ्याएको मात्रै हो 12 पास गरिसके भने म यो बन्छु भनेर एउटा लक्ष्य निर्धारण गर्छु भन्नुभएको छ
1: हजुर
0: धेरै ठाउँ रोज्नुभयो तपाईँले जस्तो डाक्टर बन्ने पनि सोच बनाए भन्नुभयो लयर बन्ने कुरा गरे भन्नुभयो अर्को के त्यो मध्येको एउटा टिचर पनि होला होइन यशोदा म्याडम जस्तै कुशल टिचर बन्न पाए पनि त धेरै राम्रो कुरा हो नि त होइन र हो अब तपाईँ त्यो 12 पास गरिसकेपछि एकपटक मलाई फोन गरेर सर मैले यो बन्ने लक्ष्य निर्धारण गरेँ भनेर मलाई भनिदिनु होला है त म यस्तै रेडियोबाट अथवा कुनै पत्र पत्रिकाबाट करिश्माजी यस्तो लक्ष्य लिँदै हुनुहुन्छ भनेर म त्यो सार्वजनिक गर्ने त्यो वाचामा हुन्छ
1: हुन्छ सर
0: मलाई भनिदिनुहुन्छ तपाईँले सजिलरी
1: भनिदिन्छु
0: ल एकदम खुसी लाग्यो अब हामी एकदम अन्तमा पुग्यौं सरले के सोध्नु होला भन्ने तपाईँलाई लागिराखेको थियो सुरुमै होइन हामीले तपाईँको बारेमै कुराकानी गर्यौं निबन्धको कुरा गर्यौं स्कूलको पढाइको कुरा गर्यौं शिक्षकको कुरा गर्यौं घर परिवारको कुरा गर्यौं भविष्य निर्माणको कुरा गर्यौं धेरै कुरा भयो नि त
1: हजुर
0: तपाईँलाई केही भन्ने मन लागेको थियो मैले सोध्न छुटाएँ थप केही भन्नुहुन्छ
1: म फेरि पनि नेपाल निवृत्त शिक्षक समाजका सम्पूर्ण सदस्यहरूलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु हामी धेरै विद्यार्थीहरू देशमा धेरै विद्यार्थीहरू छन् जसको लेखन शैली राम्रो हुन्छ तर त्यस आफूले जानेका कुराहरूलाई मुखबाट अरूको माझमा भन्न प्रस्ट्याउन नसकिने खालको क्षमता हुन सक्छ सबैमा लेखेर आफ्ना वाक्यहरू आफ्ना भनाइहरू व्यक्त गर्न सक्ने क्षमता हुन सक्छ अनि यस्तो क्षमतालाई हजुरहरूले यसरी प्रस्फुटन गरेर विश्व सामु पुर्याइदिनु भएको छ देश सामु पुर्याइदिनु भएको छ र आगामी दिनहरूमा पनि अझै पनि यस्तै अवसरहरू लिएर आउनुहुनेछ भन्ने आशाका साथ फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु
0: अब मैले तपाईँलाई अन्तमा एउटा कुरा के भने तपाईँ यो बीचमा 12 कक्षा पढ्दा पढ्दै तपाईँलाई म रेडियोमा गएर कुरा गर्छु सरलाई सम्पर्क गर्छु भन्ने लाग्यो भने तपाईँ कुनै दिन सम्पर्क गर्नुहोस् 6 महिना वर्ष दिन पछाडि फेरि तपाईँका कुरा यहाँबाट प्रसारण गराउला है त
1: हजुर सर
0: हुन्छ
1: हुन्छ
0: त्यति भए तपाईँका कुरा बीचका कुरा पनि आउँछन् एक वर्षको पढाइको कुरा पनि आउँछ है त
1: हजुर
0: ल यो म तपाईँलाई त्यति बेलासम्म पनि सपोर्ट गर्न सक्ने भए हामी अन्तमा पुग्यौं विदा लिनुपर्ने हुन्छ मैले तपाईँलाई फोनबाट सम्पर्क गरे तपाईँसँग देखा भेट थिएन तपाईँको मम्मी मैले आमा भन्ने कुरा गरे आमासँग भेट भयो त्यति बेलै मैले सम्पर्क गरेका थिएँ करिश्मासँग रेडियोमा कुरा गर्ने विचार लाग्यो भनेर अनि चाहिँ उहाँले यस भनिदिनु भयो त्यो बेलामा खुसी प्रकट गरिदिनु भयो छोरी रेडियोमा आएर बोल्ने भनेर अनि मैले तपाईँलाई फोनबाट सम्पर्क गरे आइदिनु भयो यो समयका निम्ति र यो संवादका निम्ति 12 रेडियोको तर्फबाट तपाईँलाई धन्यवाद टक्र्याए तपाईँको भविष्य उज्जवल रहोस् निरन्तर कलम चलाइराख्नुहोस् आफ्नो दिमाग पनि तिखारी राख्नुहोस् यही कामना गरे तपाईँलाई बधाई छ।
1: धेरै धेरै धन्यवाद सर।
0: आदरणीय श्रोता हामीले आजका अतिथि एउटा भविष्यमा केही गरौं केही गरेर देखाउँ देशकै निम्ति केही गरौं भन्ने हुटुहुटी बोकेकी एउटा बहिनी करिश्मा बिकका विचारहरू हामीले यहाँहरूको माझमा पस्केका छौं। म उहाँलाई फेरि पनि धन्यवाद दिन्छु, भविष्य उज्जवलको कामना गर्दछु। र यतिन्जेल प्रविधिमा सघाउने प्राविधिक मित्र शालिगराम चौधरी लगायत 12 रेडियोका प्राविधिकलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतामा आभार बिसाउँदै आजको बसाईबाट यो संचालक पद्म प्रसाद शर्मा विदा चाहन्छ। हस्त, अभिवादन, जय शिक्षा।
2: मध्यपश्चिम जाङ ज्याक यति बेला बेलुकीको 7 बजेको छ।
3: हेलो
4: श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
6: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
9: सम्पर्क फोन नम्बर 0825902222।
3: जु रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
10: सीता के भयो तिमीलाई, घुम्छौ र बसेछौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
11: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
14: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराइदाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराइदाङमा खुल्यो। काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू।
15: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
14: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
15: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
14: छालामा दागहरू आउने कपाल झर्ने,
15: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
14: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
15: बारम्बार गर्भपतन भएमा,
14: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
15: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
14: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
15: बिना कारण शरीरको तौल घटेमा,
14: ढाड दुखेमा, कम्मर दुखेमा,
15: गाउट तथा युरिक एसिडको समस्या,
14: बारम्बार आँखा रातो भएमा,
15: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
9: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
15: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
9: लामो समयदेखि छाला कडा भएमा,
15: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
9: युवा अवस्थामा पक्षघात भएमा,
15: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
9: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
15: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
9: सबै समस्याको समाधान हुन्छ, आउनुहोस्
15: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा,
9: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार,
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ,
9: फोन नम्बर 0825916770,
15: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
9: भर्ना खुल्यो।
13: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: कार्यक्रमहरू:
13: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
16: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
17: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ,
18: फोन नम्बर 0825562601, 98578353990, 98578313684, 98512323228
13: र 98578337255।
19: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ते मात्र रु 50 मा।
20: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराहीदाङ, फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
21: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
22: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
23: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
22: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा।
24: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
25: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
26: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
27: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
28: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
29: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
30: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
21: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825362118।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: You cause me like jam mine, but I'm the beans of jam mine.

0: गैरेज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू 50 बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सटेन्ड डेट यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, गुराही, दाङ।
3: सम्पर्क फोन 0825564223। सम्पर्क मोबाइल नम्बर 9858303151, 9848333133 र 9686372044।
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू
4: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686861694।
6: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
7: बिमा गराउन जाँदैछु।
6: बिमा किन गर्नु पर्यो सर? बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
6: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
6: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
7: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: मेरे। नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिविल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिविल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिविल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9857771546।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
6: आधुनिक प्रयोगशाला,
3: अत्याधुनिक सर्वेक्षण उपकरण,
6: अनुभवी प्रशिक्षक,
3: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
6: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
3: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
6: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
3: आजै रजना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
3: सम्पर्क फोन नम्बर 0825602004।
5: सम्पर्क मोबाइल नम्बर 9857703672 र 9699964848।
7: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
8: वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
9: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
8: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
9: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हातखुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
8: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
9: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
8: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9818890028।
10: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको? के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
11: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987141।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भारी वर्षाको जोखिमपछि इलाममा राति सवारी साधन चलाउनलाई रोक। सुनसरी र मोरङका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, सतर्क रहन आग्रह।
1: नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौ, र सुरक्षित बाटो, त्यो उचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ।
0: मक्सिर 26 गतेदेखि राप्रपाको महाधिवेशन हुने, भोलिदेखि शुरू हुने रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी पूरा, केन्द्रीय सदस्यका लागि निष्पक्ष निर्वाचन हुने।
2: स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
0: कम्बोडियामा नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुने, नतिजा छिटो ल्याउन उत्तर पुस्तिका जाँचमा हतार नभएको शिक्षा मन्त्रीको भनाई, सहकारी पीड़ितको रकम फिर्तामा दलहरूको असहयोग।
3: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो।
0: लेबनानमा इजरायली हवाई आक्रमणमा 16 जनाको मृत्यु, मध्यराती जर्मनी र आइभोरी कोस्ट खेल्दै अमेरिका समूह डीको विजेता बन्दै नकआउट चरणमा प्रवेश।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्रविधिको आजको युगमा नेपालमा भने कम्प्यूटर इन्जिनियरिङ जस्ता उच्च शिक्षाको परीक्षा पनि घोकेर 3 घण्टाको दिने व्यवस्था छ। लामो समयदेखि शिक्षण सिकाई क्रियाकलापमा शिक्षक धेरै बोल्ने अनि विद्यार्थी निष्क्रिय श्रोता बनेर सुन्ने र घोक्ने विधिको प्रयोग हुँदै आएको र परीक्षामा कठिन भन्दा कठिन प्रश्न सोधेर विद्यार्थीलाई हतोत्साहित बनाउने अभ्यास तत्काल अन्त्यका लागि विश्वविद्यालयहरूले यस्ता प्राविधिक विषयबाट शुरूआत गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। 3 दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधि नेता तथा कार्यकर्ताहरूको महाधिवेशन स्थल कार्यकर्ताहरू महाधिवेशन स्थल चितवन पुगिसकेका छन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनका साथै आगामी राजनैतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरिनेछ। रासोपाले पहिलो राष्ट्रिय महाधिवेशन मार्फत नयाँ कार्य समिति चयन गर्ने तयारीसँगै 4 बुधे निर्वाचन आचार संहिता जारी गरेको छ। महाधिवेशनको व्यवस्थापकीय तथा वैधानिक कामका लागि गठन गरिएको केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वारी प्रचार प्रसार, मतदान तथा उजुरी कार्यवाही सम्बन्धी व्यवस्था समेटेर आचार संहिता सार्वजनिक गरे को हो। आचार संहितामा उम्मेद्वारी प्रमाणित भएपछि मात्रै प्रचार प्रसार गर्न पाइने उल्लेख रहेको छ। साथै प्यानल वा गुटबन्दी गर्न तथा संयुक्त उम्मेद्वारीको सूची वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै पार्टी वा सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय तथा दलीय स्रोत साधन प्रयोग गरी निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाउने उल्लेख गरिएको छ। आचार संहितामा मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी उजुरी र कार्यवाहीका व्यवस्था समेत समेटिएको सीआईएनसँग कुरा गर्दै निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले बताउनुभयो।
6: हामीले चाहिँ यो हाम्रो पार्टीको आन्तरिक संगठन बलियो बनाउनका लागि भइरहेको अधिवेशन हो, होइन? नेतृत्व ल्याउने, नेतृत्व छान्ने, बलियो सबल नेतृत्व ल्याउन खाइ भयो। अब कस्तो भइदियो भने कतिपय प्रतिनिधि साथीहरू, उम्मेद्वारहरू के बुझिदिनुहुन्न, समर्थकहरूले के बुझिदिनुहुन्न भने, यो चाहिँ पार्टी निर्वाचन हो, यसमा चाहिँ सक्षम मान्छेहरू चाहिँ आउनुपर्छ भनेर बुझ्नुहुन्न, होइन? त्यसले गर्दाखेरि अब हामीले यसलाई एकदमै प्रतिस्पर्धी, स्वच्छ र लोकतान्त्रिक बनाउनलाई चाहिँ त्यो अनावश्यक भड्किलो प्रचार प्रसारहरूलाई खास बन्द गर्ने, होइन? पार्टीको दीर्घकालीन हित पर्ने गरेर त्यो भनौँ न विभाग पार्टीको भित्र चाहिँ गुट विभाग गर्ने, अन्तरिम विभाजन गर्ने कुरालाई कम गर्नका लागि हाम्रो आचार संहिता चाहिँ विशेष केन्द्रीकृत छ प्रमुख रूपमा। अर्को कुरा चाहिँ यो पार्टीको नेताहरूलाई, पार्टीमा एकदम दिएको नेताहरूलाई चाहिँ निरुत्साहित नहोस्, यसले चाहिँ डिस्करेज नगरोस् भन्ने तर्को लागि त्यो आचार संहिता आएको भनेको नि समग्रमा पार्टीको लोकतान्त्रिक प्रक्रियाबाट हुने नेतृत्व चयनलाई चाहिँ मर्यादित, होइन, व्यवस्थित बनाउनलाई नै हो।
5: यसैबीच रासोपाको महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ। पार्टीको संशोधित विधान अनुसार केन्द्रीय समितिमा 100 जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। नेताहरूका अनुसार केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन हुने सम्भावना नरहेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिने भएको हो। यसैबीच पार्टी सभापति रवि लामिछानेले नेताहरूलाई स्वस्थ र मर्यादित प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्नुभएको छ। पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुन अघि आज बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभयो।
2: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि, या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मंगिर 26, 27 र 28 गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। पार्टीले भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने र असोज 15 देखि 24 गतेसम्म 7 प्रदेशको अधिवेशन सक्ने कार्यतालिका तय गरेको सीआईएनसँग कुरा गर्दै प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।
7: राप्रपाको केन्द्रीय महाधिवेशन मंगिरको 26, 27 र 28 गते काठमाडौँमा गर्ने निर्णय गरेका छौं। हाम्रो पार्टीको असारको 5 र 6 गते केन्द्रीय कार्य समितिको बैठक बसेको थियो। त्यो बैठकले चाहिँ महाधिवेशनको मिति टुङ्गो लगाएको हो। त्यसको लागि चाहिँ हामीले भदौको मसान्तसम्ममा सबै जिल्लाहरूको अधिवेशन गरिसक्नुपर्ने, त्यसै गरी असोजको 24 गतेसम्ममा प्रदेश अधिवेशन गरिसक्नुपर्ने र मंगिरको 7 गते भित्रमा, मंगिरको 7 गते पार्टीको केन्द्रीय निर्वाचन समिति र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने गरी तालिका पनि सार्वजनिक गरेका छौं।
5: तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्ने जिल्लाले मात्रै केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन पाउनेछन्। सरकारले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको स्पष्ट पारेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले आज सामाजिक सञ्जाल मार्फत यस विषयमा प्रतिक्रिया दिँदै नतिजा छिटो प्रकाशन गर्न आवश्यक जनशक्ति थप गरिएको, सम्म परीक्षणका लागि उत्तर पुस्तिका काठमाडौँ ल्याउनुपर्ने व्यवस्था हटाइएको तथा परीक्षण प्रक्रिया समयमै शुरू गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बताउनु भएको हो। मन्त्री पोखरेलले गत वर्षको तुलनामा यस वर्ष कक्षा 12 उत्तीर्ण प्रतिशत करिब 8% बढ़ेको दावी पनि गर्नुभएको छ। आगामी 3 दिन कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने पूर्वानुमान गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। शाखाका अनुसार निरन्तर वर्षाका कारण ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेका सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
1: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त्यो सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ, यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन। त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरूरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ। त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौं, नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रयस्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ, र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
5: यसैबीच मनसून सक्रिय भएसँगै भारी वर्षा बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातीको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले आज सूचना निकालेर मेलम्ची मेची राजमार्ग मेची करिडोर तथा ग्रामीण सड़कहरूमा पहिरो र सड़क अवरोध हुने जोखिम बढ़ेकाले बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म यात्रुवाहक तथा मालवाहक सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने जनाएको छ। क्षमताभन्दा बढ़ी काठ तथा गोलिया बोकेका सवारी साधनलाई पनि अर्को सूचना नभएसम्म नियन्त्रण गरिने प्रशासनले जनाएको छ। तर बिरामी बोकेका एम्बुलेन्स तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर यात्रा गर्न सक्ने सीआईएनसँग कुरा गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो।
8: बाढ़ी पहिरो जान सक्छ, बाटोको क्लियर गर्ने, कहाँ के अवरोध भइसकेको छ त्यो सूचना लिएर हिँड्ने र बेलुका 8 बजे पछाडि चाहिँ होइन यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क र समन्वय गर्ने भन्ने हो। त्यसको तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा फेरि गत वर्षको त्यो बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको हो।
5: बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासका अनुसार शिविर आगामी जून 24 अर्थात असार 10 गते एनआरएनएएनसीसी कम्बोडियाको नोम पेन स्थित कार्यालयमा दिउँसो 12 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। विद्युतीय राहदानी नवीकरण गर्न चाहनेले राहदानी विभागको वेबसाइटमा अनलाइन आवेदन फारम भरेर बार कोड सहितको फारम, नागरिकता र राहदानीको प्रतिलिपि जुन 23 भित्र दूतावासमा पठाउनु पर्नेछ। शिविरमा सहभागी हुँदा सकल नागरिकता, राहदानी तथा अनलाइन फारमको प्रिन्ट प्रति अनिवार्य रूपमा ल्याउनु पर्ने दूतावासले जनाएको छ। साझा खबरमा अब विदेशको खबर। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार नावाटिया जिल्लाका विभिन्न क्षेत्रमा भएका आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको हो भने 12 जना भन्दा बढ़ी घाइते भएका छन्। इजरायली सेनाले भने हिजबुल्लाहले आफ्ना फौजमाथि 50 भन्दा बढ़ी रकेट प्रहार गरेको दावी गरेको छ। यसअघि इजरायल र हिजबुल्लाहले नयाँ युद्ध विराममा सहमति जनाएका थिए। र खेल खबरमा फिफा विश्वकपको समूह ई अन्तर्गत आज मध्यराती जर्मनी र आइभोरी कोस्ट भेट्दैछन्। राति 2 बजे दुवै टोलीबीच खेल हुनेछ। भोलि बिहान इक्वेडर र कुरासाओ बीच खेल हुनेछ। खेल नेपाली समयअनुसार बिहान 6 बजे शुरू हुनेछ। पहिलो खेलमा आइभोरी कोस्टसँग 1-0 हार बेहोरेको इक्वेडर र जर्मनीसँग 7-1 विशाल अन्तरले पराजित भएको कुरासाओ दुवैका लागि यो खेल महत्वपूर्ण छ। समूह एच अन्तर्गत भोलि नै ट्युनिसिया र जापान बीच खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। त्यस्तै स्पेन र साउदी अरेबिया बीच पनि खेल हुनेछ। यसैबीच लगातार दोस्रो हारसँगै टर्की ए फिफा विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग 1-0 पराजित भएसँगै टर्की ए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो। यो नतिजासँगै सह आयोजक अमेरिका भने एक खेल अगावै समूह डी को विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको छ।
0: सुशीला श्रेष्ठ बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या।
9: अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने, अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ।
0: विभिन्न बहानामा ऋण भुक्तानी नगरेर बचतकर्ताको ऋण फिर्ता गर्न नसकेको संचालकहरूको भनाई। रिपोर्टसँगै गीत संगीत र भाकामा आइरहेको विचलन विशेष संवाद श्रृंखला शनिवार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
12: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहारका हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267777।

0: बेस्ट प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: गायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या परेको छ। समयमै ऋण नतिर्ने ऋणीहरूको संख्या बढ़दै जाँदा ऋण असुलीमा समस्या भएको बताइएको छ। सहकारीहरूले पटक पटक फोन, पत्राचार, मौखिक जानकारी गराए पनि ऋण चुक्ता हुन सकेको छैन भने बचतकर्ताहरूको पैसा पनि फिर्ता गर्न सकेको छैन।
3: ऋणीहरूलाई पटक पटक सम्पर्क गरे पनि कतिपयले आज भोलि तिर्छौं भन्ने तर भुक्तानी नगर्ने अवस्था भएपछि सहकारी सञ्चालक तनावमा छन्। सहकारीको वित्तीय अवस्था कमजोर बनाउनुका साथै बचतकर्तालाई समेत प्रत्यक्ष असर गरिरहेकाले समयमै ऋण फिर्ता गरिदिन आग्रह गर्नु परेको बाजुराको नवजीवन बहुद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुवराज रेग्मी बताउनुहुन्छ।
4: हामीले घरभेट कार्यक्रम गर्यौं, चिठी पत्र गर्यौं, फोन मार्फत खबर गर्यौं, अनि मोबाइल फेसबुकमा लाग्नेहरूलाई फेसबुकबाट पनि कन्ट्याक्ट गर्यौं। त्यति गर्दा पनि ऋण असुल गर्न सकिएन र अहिलेसम्म ऋण असुल गर्न नसकिए हुनाले सबै पैसा लगानीमा गयो। लगानीमा गएको पैसा हुनाले बचत फिर्ता माग्नेहरूलाई बचत दिन पनि मुस्किल छ।
3: जिल्ला सहकारी संघका अनुसार बाजुरामा अनुमानित 150-200 सहकारी छन्। अधिकांश सहकारीहरूले खराब ऋणीहरूमा जनप्रतिनिधि, व्यवसायी तथा आर्थिक रूपमा सक्षम व्यक्तिहरू समेत रहेको बताएका छन्। आर्थिक क्षमता हुँदाहुँदै पनि ऋण भुक्तानीमा व्यवस्था गर्दा सहकारी र बचतकर्ता दुवै मर्कामा परेको सहकारी कर्मीहरूको भनाइ छ। शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक विपिन विष्ट:
5: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो, त्यसमा चाहिँ विशेष गरी यो कोविड पछि बढी जस्तो सहकारीहरू चाहिँ डुबेका छन् भनौँ न डुबेका छन्। अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने, अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ तर भने त्यस्तो खालको वातावरण देखिरहेको छ। अब त्यो नतिर्यो भने के गर्ने हुन्छ, कानून पनि त्यस्तो छैन।
3: सहकारीको पैसा भनेको सर्वसाधारणको बचत रकम हो। ऋण लिएर नतिर्ने प्रवृत्ति बढ्दै जाँदा बचतकर्ताको विश्वास गर्ने चिन्ता पनि सञ्चालकमा छ। मिलिजुली बहुद्देश्य सहकारी संस्थाका व्यवस्थापक गोकर्ण शाही:
6: बचतकर्ताको बचतका लागि जति चाहिँ कानुनी कडाई गरिदिएको छ त्यति चाहिँ ऋण असुलीका लागि कानुनी कडाई गरिदिएको छैन, त्यस कारणले कानुनी कडाई गरिदियो भने त्यो ऋण असुली हुन्छ अनि हामीले पनि बचतकर्ताको बचत गर्न सक्छौ।
3: सहकारी कर्मीहरूले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायलाई खराब ऋणीबाट ऋण असुलीका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार कानूनी रूपमा असुली प्रक्रिया अघि बढाउन खोज्दा पनि व्यावहारिक रूपमा धेरै चुनौती सामना गर्नु परेको छ। सत्यसाई बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नन्द खत्री:
7: लगभग धेरै सहकारीहरू समस्यामा पर्नुको एउटै कारण के हो भने बचतकर्ता नभएर ऋणीहरूले पैसा फिर्ता नगरेका कारणले पनि समस्यामा छन् भन्ने कुरा छ। बाजुराको लगभग सहकारीहरूमा के छ भने ऋणीबाट सहकारी पीड़ित छन्। यसको लागि प्रष्ट कानून बनाएर असुल उपका लागि यदि सम्बन्धित निकायहरूले सहयोग गरिदियो भने अझै हामीलाई सहज हुने देखिन्छ। जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालिन्छ होला वा पालिकाको न्यायिक समिति होला वा पुलिस चौकीको कुरा होला, सबैले एउटा त्यो विषयमा सहयोग यदि गरिदिने हो भने सहकारी लघु सञ्चालनमा ठूलो समस्या छैन।
3: खराब ऋण नियन्त्रण, ऋणीलाई कानूनी दायरामा ल्याउने व्यवस्था तथा बचतकर्ताको रकम सुरक्षालाई प्राथमिकता दिन सके सहकारी प्रतिको विश्वास कायम राख्न मद्दत पुग्ने सरकारवालाहरूले बताएका छन्। ऋण असुलीको समस्या बढ्दै जाँदा सहकारी संस्था र हजारौं बचतकर्ता थप समस्यामा पर्ने अवस्था आउन सक्ने संचालकहरूको भनाइ छ। शर्मिला रोकाया, CIN, रेडियो बुढीनन्दा, कोल्टी, बाजुरा।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गीत संगीत र भाकामा आइरहेको विचलन:
8: आज भोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्। अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्। अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्।
2: श्रष्टा र गायकले सावधानी अपनाउनु पर्ने शनिबार विशेष लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि। सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
9: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
10: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
9: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
10: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
9: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
10: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487
11: खुशीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
2: का लागि आवश्यक सावधानीका बारेमा साथी लील प्रकाशनले वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीसँग कुराकानी गर्नुभएको छ।
8: जस्ताको तस्तै त गाउँमा गाउने गीतलाई अब कतिपय कुराहरू चाहिँ प्रविधिमा ल्याउने बेलामा कतै कुनै गीतमा चाहिँ तालहरू चाहिँ नभएका गीतहरूलाई तालमा बाँध्नु पर्ने हुन्छ। कतिपय गीतहरूमा चाहिँ अब गाउँमा आफ्नै तरिकाले स्वतन्त्र हिसाबले गाइन्छ तर यहाँ आइसकेपछि एउटा व्यावसायिक हिसाबले प्रोफेसनल एउटा चाहिँ मिडियाबाट चाहिँ संसारभरि बज्नको लागि त हामीले त्यसमा चाहिँ आफूले जानेका सिकेका कुराहरूलाई चाहिँ प्रयोग गरेर सुधारेर राम्रो बनाउने कोसिस चाहिँ सबै कलाकारले गर्छन्। मैले पनि त्यही
13: अहिलेका कलाकार अथवा अहिलेका सर्जकहरूले गीत भनेर जुन ल्याइराखेको तपाईँले पक्कै हेरिराख्नु भएको होला सुनिराख्नु भएको होला कस्तो लाग्छ?
8: पछिल्लो संस्कृति पछिल्लो चाहिँ गीत संगीतको विषयमा कुरा गर्दाखेरि पहिले भन्दा धेरै प्रखर कलाकारहरू आउनु भएको छ। अत्यन्तै प्रखर कलाकारहरू हुनुहुन्छ। के भइरहेछ भन्दाखेरि गीत संगीत व्यावसायिक भन्यो नि हामी गीत संगीत व्यावसायिक बन्छ यसबाट नै आफ्नो गुजारा चलाउँछौ भनेर आएको पनि होइन। हामी सुरुका दिनहरूमा त एउटा गीत गाउँदाखेरि 100 रुपियाँ एउटा गीत बजाउँदाखेरि 30 रुपियाँको दरले चाहिँ हामीले चाहिँ धेरै गरियो तर त्यो वर्षमा 6 महिनामा चाहिँ एउटा गीत गरिन्थ्यो होला रेडियोमा। पछिल्लो समय जुन गीत संगीतहरू चाहिँ बेचेर चाहिँ आफ्नो व्यवसाय चलाउने खालको चाहिँ दिनहरू आए त्यसपछि चाहिँ हाम्रो लोक संस्कृतिमा अलिक बढी विकृतिहरू चाहिँ भित्रिन थाले। आफ्नो संस्कृतिको लागि बिगारेर भत्काएर एकदम त्यो कसरी चाहिँ सबैको भन्दा एक्स्ट्रा बन्न सकिन्छ सबैको भन्दा चाहिँ फोकस हुन चाहिँ कसरी पाइन्छ त भन्ने चाहिँ बाटो खोज्दाखेरि चाहिँ कतिपय संस्कृतिहरूमा चाहिँ गीत संगीत हाम्रो संस्कृतिहरूमा चाहिँ आएको विकृति चाहिँ
13: विकृति चाहिँ केतिर भाषा हो अथवा लय हो कि अथवा देखाइएकोमा विकृति छ कि अथवा सुनिनेमा विकृति छ?
8: आजभोलिका गीतहरू के पाउनुहुन्छ भन्नुभयो नि हजुरले त्यही विषयमा चाहिँ मैले क्लियर गर्न खोजेको चाहिँ आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्। अब भिडियोमा पनि छैनन् अब रेकर्डिङमा पनि छैनन् शब्दमा पनि छैनन् प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन् अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन् ती बारेमा कुरा गरेँ मैले।
13: कलाकारले कति अध्ययन अनुसन्धान गर्यो भन्ने कुरा हो कि अथवा कस्तो व्यक्तिसँग त्यो उड्वश भयो के कुराले चाहिँ यसमा मुख्य भूमिका
8: खेल्छ? खास चाहिँ आफू जिम्मेवार भएर अब स्रष्टाहरू चाहिँ जिम्मेवार आफूले महसुस गर्नुपर्छ। मेरो पछाडि धेरै मेरो फ्यानहरू हुन्छन् मेरो फलोअरहरू हुन्छन् र उनीहरूले मबाट के सिक्ने भन्ने कुराहरू चाहिँ ऊ जिम्मेवार हुनु पर्यो। मैले सिर्जना गर्ने विषयमा मैले यो गीत सुनाउँदाखेरि मबाट सिक्ने कुराहरू के हो त भन्ने कुरामा चाहिँ आफूले दिन खोजेका कुराहरूमा चाहिँ समाजलाई आफ्नो फलोअरहरूलाई चाहिँ दिने कुरामा चाहिँ आफू जिम्मेवार भइयो भने चाहिँ यी कुराहरूबाट चाहिँ अलिकति आफसे आफ चाहिँ समाजमा चाहिँ विकृतिजन्य संस्कृति चाहिँ कम हुँदै जान्छ जस्तो लाग्छ मलाई।
13: केही पशु त छ कि अलिकति उहिले नै प्रविधिको जोहो गरेर ती चिज वस्तुहरू राखेको भए त्यो आज तपाईँलाई त्यो देखेर सन्तुष्टि मिल्थ्यो भन्ने खालकोमा
8: त्यो त धेरै पशु त हुन्छ नि। पहिले अब हामी बाल्यकालको चाहिँ हामी स्कूली जीवनका हामीसँग रेकर्डहरू छैनन्, स्कूलका साथीहरूको चाहिँ अनुहार चाहिँ फोटोमा चाहिँ छैनन्। हामी हाई स्कूल पढ्ने बेलामा चाहिँ एउटा फोटो खिच्नको लागि चाहिँ सदरमुकाम गएर फर्म भर्ने बेलामा चाहिँ खिचेका भन्दा चाहिँ अरू फोटाहरू नै हुँदैन थियो हाम्रो। त त्यो बेलामा चाहिँ हामीसँग त्यति बेला बाल्यकालमा चाहिँ हामीले कति अब दसैँ तिहारमा देउसी भैलो खेलेर रमाइलो गरेर हिँडेका त्यति बेलाका फोटो भिडियो छैनन्। अब हामीले तन्ना कम्मलहरू जम्मा गरेर चाहिँ सांस्कृतिक कार्यक्रम गर्थ्यौँ, त्यति बेलाका फोटा भिडियोहरू भएको भए त्यसको महत्व कस्तो हुन्थ्यो, ती कुराहरू त हामीले सबै गुमायौँ नि। त त्यसपछिको चाहिँ अहिले अब भएका जे भेटिन्छन् तिनीहरू चाहिँ मेमोरीको लागि चाहिँ हामीले राख्दाखेरि ती दिनहरूलाई चाहिँ सम्झाउने रहेछ। त्यसले गर्दाखेरि भेटेका ती त्यति बेलाका जे जस्तो छन् अब कतै गाउँघरतिर गाउँठाउँमा चाहिँ जे जस्तो अवस्थामा चाहिँ हामीले चाहिँ गीत गाइएको थियो ती टुटीफुटेका चाहिँ फोटा भिडियोहरू चाहिँ भेटियो भने त्यो मेरो इतिहास यस्तो थियो भन्ने कुरो चाहिँ देखाउनको लागि चाहिँ हामीले राख्ने गरेको कारण चाहिँ त्यो।
13: एउटा कलाकारको रूपमा यसको आमदानी अहिले जुन डिजिटल रूपमा फराकिलो र गहिरो भयो नि, अहिले कलाकारले आमदानीको स्रोत अहिले चाहिँ के हुँदो रहेछ? जस्तो तपाईँको हेर्ने भने तपाईँले फेसबुक पनि चलाइराख्नु भएको छ, युट्युब चलाइराख्नु भएको छ, त्यतातिर एक प्रकारको होला, तर त्यो मात्रै होइन विश्वव्यापी बजारमा जानको लागि अरू थुप्रै प्लेटफर्महरू छ, स्पोटिफाई हुनसक्छ, अरू हुनसक्छ, सम्भावना चाहिँ के रहेछ?
8: अहिले धेरै अप्सनहरू आउँदैछन्, अब फेसबुकहरूदेखि लिएर टिकटकहरू पनि सबै मोनिटाइज हुँदैछन्, अझै व्यवस्थित हुँदै जालन्, तर मुख्य चाहिँ युट्युब नै हो अहिलेसम्म अलिकति आमदानीको स्रोत भनेको हामीले गरेको भनेको युट्युब नै हो। बिस्तारै अहिले अब फेसबुकहरू मोनिटाइज हुने, टिकटक मोनिटाइज हुने, अरू स्पोटिफाईतिर अडियो प्लेटफर्मतिर सबैतिर चाहिँ अब अझै प्रविधिले चाहिँ कलाकारहरूको लागि राम्रै गराउँदैछ।
2: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। राप्रपाले आगामी मक्सिरको 26 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। सरकारले कक्षा 12 को नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको जवाफ दिएको छ। बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहतानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। ललितपुरको जावलाखेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। इजरायल र हिजबुल्ला बीच नयाँ युद्धविराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान चेक। यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: राष्ट्रपतिको महाधिवेशन भोलि चितवनमा भव्य रूपमा शुरू हुँदै अधिकांश प्रतिनिधि महाधिवेशन स्थलमा प्रधानमन्त्री भोलि जाने।
0: कंग्रेसले थाल्यो सरकारको 100 दिने समीक्षा। एमालेसँग नमिल्ने माधव नेपालको भनाई। धवल शमशेरले गल्ती गरेको लिङ्गमेनको आरोप।
1: गोली प्रहार गरी काठमाडौँबाट 3 जना लागो स्वत कारोबारी पक्राउ। काठमाडौँ महानगरपालिकाका टोल टोलमा फिल्म महोत्सव शुरू।
0: भूर्मु जलमार्ग पुनः बन्द गर्ने इरानको घोषणा। अमेरिकाले सम्झौताको पहिलो शर्तको अवज्ञा गरेको आरोप।
1: र विश्वकप फुटबलमा आज राति स्वीडेन र नेदरल्याण्ड्स भिड्दै महिला टी20 विश्वकपमा अस्ट्रेलियाले नेदरल्याण्ड्सले हरायो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको स्थापनापछि पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन भोलिदेखि 9 गतेसम्म चितवनको भरतपुरमा हुँदैछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। देशभरका 77 जिल्लाका प्रतिनिधि तथा शुभेच्छकहरू मध्ये अधिकांश आज बेलुकीसम्म चितवन पुगेका छन्। भोलि हुने उद्घाटन सत्र भरतपुरस्थित जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्ट हाउस चौरमा हुनेछ भने असार 8-9 गतेको बन्द सत्र चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। कस्तो छ त महाधिवेशनको तयारी? एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
3: राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले दिउँसो 2 बजेदेखि शुरू हुने उद्घाटन सत्रलाई भव्य बनाउने तयारी गरिएको जानकारी दिनुभएको छ। उहाँले पार्टी वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह पनि भोलि चितवन जाने र सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो।
4: प्रधानमन्त्री पनि आउनुहुन्छ, सभापतिले उद्घाटन गर्नुहुन्छ, केही गेस्टहरू पनि दुई चार शब्द राख्नुहुन्छ अनि त्यसपछि कार्यक्रम समाप्त।
3: महाधिवेशनको प्रमुख चासो नेतृत्व चयन हो। पहिलो पटक भएको महाधिवेशनमा रासोपाको नेतृत्व सहमतिबाट र पदाधिकारी सहित केन्द्रीय सदस्य निर्वाचनबाट छान्ने तयारी छ। त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भनिएको छ। राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर राजेन्द्र चापागाईले महाधिवेशन सहमति र एकताका साथ सम्पन्न भए राष्ट्रिय राजनीतिमा सकारात्मक सन्देश दिने बताउनुहुन्छ।
5: त्यहाँभित्रको महाधिवेशन सहमतिमा जान्छ वा कसरी जान्छ भन्ने कुराले बढी म्याटर गर्छ। सहमतिमै गयो, एक रूपमा गयो भए त्यसले राष्ट्रको लागि राम्रै गर्ला, ठिकै गर्ला, सरकार पनि अलि बलि अवस्थामा रहला, बाहिरी शक्तिहरू खेल्ने ठाउँ पनि त्यति धेरै नहोला। तर त्यो महाधिवेशनमा पनि अब प्रश्न भन्दाखेरि बालनी फ्याक्टर र रवि फ्याक्टर अहिले पनि छ, नभएको होइन। महाधिवेशनमा चाहिँ डाक्टर रवि फ्याक्टर कसरी उत्रिन्छ भन्ने कुराले नै यसको भविष्य निर्धारण गर्छ जस्तो लाग्छ सर मलाई।
3: नेतृत्व चयन भन्दा धेरै चासो उद्घाटन सत्रमा देखिएको छ। यसअघि दलहरूको महाधिवेशनको अन्य प्रतिस्पर्धी दलका शीर्ष नेताहरू गएर सम्बोधन गर्ने परम्परा रहिआएको छ। तर यसपटक रासोपाको महाधिवेशनमा प्रमुख पार्टीका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्। पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्का पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कंग्रेसका सभापति गगन थापाले प्रतिनिधि पठाएर टार्ने देखिएको छ। एमालेका नेता ऐन महरले थाहा संचार नेटवर्कसँग कुरा गर्दै पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण उपस्थित हुने सम्भावना कम रहेको जानकारी दिनुभयो।
4: अब यसमा निश्चित भइसकेको छैन, अब सम्भवत पार्टी अध्यक्ष जाने सम्भावना कम छ, अब स्वास्थ्य पनि ठिक छैन, सम्भवत जानुहुन्न होला, अरू कोही नेता जानुहुन्छ।
3: केही दिन अघि जाने बताउनुभएका प्रचण्डले पनि अन्तिममा नेता वर्षमानलाई पठाउने अनुमति दिनुभएको छ। कंग्रेस सभापति गगन थापा पनि सहभागी नहुने करिब पक्का जस्तै छ। कंग्रेसका नेता तथा सचेतक निष्कल राईले पार्टीका तर्फबाट कुनै न कुनै पदाधिकारी सहभागी हुने भए पनि सभापति जानेबारे जानकारी नभएको बताउनुभयो। राजनैतिक विश्लेषक राजेन्द्र चापागाईले नयाँ राजनैतिक शक्तिको उदय र आफ्नै दलभित्र देखिएको आन्तरिक असहजताका कारण पुराना दलका ठूला नेतामा हीनताबोधको मनोविज्ञान देखिएको टिप्पणी गर्नुभएको छ।
5: इमिडिएसन फिलिङ पनि होला, हिनसबको फिलिङ पनि होला, किनकि स्वस्ति नस्तिको पार्टी चाहिँ दुईटाको बहुमत र अचार आइदियो, एउटा सौक दिने गरेर आइदियो र आफ्नै पार्टीभित्रको फेरि अहिले गन्डागोल रहिरहेको बेला त्यो पार्टीलाई पार्टीको रूपमा ठुलो पार्टीको रूपमा गर्न अलि हिनसबोध भएको कारणले गर्दा उहाँहरू जान नखोजेको होला, तर यसले लङ टर्ममा चाहिँ राम्रो गर्दैन भन्ने लाग्छ मलाई।
3: अर्का राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर हेमराज सुवेदी पनि रासोपाले यो महाधिवेशनबाट चुनावबाट मुखरित भएको जनताको आशालाई निराशामा नबदल्ने संकल्प सहितको सन्देश दिनुपर्ने बताउनुहुन्छ।
6: उहाँको एउटा सन्देश त के हो भन्दाखेरि हामी एकजुट छौ, यसलाई तामझाम र मोज मस्ती होइन कि हामीले सुशासनको अक्षरशा पालना गर्छौ र हामीले फरक रूपले शासनलाई फरकले जनताका समस्याहरू चाहे पूर्वका समस्या हुन् चाहे हिमाली भेगका समस्या हुन् चाहे पश्चिमका चाहे उत्तरका हुन् जनताका समस्या हामी निराकरण गर्न हामी कटिबद्ध छौ भन्ने नै त्यो किसिमको सन्देश दिनुपर्छ।
3: महाधिवेशन व्यवस्थापनका लागि पार्टीले 18 उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ। करिब 4 करोड़ रुपियाँ खर्च हुने अनुमान गरिएको यस महाधिवेशनको खर्च प्रतिनिधिको दर्ता शुल्क तथा पार्टी सदस्य र शुभेच्छुकहरूको सहयोगबाट जुटाइने भनिएको छ। प्रतिनिधि चयनका लागि पार्टीले 19 फरक फरक प्रक्रिया अपनाएको थियो। ओडा, पालिका र जिल्ला तहका अधिवेशनहरू सम्पन्न भएपछि प्रतिनिधिहरू चयन गरिएको हो।
1: रासोपाको महाधिवेशनमा प्रतिनिधि संख्या मात्रै 4,000 हुने बताइएको छ। उद्घाटन सत्रमा हुने उपस्थितिले भरतपुरका अधिकांश होटलहरू पूर्ण रूपमा बुक भइसकेका छन्। देशको मध्य भागमा भएको महाधिवेशनको भव्य उपस्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले महाधिवेशन अवधिभर ट्राफिक व्यवस्थापनका लागि विशेष योजना लागू गरिएको जनाएको छ। हामीले यो 3 दिन जिल्लाको ट्राफिक व्यवस्थापन कसरी गर्नुभएको छ भनेर जिल्ला ट्राफिक प्रहरी प्रमुख अनिल थापालाई सोधेका छौं।
5: अब हामीले यो ट्राफिक व्यवस्थापनलाई 3-4 कुरालाई मुख्य मानेछौँ, एउटा केन्द्रबिन्दु र ट्राफिक व्यवस्थापन गरेका छौँ। पहिलो कुरा त अब यो जुन मुख्य राजमार्ग हो, पूर्व पश्चिम राजमार्ग हो, अनि यहाँ एउटा हाम्रो बाइपास सडक खण्ड भन्दैछ, यो काठमाडौँतिर जाने बाइपास सडक खण्ड, यो बाइपास सडक खण्ड र पूर्व पश्चिम राजमार्ग सकभर चाहिँ अवरोध नहुने तरिकाले चाहिँ हामीले व्यवस्थापन गरेर ड्युटी अर्डर सटन गरेका छौँ। सबभन्दा ट्राफिकलाई प्रहरी पनि सबभन्दाको रूपमा लिएर आएछौँ होइन। अनि त्यसभन्दा बाहेक चाहिँ अब हामीले पार्किङ समारोहमा आउने यो सवारी साधनहरूको लागि छुट्टा छुट्टै पार्किङ स्थलहरू गरिदिएका छौँ, 4-5 सवारी साधनको लागि छुट्टै। त्यसमाथि पनि हजुर सिमबाट काठमाडौँ पोखरातिरबाट आउने सवारी साधनहरूको लागि छुट्टै पार्किङ स्थल, पूर्वी जिल्लाहरूबाट आउनेहरूका लागि छुट्टै पार्किङ स्थल, र यहीँ पनि पश्चिम चितवन चितवन गएर परकाबाट सहभागी हुने सवारी साधनहरूलाई छुट्टै, 2-5 सवारी साधनलाई छुट्टा छुट्टै, त्यो मुख्य राजमार्ग अवरोध नहुने किसिमले र मुख्य समारोह स्थलमा पनि डिस्टर्बेन्स नहुने किसिमले गरिरहेका छौँ। अनि समारोह स्थलको वरपरका मुख्य गरी 10 चोक छन्, ती चोकहरूबाट पनि हामीले सवारी साधन प्रवेश निषेध गरेका छौँ, त्यहाँबाट अनेकै रूटहरूबाट डाइभर्ट गर्ने हिसाबले गरेका छौँ। अनि अर्को कुरा चाहिँ अब मुखसर्ग सकभर चाहिँ अब हामीले निर्वाध रूपमा सञ्चालन गर्ने, तर अब हामीले अपेक्षा गरेको भन्दा बढी जनताहरू उपस्थित हुनुभयो, बढी मानवहरू उपस्थिति रह्यो भने डाइभर्टै गर्नुपर्ने अवस्थामा पनि हामीले यहाँ गोन्द्राङबाट भित्र एउटा भोजाड भन्ने छ, भित्री रूटहरू छ, भोजाडबाट चार चोक निस्केर आप गाडी हुँदै पश्चिमतिर जाने गाडी पुलचोक हुँदै पश्चिमतिर पठाउने, काठमाडौँ जाने गाडी रानीतिर पठाउने, पश्चिमबाट राजधानीतिर जानुलाई समस्या भएन किनभने कार्यक्रम स्थल त्यो बाटोमा पर्दैन, त्यो हिसाबले व्यवस्थापन गरेका छौँ।
0: महाधिवेशनको अघिल्लो दिन रासपाका सभापति रवि लामिछानेले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भएको छ। आज चितवनमा बसेको रासपाको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठकमा उहाँले लोकतान्त्रिक मूल्य मान्यताप्रति सधैँ प्रतिबद्ध रहने बताउनुभयो। उहाँले मुलुकमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष र बलिदानकै जगमा सम्भव भएकाले यसलाई गुम्न नदिने बताउनुभयो।
7: हामी गर्वको साथ यो परिवर्तनको संग्राममा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको कारणमा उभिएको हुनाले मसलम भएको हुनाले नै हामी एक पराजिलो दृश्य देख्न पाइरहेका छौँ। त्यसैले म तपाईँहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि ती मूल्य र मान्यताहरू र लोकतन्त्र प्रतिको प्रतिबद्धताबाट हामी कहिले विमुख हुने छैनौँ, म कहिले विमुख हुने छैन। म यो कुरा यहाँहरूलाई आजको यो बैठकको सुरुवातमा नै बताउन चाहन्छु।
0: जान्नेलाई छान्ने नीति लिनुभएका उहाँले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि मजबूत बनाउने बताउनु भएको छ। पार्टी स्थापनाका समयमा केन्द्रीय समितिमा राख्ने मान्छे नपाएको स्मरण गर्दै लामी छानेले हाल केन्द्रीय समितिमा सबैभन्दा बढ़ी आकांक्षी देखिएको पनि बताउनुभयो। उहाँले महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न पनि आग्रह गर्नु भएको छ।
7: खोज्नका लागि जुन सकस हामीले प्राप्त गरेका छौँ त्यसमाथि एउटा समावेशिता गर्दा अर्कै महत्वलाई पनि हामीले मध्यनजर गर्नुपर्ने यी सबै कुराले गर्दा त्यतिखेरको त्यो चापलाई सम्झिरहेको छु र अहिले यतिखेर सम्भवतः सबैभन्दा धेरै उम्मेदवारी केन्द्रीय संसदका लागि सदस्यका लागि हुँदैछ भन्ने पनि मैले प्रारम्भिक सूचनाहरू पाइरहेको छु। पार्टी त्यहाँबाट यहाँ आइपुगेको छ। यो श्रेय एक्लै लिने पक्षमा कदापि छैन, सबै तपाईँहरूलाई दिएर बाँकी रहेको कोही बचेको मात्र श्रेय आफू दिन चाहन्छु। यो सबै श्रेय
0: नेपाल परिवेशमा बर्ड फ्लू संक्रमण लुकाएको आरोपमा चिड़ियाखाना प्रमुख शाह हटाइए, छानबिन समिति गठन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: आरटीजीएस व्यवस्थाबारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2,00,000 वा सोभन्दा बढ़ी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
9: गुणस्तरीय प्लम्बिङको परपर्व नाम
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन भरको।
12: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले सरकारको 100 दिने समीक्षा गर्न थालेका छन्। सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेताहरूले 100 दिने समीक्षा गर्न थालेको बताएका छन्। बैठकपछि कांग्रेस महामन्त्री प्रदीप पौडेलले संसदलाई प्रभावकारी बनाउने विषयबारे बैठकमा छलफल भएको बताउनुभयो।
13: हाम्रो संसदीय दललाई संसदमा प्रभावकारिता कसरी बढाउने, सरकारको 100 दिन पूरा हुँदैछ, सरकारले के कमिटमेन्ट गरेको थियो त्यो कमिटमेन्ट पूरा गरे कि गरेन त्यसको बारेमा चाहिँ समीक्षा गर्ने, संसदीय दलको तर्फबाट सार्वजनिक धारणा व्यक्त गर्ने लगायतका हाम्रो संसदीय दललाई कसरी प्रभावकारी बनाउन सकिन्छ यिनै विषयहरूमा हाम्रो चाहिँ छलफल भएको यो पहिलो बैठक हो।
1: कांग्रेस सांसद अभिषेक प्रताप सारे पनि सरकारको शुरूआती 100 दिने हनीमुन पीरियड सकिन लागेको भन्दै अबका दिनमा संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताउनु भएको छ। संसद प्रतिपक्षको थलो भएको स्मरण गराउँदै उहाँले जनताका सरोकारका विषयमा कांग्रेसले निरन्तर आवाज उठाइरहने स्पष्ट पार्नुभयो। जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको दावी गर्दै उहाँले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको टिप्पणी गर्नुभयो।
14: अब सरकार मोरफ चाहिँ तपाईँको हामीले यसो हेर्दाखेरि सोसियल मिडिया सेन्ट्रिक भएको छ, पपुलिस्ट भएको छ र पब्लिकलाई भनौँ न एक किसिमले उसले चाहिँ राम्रो मेसेज दिन खोजेको छ, तर त्यो मेसेज चाहिँ पर्याप्त छैन है, किनभने कतिपय इस्युजहरू अब यसले अहिलेको यही बजेटमा ट्याक्समाथि ट्याक्स चाहिँ थोपेको छ, करमाथि कर चाहिँ जनतामाथि थोपेको छ, भोलिको दिनमा यति कर चाहिँ हामीले थोपिदियो भने सिस्टमै कलाप्स छ भने त्यसको जिम्मेवारी कसले लिने?
0: नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा एमालेसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताउनु भएको छ। आज कोटेश्वर स्थित प्रेस टाँडामा आयोजित कार्यक्रममा उहाँले बाहिर आएका हल्लाको पछि नलाग्न कार्यकर्ता र बुद्धिजीवीलाई आग्रह गर्नुभयो।
15: समाचारमा कुनै कुरा आयो हामी त्यसैमा बग्ने गर्छौं, सुनाइदियो कि एमालेसँग एकता हुन गएको छ भनिसकेपछि बुद्धिजीवीहरूमा पनि त्यही प्रभाव पर्दो होला, मलाई त हैरान छ कोनको जवाब दिँदै अनि यो दुनियाँले नपत्याउने नहुने एमालेसँग अहिले एकता सम्भव छ? सम्भवै छैन। त्यसो भए यस बारेमा तपाईँ कोही पनि भ्रममा नपर्नु।

0: भयो। डाँडाले पार्टी नेतृत्वको बहस गर्ने बेला पनि नभएको लिङ्गदेनले बताउनुभयो।
1: पार्टीको केन्द्रीय समितिको बैठकमा यस विषयमा कुनै जानकारी पनि पाएको छैनौ र अहिलेसम्म हाम्रो कोही साथीहरूले सुन्नु पनि भएको छैन र उहाँहरूले जीवनको यो क्षणमा आएर यस प्रकारको गल्ती गर्नुहुन्न भन्ने मैले विश्वास गर्छु र उहाँहरूले कथं यस प्रकारको काम गर्नुभयो भने उहाँहरूको जीवनको यो अन्तिम गल्ती हुनेछ।
2: नेकपा माओवादीका 12 जना नेताहरूले पनि सामूहिक राजीनामा दिएका छन्। महासचिव नेत्र विक्रम चन्द नेतृत्वको विप्लव नेतृत्वको कार्यशैलीको आलोचना गर्दै 10 केन्द्रीय सदस्य 12 जनाले आज सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले कम्युनिष्ट आन्दोलनलाई रूपान्तरण एकता पुनर्गठन गर्नमा विप्लव पछि हटेको आरोप लगाएका छन्। पार्टीभित्र बहसको माग गर्नेलाई निष्कासन गरेको आरोप उनीमाथि छ।
0: सरकारले गठन गर्ने भूमि समस्या समाधान समितिमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिको प्रतिनिधित्व हुनुपर्ने माग उठेको छ। समितिको आज बुटवलमा बसेको तेस्रो बैठकले आफू मुख्य सरोकारवाला निकाय रहेकाले आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुपर्ने माग गरेको हो। यस्तै संरक्षण समितिको बैठकले असार 9 गते भूमिहीन अव्यवस्थित बसोबासी प्रभावित सबै जिल्लाबाट आफ्ना मागसहित प्रमुख जिल्लाधिकारीलाई ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ। समितिका सचिव राजकुमार भट्टराईले असार 20 गतेभित्र भूमिहीन अव्यवस्थित बसोबासी संरक्षण समिति र भूमि अधिकार संरक्षण युवा दस्ता गठन गरी प्रभावित 22 वटै जिल्लामा संगठन विस्तार गर्ने निर्णय पनि भएको बताउनुभयो। यस्तै असार 10 गते दाङको टिकुलीगढ़को अव्यवस्थित बस्ती हटाउन सरकारले गरेको तयारी रोक्न दबाव दिन तुलसीपुरमा न्यायका लागि वृहत प्रदर्शन गर्ने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो।
2: गोली प्रहार गरी प्रहरीले काठमाडौँबाट 3 जना युवकलाई पक्राउ गरेको छ। आज अपराह्न नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका 32 स्थित बालकुमारी पुल मुनिबाट उनीहरूलाई पक्रेको। ब्यूरोको टोलीले सुरक्षा जाँचको क्रममा एक युवक भाग्न खोजेपछि गोली चलाउनु परेको जनाएको छ। प्रहरीले गोली चलाउँदा पर्साको पटेरवा सुगौली गाउँपालिका 4 का 39 वर्षीय किशोरी प्रसाद ओझैयासँगै 3 जना पक्राउ परेका छन्। किशोरीको दाहिने खुट्टामा गोली लागेको छ। उनको वीर अस्पतालमा उपचार थालिएको छ। 3 जनाबाट 296 ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
8: सम्पर्क फोन नम्बर 0825-65-775।
3: सम्पर्क नम्बर 98-478-26-873।
9: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
10: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
11: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराइलाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारी का लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटल को ठीक अगाडि फोन 082 563 5

0: 9 र मोबाइल 98453065।
1: बर्खा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ। परम्परागत सांस्कृतिक विधि अनुसार जावलाखेलमा आयोजित विशेष समारोहबीच उक्त भोटो प्रदर्शन गरिएको भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम साय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश मनोज कुमार शर्मा र राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहालको सहभागिता थियो। सो अवसरमा मन्त्रीगणका साथै नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरू पनि पुगेका थिए। हरेक वर्ष रातो मच्छेन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रहिआएको छ। भोटो जात्रा लिच्छिपीकालदेखि मनाउन गरिएको हो।
2: आज भक्तपुरसँगै काठमाडौँ उपत्यका लगायत नेवार समुदायले सिथी नख पर्व भव्य रूपमा मनाएका छन्। यो पर्वसँगै वर्षा शुरू हुने र किसानको वर्षाको महत्वपूर्ण कार्य धान रोपाई स्थानीय भाषामा ज्या शुरू हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ। आज सिथी नखमा विशेष गरी पानीको मुखान, इनार, कुवा, पोखरी, धारा लगायत पानीको स्रोत सरसफाई गरिएको छ।
1: काठमाडौँ महानगरपालिकाले आजदेखि टोल टोलमा फिल्म महोत्सव शुरू गरेको छ। खुला मंचमा अमन साई निर्देशित लघु चलचित्र, नन्द तारांग निर्देशित लघु चलचित्र सवारी साहित्य र ईशान भूषाल निर्देशित लघु चलचित्र पेन्गुइन रिभोल्युशन प्रदर्शन हुनेछन्। महानगरका प्रवक्ता नवीन मानन्दरका अनुसार यी कार्यक्रममा प्रदर्शन गरिने लघु चलचित्र विकास बोर्ड, ब्रिटिश काउन्सिल नेपाल, युनेस्को, काठमाडौँ माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल, नेपाल फिल्म एकाडेमीसँग सहकारीमा प्राप्त भएका हुन्।
2: ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डलाई स्मार्ट स्ट्रीट लाइट मार्फत उज्यालो बनाउने अभियान तीव्र पारेको छ। उज्यालो महानगरपालिका योजना अन्तर्गत महानगरले बालकुमारी पुलदेखि बल्कुसम्मको 7.9 किलोमिटर सड़क खण्डमा आधुनिक सड़क बत्ती जडान कार्य अगाडि बढ़ाएको हो।
1: सगुना फाक संरक्षण गर्न कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले संरक्षण कार्यक्रम सञ्चालन गरेको छ। लोपोन्मुख बन्दै गएको सांस्कृतिक विधालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले नगरपालिकाले बुढापाकाबाट तन्नेरी पुस्तालाई सगुना फाक सिकाउने कार्यक्रम सञ्चालन गरेको हो।
2: नवलपुरको विनय त्रिवेदी गाउँपालिकाले उखु र बेसार खेतीको व्यावसायिक प्रबन्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढ़ाउने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाले स्थानीय स्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालीका रूपमा उखु र बेसार खेती विस्तारमा विशेष जोड़ दिएको हो।
1: नवलपुरासी वर्धकार संस्था पूर्वको गैडाकोट नगरपालिकाले एक विद्यालय एक करिसाबारी कार्यक्रम सञ्चालन गर्ने भएको छ। पालिकाले आगामी वर्षदेखि विद्यालयमा बालमैत्री शैक्षिक वातावरण साथै वातावरणीय अनुकूलन सौन्दर्यकरण मार्फत हरित विद्यालयको अवधारणा कार्यान्वयन गर्ने अवधारणा ल्याएको हो।
2: झापाको अर्जुनधारा नगरपालिका 9 रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा 10 प्रजातिका कछुवा संरक्षण गरिएको छ। मुलुकमा पाइने कछुवाका प्रजाति मध्ये झण्डै 80% लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको बताएको छ।
1: कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेका अर्का युवकको शव पनि भेटिएको छ। पाल्पाको बगनास काली गाउँपालिका 6 शिखर डाँडाका 24 वर्षीय पूजन गाहसहित दुईजना बिहिबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। आज बिहान कालीगण्डक किनारको टिपुवा घाटमा उनको शव फेला परेको, उनीसँगै डुबेर बेपत्ता भएका 14 वर्षीय शिशिर गाहको शव हिजै नै भेटिएको थियो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले हुर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ। अमेरिकाले सम्झौताको पहिलो शर्तको अवज्ञा गरेको भन्दै इरानले हुर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको हो। देशको शीर्ष संयुक्त सैन्य कमाण्डले घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। खातम अल अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकाले शान्ति सम्झौताको पहिलो शर्त कार्यान्वयन नगरेको आरोप लगाएको छ। इजरायलले दक्षिणी लेबनानमा निरन्तर युद्ध विराम उल्लंघन गरिरहेको छ। आज मात्र इजरायली आक्रमणमा परि लेबनानमा 5 जनाको मृत्यु भएको छ। इरान अमेरिका सम्झौतामा अमेरिका र इरान तथा उनीहरूका सहयोगीहरूले सबै मोर्चामा सैन्य हमला तत्काल र स्थायी रूपमा अन्त्य घोषणा गर्ने उल्लेख छ। यसमा लेबनान पनि समावेश छ। इजरायलले उक्त सम्झौता नमानेपछि प्रतिक्रियामा इरानले हर्मुज जलमरू हुँदै ढुवानी रोक्ने घोषणा गरेको हो। हर्मुजलाई विश्वव्यापी तेल र ग्यास व्यापारको लागि महत्वपूर्ण मार्ग मानिन्छ। इरानको कदमले विश्वव्यापी तेल बजार र अन्तर्राष्ट्रिय व्यापारमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ। अमेरिका र इरान बीचको प्रारम्भिक शान्ति सम्झौतालाई अगाडि बढ़ाउन आज स्विजरल्याण्डमा धेरै देशका कूटनीतिज्ञहरू भेटिरहेका छन्। यस बैठकको उद्देश्य तनावको बीचमा दुई देशहरू बीचको वार्ता कायम राख्नु हो। अमेरिका र इरान बीच भएको शान्ति सम्झौताका शर्तबारे छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीव विटकफ आजै स्विजरल्याण्ड प्रस्थान गर्नुभएको थियो।
1: नेपाल परिवेशमा अब खेल समाचार।
3: विश्वकप फुटबल विशेष।
4: फिफा विश्वकप फुटबलमा आज राति स्वीडेन र नेदरल्याण्ड्स भेट्दैछन्। दुई टोली बीचको खेल ह्युस्टन स्टेडियममा राति पौने 11 बजे शुरू हुनेछ। समूह एफमा परेका नेदरल्याण्ड्स र स्वीडेन विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका हुन्। अन्तर्राष्ट्रिय फुटबलमा उनीहरूले अहिलेसम्म दुई खेल खेलेका छन्। नेदरल्याण्ड्सले एउटा खेल जितेको थियो भने अर्को खेल बराबरीमा टुंगिएको थियो। यी दुई टोली अन्तिम पटक 2018 विश्वकप छनौटमा भेटेका थिए। उक्त खेलमा नेदरल्याण्ड्सले स्वीडेनलाई 2-0 गोल अन्तरले पराजित गरेको थियो। नेदरल्याण्ड्सले स्टार डिफेण्डर भर्जिल भान डिज्क र मिडफिल्डर फ्रेङ्की डे जोङ केकाको अनुभवबाट फाइदा लिनेछ भने स्वीडेनी टोलीले उत्कृष्ट लयमा रहेका स्ट्राइकर भिक्टर ग्याकेरेस र अलेक्जेन्डर इसाकको आक्रमणकारी खेलमा भर पर्नेछ। विश्वकप अन्तर्गत जर्मनी र आइवरी कोस्ट टोरन्टो स्टेडियममा भोलि बिहान पाउने 2 बजे भेट्दैछन्। दुवै टोली आफ्नो अघिल्ला खेलहरू जितेर मैदानमा उत्रन लागेका हुन्। यो खेल जित्ने टोली समूह ईको शीर्ष स्थानमा पुग्नेछ। इक्वेडर र कुराकाओ बिहान पाउने 6 बजे कान्सास सिटी स्टेडियममा भिड्न लागेका छन्। अर्को खेल ट्युनिसिया र जापान बीच मोन्टेरी स्टेडियममा बिहान पाउने 10 बजे शुरू हुनेछ। अहिलेसम्म अमेरिका र मेक्सिको नकआउट चरणमा प्रवेश गरिसकेका छन्। हाइटी र टर्की भने समूह चरणबाटै बाहिरिएका छन्। पाराग्वे फिफा विश्वकप 2026 सबैभन्दा छिटो गोल गर्ने टोली बनेको छ। आज बिहान टर्की विरूद्धको खेलमा 65 सेकेण्डमा पाराग्वेका माटियास गालार्जाले पहिलो गोल गर्दै विश्वकपको सबैभन्दा छिटो गोल गर्ने खेलाड़ी बनेका हुन्। विश्वकपमा पहिलो पटक मुख छोपेर बोल्ने खेलाड़ीलाई रातो कार्ड देखाइएको छ। टर्की विरूद्धको खेलमा पाराग्वेका मिडफिल्डर मिगुएल एल्मिरोन एस नियम अन्तर्गत निष्कासित हुने पहिलो खेलाड़ी बनेका छन्। फिफाको नयाँ नियम अनुसार मैदानभित्र कुनै पनि विवाद वा असमझदारीका बेला मुख छोपेर कुरा गरेमा सिधै रेड कार्ड दिने व्यवस्था।
2: महिला टी ट्वेन्टी विश्वकपमा भने अस्ट्रेलियाले नेदरल्याण्डसलाई पराजित गरेको छ। आज सम्पन्न पहिलो खेलमा अस्ट्रेलियाले नेदरल्याण्डसलाई 98 रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको 219 रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसले 3 विकेट गुमाउँदै 121 रन मात्र बनाउन सक्यो। योसँगै अस्ट्रेलिया लगातार तेस्रो जित निकाल्दै समूह एको शीर्ष स्थानमा उक्लिएको छ। अर्को खेलमा अहिले पाकिस्तान र बंगलादेश भिड्दैछन्। पाकिस्तान विरूद्ध बंगलादेशले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा बंगलादेशले 16 ओभरको खेल सकिँदा 5 विकेटको क्षतिमा 80 रन बनाएर खेलिरहेको छ। आज हुने तेस्रो खेलमा राति 11:15 समूह बीको शीर्ष स्थानमा रहेको इंग्ल्याण्ड र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: रासोपाको महाधिवेशन भोलि चितवनमा भव्य रूपमा शुरू हुँदै अधिकांश प्रतिनिधि महाधिवेशन स्थलमा, प्रधानमन्त्री भोलि जाने।
1: कंग्रेसले थाल्यो सरकारको 100 दिने समीक्षा, एमालेसँग नमिल्ने माधव नेपालको भनाई, धवल शमशेरले गल्ती गरेको लिङ्कडेनको आरोप।
2: गोली प्रहार गरी काठमाण्डुबाट 3 जना लागू सत्कारोबारी पक्राउ, काठमाण्डु महानगरपालिकाका टोल टोलमा फिल्म महोत्सव शुरू।
1: हुर्मुज जलमार्ग पुनः बन्द गर्ने इरानको घोषणा, अमेरिकाले सम्झौताको पहिलो शर्तको अवज्ञा गरेको आरोप।
2: र विश्वकप फुटबलमा आज राति स्वीडेन र नेदरल्याण्डस भिड्दै महिला टी ट्वेन्टी विश्वकपमा अस्ट्रेलियाले नेदरल्याण्डसलाई हरायो।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गोराहीदान फोन नम्बर 082-563-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
4: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिकिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिचमा कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138।
3: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ घोराईको दिव्य फार्मेसीमा।
5: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
14: डाक्टरद्वारा दिइने सेवाहरू,
3: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
14: बिना टाका प्रभावकारी उपचार,
12: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
19: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
12: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
19: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
20: बिरामी जाँच निमित्त यही असार 12 गते शुक्रबार
21: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
12: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
20: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
13: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
12: बाङ्गा टिङ्गा दाँत मिलाउने,
13: शल्यक्रिया गरेर दाँत निकाल्ने,
12: खाली ठाउँमा दाँत भर्ने,
13: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
12: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
8: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
17: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: अन्य सेवाहरू:
20: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: खुशीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464 र 98578353825।

राति 9 बजेको मध्य पश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। असुरक्षित गर्भपतनका कारण महिलाहरूले अकालमा मृत्युवरण गर्नुपर्ने र मातृ मृत्युमा पनि कमी आउन नसकेको खुराहीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्। सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानून कार्यान्वयन र वर्तमान अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले 12 हप्तासम्मको गर्भपतनलाई कानूनी मान्यता दिएको र विशेष परिस्थितिमा 25 हप्तासम्म पनि गर्भपतन गर्न सकिने कानूनी व्यवस्था भए पनि त्यसको सुरक्षित प्रयोग नगर्दा मातृ मृत्युमा कमी आउन सकेको छैन भने महिलाहरू विभिन्न समस्याले पीड़ित हुने गरेको निष्कर्ष सहभागीले निकालेका थिए। कार्यक्रममा प्रमुख अतिथि दाङ जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाश प्रसाद पण्डितले सुरक्षित गर्भपतन र योसँग जोड़िएका विषयहरूलाई गाउँ तहसम्म जनचेतना फैलाउनु पर्ने र सरकारवाला निकायहरूले कानून कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान रजिस्टर प्राध्यापक डाक्टर श्याम लम्साले 52% महिलाहरू अहिले पनि असुरक्षित गर्भपतन गराइरहेको, 5% मातृ मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको, 20 वर्ष भन्दा कम उमेरका र अविवाहित युवतीहरूको गर्भपतनको तथ्याङ्क विकराल रहेको भन्दै यसको रोकथामका लागि सरकारवाला निकायहरू गम्भीर भएर जिम्मेवार ढंगबाट अगाडि बढ़नुपर्ने बताउनुभयो। कार्यक्रममा जिल्ला बारदाङका अध्यक्ष अधिवक्ता गोमा महराले शरीर स्वास्थ्य र मातृत्व महिलाको अधिकार भएको भन्दै गर्भपतनलाई कानूनले व्यवस्थित र निशुल्क गर्न नसकेको बताउनुभयो। सुरक्षित तरिकाको गर्भपतनमा कानूनी उल्लंघन र गोपनीयताको कारण महिलाहरू ढुक्क हुन नसकेको र अन्य गलत बाटो अपनाउँदा महिलाको ज्यान जोखिममा पर्ने र चर्को मूल्य झुकाउनु पर्ने बाध्यता रहेको बताउनुभयो। कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका रत्न प्रसाद गिरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर सुरेश रसाईली, शिखा तिवारी, दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायक उपरीक्षक हेमबहादुर केसी, खुराही उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेल लगायतले सुरक्षित गर्भपतनका बारेमा प्रचार प्रसार गर्नुपर्ने, सचेतनाका कार्यक्रम विद्यालय तहसम्म र गाउँ गाउँमा लैजान पर्ने, प्रभावकारी अनुगमनबाट ध्यान दिनुपर्ने लगायतका कुरामा जोड़ दिनुभएको थियो। स्वास्थ्य लाइभ मीडियाको आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण अधिकारीले विषयवस्तुमाथि प्रकाश पार्नु भएको थियो। संस्थाले 7 वटै प्रदेशमा सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानून कार्यान्वयन र वर्तमान अवस्थाका बारेमा कार्यक्रम गर्न लागेको छ। गढवा गाउँपालिकाका किशोरहरूमा धेरै जसो रक्त अल्पताको समस्या देखिएको छ। गढवा गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले शुरू भएको रक्त अल्पदा परीक्षण कार्यक्रम पश्चात यस्तो तथ्याङ्क बाहिर आएको हो। गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा 3 विद्यालयका 700 बढ़ी किशोरीहरूको परीक्षण सम्पन्न भएको छ। जनता माध्यमिक विद्यालय, शुभ तारा इंग्लिश बोर्डिङ स्कूल र ज्ञानज्योति इंग्लिश बोर्डिङ स्कूल गरी 3 विद्यालयका 745 जना किशोरहरूको परीक्षण गर्दा 537 जनामा रक्त अल्पता देखिएको जनस्वास्थ्य कार्यालय दाङका ल्याब टेक्नोलोजिस्ट उज्जवल कुमार पौडेलले जानकारी दिनुभयो। गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द चौधरीले किशोरीहरूको स्वास्थ्य सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै रक्त अल्पता न्यूनीकरणका लागि विद्यालय, अभिभावक र स्वास्थ्य संस्था बीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार असार 8 गते गढवा 3 का थप 3 विद्यालयका किशोरीहरूको रक्त अल्पता परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ। किशोरीहरूमा उच्च दरमा रक्त अल्पता देखिनुले पोषण तथा स्वास्थ्य क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। र नेपाल मौरी पालक महासंघ दाङको 15 औं साधारण सभा आज खुराहीमा सम्पन्न भएको छ।
मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षता तथा राष्ट्रिय कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई प्रमुख कोमल शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले मौरी पालक किसानहरूले चरीचरण बजारीकरण लगायतका विभिन्न समस्या भोग्नु परेको भन्दै राज्यले यसमा ध्यान दिनुपर्नेमा जोर दिएका थिए। कार्यक्रममा मौरी पालक महासंघका लुम्बिनी प्रदेश सदस्य रामहरि शर्मा, मौरी जोन संयोजक उपेन्द्र केसी, खुराही उपमहानगरपालिका कृषि शाखाका किम बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुविदी लगायतले आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रममा कोषा अध्यक्ष देवीराम पोखरेलले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। मौरी पालक महासंघका चन्द्र प्रसाद आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण मौरी पालक महासंघ दाङका सचिव सरस्वती सुवेदीले गर्नुभएको थियो। हौस्त, अहिलेलाई राति 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाग,
7: दीपक स्ट्रीट। सम्पर्क मोबाइल 98475779770
8: र 98578309।

0: बायोनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बाथ रोग मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871।
4: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-585-509 र मोबाइल 98453-065।
5: सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
6: बिमा गराउन जाँदैछु।
5: बिमा किन गर्नु पर्यो सर? बिमा
6: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
5: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
6: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
5: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
7: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
5: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
6: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
5: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
8: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
2: जित बहादुर
3: कोई भी रिश्ता जब नया होता है ना, एक्साइटिंग होता है, क्योंकि वो नया होता है।
1: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल
3: टू।
1: एक पटक अवश्य हेर्नुहोस्।

0: या ये दांत दुखियो
1: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन
0: अय्या अस्ति भक्कर त औषधि गरेको बिसको उन्नीस भएको हैन
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दान
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
7: मध्य पश्चिम ट्याङ च्याक यति बेला रात्रिको 10 बजेको छ

राति 10 बजेको मध्य पश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। अपाङ्गता भएका महिलाहरूका लागि खोराहीमा सञ्चालन गरिएको अचार बनाउने तालिमको आज समापन गरिएको छ। अपाङ्ग मानव अधिकार एवं सरोकार मंच नेपाल दाङका अध्यक्ष देवका खनालको अध्यक्षता तथा खोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिस्ट्रीको प्रमुखका अतिथ्यतामा तालिमको समापन गरिएको हो। विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजना तथा अपाङ्ग मानव अधिकार एवं सरकार मंच नेपाल दाङको समन्वयमा 15 दिने अचार बनाउने तालिममा अपाङ्गता भएका 12 जना महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी होम बहादुर केसी, खोराही उपमहानगरपालिकाका वडा नम्बर 15 का वडा सदस्य उत्तम बुढाथुकी, तालिमका प्रशिक्षक सुशीला थापा लगायतले बोल्नु भएको थियो। तालिमले आगामी दिनमा अपाङ्गता भएका महिलाहरूलाई जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। समापन कार्यक्रमको सहजीकरण निर्मला पुरूले गर्नुभएको थियो। तुलसीपुर उपमहानगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन लगायत न्यूनीकरण र किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्यसहित 50% अनुदानमा कृषि सामग्री वितरण गरेको छ। कृषि विकास शाखा तथा पशु सेवा शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कृषकहरूलाई च्याप कटर, दाना पिस्ने मिल तथा मल्चिङ प्लास्टिक वितरण गरिएको हो। वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पशु सेवा शाखा मार्फत 18 जना किसानलाई च्याप कटर र 5 जना किसानलाई दाना पिस्ने मिल वितरण गरिएको छ। त्यसै गरी कृषि विकास शाखा मार्फत 83 जना किसानलाई 220 वटा मल्चिङ प्लास्टिक उपलब्ध गराइएको छ। कार्यक्रममा नगर प्रमुख टीकाराम खड्गाले आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन लगायतमा कमी तथा व्यावसायिक पशुपालनको विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले स्थानीय सरकारले यसअघि हाते ट्याक्टर वितरण, सुत्केरी पशु सहायता किट खर्दैलोमै पुगेर रोगी पशुको उपचार सेवा लगायतका कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिसकेको उल्लेख गर्दै आगामी वर्ष किसान मैत्री थप नवीन कार्यक्रम ल्याउने जानकारी दिनुभयो। किसानहरूले प्राप्त कृषि सामग्रीले श्रम र समयको लागत घटाउनका साथै उत्पादन वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने, व्यावसायिक खेती तथा पशुपालनमा ठूलो राहत मिलेको बताएका छन्। कार्यक्रम कृषि समिति संयोजक लक्ष्मण चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशवराज पात्रे, पशु सेवा शाखा प्रमुख डाक्टर मनोज कुमार ओलीले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकरण तथा किसानको आय आर्जन वृद्धि गर्ने लक्ष्यसहित यस्ता अनुदानमुखी कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिने बताउनुभयो। कार्यक्रमको सहजीकरण कृषि शाखाका अधिकृत शंकर निपानेले गर्नुभएको थियो। र खोराही उपमहानगरपालिका 15 निवासी भूपेन्द्र सुवेदी र राधा सुवेदीले ज्येष्ठ नागरिक सरकार केन्द्र तिरौटे वृद्ध आश्रममा अक्षकोष रकम थप गर्नु भएको छ। उहाँहरूले यसअघि 11,101 रूपियाँ ज्येष्ठ नागरिक सरकार केन्द्र तिरौटेमा अक्षकोष स्थापना गर्नुभएको थियो भने आज 40,000 थप गरी 51,101 रूपियाँ पुर्याउनु भएको छ। साथै आज आफ्नो श्रीमती राधा सुवेदीको जन्मदिनको अवसर पारेर सम्पूर्ण पितृहरूको सम्झनामा वृद्ध आश्रममा आश्रित वृद्ध वृद्धाहरूलाई खाद्यान्न सहयोग गर्ने उद्देश्यका साथ चामल, दाल, पिठो, फलफूल समेत प्रदान गर्नु भएको छ। त्यस अवसरमा वृद्ध आश्रममा आश्रित वृद्ध वृद्धाहरूको तर्फबाट उहाँको शीघ्र जीवनको शुभकामना दिँदै ज्येष्ठ नागरिक सरकार केन्द्रका अध्यक्ष भूपाल गिरीले विशेष धन्यवाद समेत व्यक्त गर्नुभएको थियो। हस्त अहिलेलाई राति 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्य पश्चिम परियाला क्यातिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।
1: कहाँ थियो बास अघि बको थिए, कसो हुँदा यो पिंजरा लिदो भए, कहाँ छ जानु कुन साथ लिकन, तलाई मालुम छकियो पुरा मन। बुद्धि विनोदमा कवि शिरोमणि लेखनाथ पौड्याल। नमस्कार, प्रकृति संस्कृति र जीवन प्रवृत्तिका बारेमा बयान गर्ने प्रस्तुति कार्यक्रम त्रिवेणीमा हामी श्रोता स्वागतका लागि हाजिर भएका छौं। आजको प्रस्तुतिमा हामी जीवन गतिका बारेमा चर्चा गर्नेछौ। आरम्भमा भने यो गीति

0: जीवन अज्ञातदेखि ज्ञात र फेरि अज्ञातसम्मको यात्रा नै जीवन हो। जानेको ठाउँबाट देखिने दुई तिरको नजानेको दृश्य नै जीवन हो। जन्म अघिको विगत अज्ञात छ, जीवन पछिको आगत पनि अज्ञात छ, मात्र आज ज्ञात छ। भोगेको अवस्थामा मात्र केही चेत छ, नत्र दुवै दिशा अविदित छन्। जीवन यही अविदितबाट आउँछ र अविदिततिरै जान्छ। जीवन बड़ो विचित्रको यात्रामा छ। दुई तर्फको महाअविदित बीच सत शरदको अनुभूति, जीवन कहाँबाट आउँछ र यसपछि कहाँ जान्छ अज्ञात छ। कहाँ थियो बास अघि बको थिए, कसो हुँदा यो पिंजरा लिन्दो भए, कहाँ छ जानु कुन साथ लिइकन, तलाई मालुम छ कियो कुरा मन। जीवन जान्ने जमरको यस्तै प्रश्नबाट उठ्ने गर्छ। कतिले जीवन भनेको जन्म यौवन जरा जीर्ण वा मरणको चरणमा मात्र बुझ्ने बुझाउने प्रयास गरेका छन्। जान्ने देख्ने अवस्थाको मात्र अध्ययन गरेका छन्। तर जीवन यतिमै अन्त्य हुँदैन, यसको सूक्ष्म रूप पनि छ। नदेखिने अवस्थामा पनि जीवन रहन्छ, कहिले अन्य जीवको जीवन अवस्थामा त कहिले सूक्ष्म जीवन शक्तिको रूपमा जीवन रहन्छ र चल्छ। मानव जीवन चेतनाको तहबाट तल झर्यो भने त्यो अन्य जीवको जुनीमा गएर 84 लाख जुनी घुम्ने र माथि गयो भने जीवनको चेतना शक्ति हुँदै सूक्ष्म हुँदै शान्ति बन्दै शिवत्व पुग्ने शास्त्रहरूको कथन छ। शास्त्र झूठ छैन भन्ने ऋषिहरूको मत छ। आर्य सभ्यताले जीवनको सत्ता वा आधारलाई आत्मा भनेको छ। आत्मालाई अमर तत्व भनिएको छ। आत्मचेतनले जीव उन्नत हुँदै मुक्त हुँदै मोक्ष प्राप्त गर्दै शिवत्वमा समाहित हुने अर्थ गरिएको छ। मोक्षको मार्ग भुलेर मन कामनामा रमाउँदा सोही बमोजिमको योनिमा जन्म लिने कामना पूर्तिमा रमाउने भोगमा अल्झिने देवता भई अवतारमा आउने अनेक चालमा जीव चल्ने पनि संकेत गरिएको छ। पुनर्जन्मको प्राप्ति र जीवन गतिको चक्र मानवको चाह आकांक्षा र चेतनाको तह अनुसार चलिरहने पूर्वीय ऋषि महर्षि मनीषी सिद्ध बुद्धहरूले बताएका छन्। शाक्यमुनि बुद्धले 32 औं जन्ममा बुद्धत्व प्राप्त गरेको, संसारी मोहका कारण जडभरतले पुनर्जन्म लिन परेको, रतिले रहर पूरा गर्न राधा भएर जन्मेको अनेक उदाहरण आर्य अध्ययनहरूमा पाइन्छ। यो त आत्मोन्नतिको गति भयो, माथितिरको गति भयो। तर आत्मा नै नचिनी, आत्माको अस्तित्व नै नमानी, आत्मानुशासन पालना नगरी आत्मवञ्चक बनेकाहरू अवचेतनको ओह्रालो लाग्छन्। तिनको आत्मा मृत्यु पश्चात प्रेत भूत भौतिकमा खस्छ, कीट पतंगको जुनीमा जान्छ। कैयौं जुनीको यात्रापछि पुनः चेतना प्राप्त भएमा उसले मनुष्य जुनी प्राप्त गर्छ र माथितिर लागेर देवता साधक सिद्ध बुद्ध भएर शिवत्वतर्फ आउँछ भनी अविदितको बारेमा अर्ती उपदेश गरेको पाइन्छ। तर संसारी मानिस भन्छन्, नमरी स्वर्ग देखिन्न। पछि केही पनि छैन, यही हो, आजै हो, शरीर सुख नै स्वर्ग हो, आजको दुःख नै नरक हो भन्ने प्रत्यक्षार्थीहरू पनि छन्। तर जीवनमा सुख नित्य कहाँ छ र सुख दुःखको एउटै गति कहाँ छ र एउटै स्थिरता कहाँ देखिन्छ र आजका सुखी भोलि दुःखमा पर्छन्, आजका धनी भोलि निर्धन हुन पुग्छन्, आजका बलिया भोलि दुर्बल हुन्छन्, आजका राम्रा भोलि ओइलाउँछन्, आजका गरीब भोलि धनी हुन्छन्, आजका कमजोर भोलि सफल हुन्छन्। नित्य त छैन जीवन चाल, अझ म त शक्तिशाली छु, पदमा छु, ठूलो हुँ, मलाई कसले रोक्छ छेक्छ भनेर प्रमाद गर्नेको जीवन दशा दुर्दशामा पुगेको पनि देखिँदैछ। जीवन आफूले मात्र ताके झैं चल्दैन। मानिसले म सबैलाई जितेर जीवन जिउँछु भन्छ, तर ऊ रोएर जिउनु पर्ने अवस्थामा पनि पुग्न सक्छ। चेतना बिर्सेर धर्मचर्या छाडेर प्रकृतिको पथबाट पथभ्रष्ट भएर फूर्ति गर्नेहरूले यसै जीवनमा आपत बिहोरेको पनि देखिँदैछ। भाग्य आफ्नो हातमा छ, आफूले बनाउने हो जीवन भन्ने जुझारूहरू पनि जुम्सिएका देखिन्छन्। जीवन संघर्ष हो, डट्नुपर्छ, लड्नुपर्छ, जुझ्नुपर्छ भनेर धकेलेर हिँड्नेहरू पनि धराशायी भएको आँखा अगाडि देखिँदैछ। अब जीवन के हो? जानेर नजानिने गति हो वा प्रत्येकको जीवन गति पृथक हुने हुँदा जिउनेले मात्र जान्ने हो खोजीको विषय छ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466 9829185053।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिटिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
9: हाम्रा विशेषताहरू:
11: आधुनिक प्रयोगशाला,
9: अत्याधुनिक सर्वेक्षण उपकरण,
11: अनुभवी प्रशिक्षक,
9: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
9: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
11: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
9: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
9: सम्पर्क फोन नम्बर 082562204,
10: सम्पर्क मोबाइल नम्बर 9857303672 र 9869964848।
12: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।

0: अखरु कोकोनट सोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: घरबाट बाहिर आई समाजमा निस्किने जीवन अवस्था युवा अवस्था हो। युवा अवस्था ऊर्जाशील हुन्छ, ऊर्जा विकासको चरम उत्थानमा पुगेको हुन्छ। ऊ केही गरौं भन्छ, केही फेरौं भन्छ, केही सुधारौं भन्छ, क्रान्ति नै गरौं पनि भन्छ, नयाँ युग ल्याउने योजना बनाउँछ, युग पुरूष बन्ने सपना सजाउँछ। यो बडो वेगको अवस्था हो, वायुको वेग जस्तो, सूर्यको चमक जस्तो, तेजको अवस्था। यो अवस्थामा थोरै मोडले पनि माथि पुर्याउँछ, थोरै थकानले पनि तल ओराल्छ, सानो टकरावले पनि दुर्घटना हुन सक्छ, सूक्ष्म स्पर्शले पनि व्यापक महत्व लिन सक्छ, सानो भेटले पनि विराटमा लैजान सक्छ। युवा चाल चमत्कारको चाल हो, तिलस्मी ताल हो, यसमा होश र जोशको समन्वय रूपी पंख चाल्नु छ।

ऊ ताकेको शिखरमा पुग्छ, उचाइपूर्ण यात्रामा उड्छ, हिमाल हेर्दै मुक्तिनाथ माथि उडेर कैलाश पुग्छ। यो उन्नत उडाई जीवनको शाश्वत उडाई हो, यसले कहिल्यै तल ओराल्दैन, झन्झटको जंगलमा ओराल्दैन, संसारको जंजालमा बेरीमा पुग्दैन। यस्तो उडान भर्न युवालाई भौतिक शिक्षा मात्र होइन, आर्य अध्यात्मको अध्याय पनि लिनु छ, यसको अध्ययन पनि गर्नु छ। विश्वविद्यालयमा पढेर बाकस बोकी विदेश पस्ने शिक्षाले यो उचाइ आउँदैन, विदेशीको द्वारमा उद्धारको आग्रह गर्नेले यो उघार पाउँदैन। जगत जहाँ गए पनि उस्तै हो, जन्मभूमिमा गर्न नसकिने केही हुँदैन। पैसा पर गएर मात्र पाइन्छ भन्नु भ्रम हो, पैसा त संसारभर प्रसारित छ, जहाँ बसेर ताने पनि आउँछ। नेपाली वन सम्पदाले अमेरिकी पैसा तानिरहेछ, पैसा पर गएर पाइने र घर नपाइने भन्ने होइन, यो त अज्ञानता मात्र हो। पैसा मुखी पढाइले जीवनलाई चढ़ाई दिँदैन, उठान दिँदैन, उत्थान दिँदैन, उडान दिँदैन, आर्य चुलीको आस्वाद दिँदैन। आर्य सभ्यता भनेको भौतिक आर्जनको मात्र सभ्यता होइन, आत्मोन्नतिको उचाइमा गएर विश्वलाई गरूडले झै विहंगम दृष्टिले हेर्ने सभ्यता हो, उडानको सभ्यता हो। जात जाति थात बास देश देशान्तर सीमा समृद्धिमा समर गर्ने सभ्यता होइन, विश्वलाई साझा घर र विश्ववासीलाई समान परिवार विश्व बन्धु देख्ने दृष्टिको सभ्यता हो। जगतबाट ज्योतितिर लाग्ने सभ्यता हो, तमसोमा ज्योतिर्गमयको यात्रा गर्ने सभ्यता हो। युवालाई यो विशारद दिनु छ, यसका हकदार बनाउनु छ, आर्य आर्जनका अधिकारी बनाउनु छ, जिम्मेवारी दिनु छ, संस्कारले सुधार गरी समुन्नत बनाउनु छ, अनि त गलत कार्य गर्ने भूल कहाँ। आज समाज सुधारक भनिने कि अल्मले आदमीले युवा भ्रष्ट भए दुर्व्यसनमा गए लागूमा लागे कपाल पाले पुर्खाको आर्जन ढाले माया प्रेमको नाममा इज्जत फाले बाबुआमाको सपना खोलामा बगाए भनेर गुनासो गर्छन् गनगने गीत पनि सुनाउँछन् सुधारको नाउँमा गाउँ गाउँ डुल्छन् अनेक गृह खोल्छन् अनि समाज सुधारकको नाम दर्ता गराउँछन् तर युवाको ऊर्जा बुझ्दैनन् त्यस अवस्थाको आवश्यकता बुझेर व्यवहार गर्दैनन् युवालाई बुढाले झैं कार्य गर्न लगाएर आफूले भोगेको जीवन जस्तै जीवन जिउन लगाएर आफ्नै आग्रहमा अड्काएर बुढापाकाले हिँडेको बाटामा फर्काएर मर्काएर युवालाई उन्नत बनाउन सकिन्न युवा भनेको विगतको युगमा आएको नयाँ संस्करण हो बुवा आमाको नयाँ रूप हो युगको नवीन आविष्कार हो युग सापेक्ष चल्ने भएकाले ऊ युवा हो उसको मन मस्तिष्क र सोच युग बमोजिम बनेको हुन्छ आधुनिक हुन्छ वर्तमान वातावरण मुताबिक बनेको हुन्छ त्यही युगको अवस्थामा खेल्न रमाउन र केही कार्य गर्न दिनु युवालाई बुझ्नु हो उसलाई युगीन खुलासाको अवसर दिनु छ उभित्रको निकासलाई आकाश दिनु छ आशा दिनु छ उसको प्रतिभा प्रस्फुटित हुने प्राङ्गण दिनु छ तर नयाँ युग भन्दैमा युगान्तर भने हुँदैन युवाले बितेको युगको प्रात स्मरण गर्नै पर्छ पूर्व अध्ययन बिना आज कुनै पाठ पढ़ाई पूर्ण हुँदैन ध्यान साधना समाधि बिना सूक्ष्म शरीर र ज्ञानको उदय हुँदैन वास्तवको बोध हुँदैन आफ्नै आत्माको अनुशासन र धुकधुकी सुन्न सकिँदैन बाहिरी भौतिक अध्ययन त आधार बिनाको अध्ययन हुनेछ त्यस्तो आधार रहित युग नै हुँदैन युवालाई नयाँ युगको अवसर भए पनि त्यो युग सञ्चालनमा पूर्व युगको ज्ञान र संस्कार आवश्यक पर्छ यही संस्कारले परिशुद्ध पारी उसलाई जगबाट गजुरसम्मको यात्राको अवसर दिनुछ।

संस्कारले परिष्कृत बनाई युगको आँगनमा पुर्याएर छाडिदिनु पुर्खाको दायित्व हो। बोली, वचन, चाल, चलन, भाषा, शैली, स्वागत, दान, विनयशीलता जस्ता संस्कार पुर्खाले युवालाई दिनुपर्छ। जीवन जिउने उत्तम विधिमा व्यवस्थित बनाइदिनुपर्छ। व्रतबन्ध संस्कारमा शुद्ध आनी बानी, आमा बा गुरूको सम्मान, अध्ययन, विद्याका लागि त्यागको भावना लगायतका शिक्षा र संस्कार दिनु आवश्यक छ। दुःख सुख के हो जीवनमा भोग्नु पनि उनीहरूको अध्ययन हो। युवालाई अब्बल बनाउने प्रथम उपाय अध्ययन हो र त्यो अध्ययन व्यावहारिक हुनु छ।

0: छानेर छोएर गएर हेरेर अनुभव गरेर कतै हाँसेर कतै गएर यो अध्ययनको अध्याय पूरा गर्नु छ। युवा अवस्थाको अर्को ऊर्जा भनेको यौन ऊर्जा हो। यौन ऊर्जा व्यवस्थित हुन सकेन भने युवा पथभ्रष्ट हुन सक्छन्, अप्राकृतिक बाटोमा बहकिन सक्छन्, प्रेमको नाममा भावनात्मक भकाउ आउन सक्छ, विकृतिमा फसेर युवा अवस्था कुण्ठाग्रस्त बन्न सक्छ, भावावेशमा आएर जीवनको जग र बाटो बिग्रन सक्छ। मानिसले प्रेम र यौनका बारेमा अनेक किसिमका सतही सामग्रीहरू प्रसार गरिरहेको छ। फूलका कुरा, अंकमालका कुरा, संगतका कुरा, साथका कुरा, वास्तवमा यसमा मात्रै प्रेमको गहिराई बुझ्न सक्ने अवस्था छैन। प्रेम त अलि सघन छ, अलि गहिरो छ, यसको जरा आत्मासम्म पुगेको हुन्छ।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: युनिक्षमा कमी शरीर काट्ने तथा पादपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
8: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25-7।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू,
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
11: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.ospatiicare.com।
14: भर्ना खुल्यो।
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
14: हाम्रा विशेषताहरू,
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
15: शान्त तथा पारिवारिक वातावरण भएको
14: सेन्याम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
15: तिहार सुशासन राम्रो व्यवस्था भएको
14: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
15: घरको जस्तै माया पाउने
16: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
17: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल भुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
16: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86303 र 98-662-25183
18: भर्ना खुल्यो
19: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
18: कार्यक्रमहरू
19: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
18: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
20: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
15: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 98-512-32-328
19: र 98-578-37-255
21: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
22: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
23: डाक्टरद्वारा दिइने सेवाहरू
22: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
23: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
22: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
23: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
22: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
24: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार समय बिहान 9 बजेदेखि
23: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
24: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-28
25: होइन के भयो दाई किन झोक्राएर बस्नु भएको
26: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
25: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
26: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
25: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
26: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
25: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
0: फेरि अहिलेको पढाइले सृजना कम दिँदा विषयको बोध नहुँदा घोकेर पढ्ने पढाउने डर त्रास र बाध्यतामा राखेर रा बोर्डिङ शैलीमा पढाउँदा युवाको सृजना सुकेको छ सो प्रतिभा लुकेको छ मात्र घोकेका शब्दले काम गरेर दाम कमाउने दाउमा आजको युवा सूत्रबद्ध हुँदै आएको छ पढाइलाई खुला रुचिकर खेलेर सिक्ने शिक्षा बनाइएन भने कविता कथा गीत निबन्ध जन्मने बिउ नै मर्नेछ चित्र विचित्रको संसार र कल्पना हराउनेछ संगीतको रस नै सुक्नेछ बिम्ब लक्षण देखा पर्ने छैन दर्शनको लहरा हुनेछ अनि युवा गलत वस्तुको संगत र सेवनमा फस्नेछ चाड रक्सी गाँजा खाने हल्ला गरेर अरूलाई सताउने परिवारको प्रवाह नगर्ने व्यक्तिमाथि हिंसा गर्ने बलात्कार जस्तो अप्राकृत बाटोमा हिँड्ने आतंक मचाउने भयानक भाषमा पनि भासिन सक्छ, भूलवश जान सक्छ। विवेक विचार सृजना साहित्य दर्शनमा युवा शुष्क भए भने देश नै दुर्दशामा फस्छ, समाज र सभ्यता धरापमा पर्छ। तसर्थ शिक्षा पद्धति जीवन सापेक्ष बनाउनु छ। बारम्बार शिक्षा नीति फेरेर त्यो उन्नत हुने होइन, यो स्थिर राखेर युवालाई सफल र सृजनशील बनाउनु छ। जुन देशका नीति नियमहरू स्थिर छैनन् फेरिरहन्छन्, त्यो समाज अलमलमा पुग्छ, सत्यापनमा जाँदैन र देशका नागरिक अप्ठ्यारोमा पर्छन्, अलमलमा रोकिरहन्छन्, बन्ध्याकरणमा पर्छन्। अनेक थरी शैक्षिक विधि फेरेर हाम्रो शिक्षा नीति आज आफ्नै पथमा आएको छ। फेल नहुने पद्धति, पढेका जति सबै पण्डित हुने पूर्ववत अवस्थामा फर्केको छ। यसलाई स्थित बनाई युवालाई खुला सहज अभययुक्त जीवन जान्ने शिक्षा दिनु छ, आनन्द आविर्भाव दिने विद्या सिकाउनु छ। जब विद्या बोझ नभई बोधको बाटो हुनेछ अनि विश्व विस्मयकारी हर्षले भरिनेछ, जब शिक्षा जागिर तलब धनार्जन दाम दोहनको दमनबाट उम्किनेछ, तब दुनिया दंग हुनेछ। जब शिक्षा आत्मज्ञान आत्मोन्नतिको ऊर्जा हुन्छ, अध्यात्मको आँखा हुन्छ अनि संसार पंख खोलेर उडेको हंस झै आनन्दित आह्लादित र प्रहलादित हुनेछ। युवा स्वदेशमा बसेर पनि स्वरोजगारमा रमेर पनि देशलाई सम्पन्न बनाउनेछन्। जुन पुस्ताको युवा अवस्था आनन्दपूर्ण हुन्छ, उसकै प्रौढ अवस्था पूर्णानन्द बन्छ, वृद्ध अवस्था पनि सम्मानपूर्ण रहन्छ, उल्लासपूर्ण रहन्छ, जीवनमा जे गरियो रमाइलो भो भनेर धन्यभागी हुन्छ, भगवानलाई धन्यवाद दिने खालको हुन्छ, ईश्वरप्रति कृतज्ञ हुने स्वभाव पलाउँछ। युवा अवस्थाले सदा यसरी खुलासा खोज्छ, प्रौढ अवस्थामा पनि युवापनको आशा खोजिन्छ अनि उसले या त यस्तै जीवन फेरि पाऊ भनेर महेश्वरलाई महोदय मान्दै माग गर्छ, या सदा शिवलाई मोक्षको मार्गमा लैजान आमन्त्रण गर्छ। मृत्यु भयानक मान्दैन, स्वागतपूर्ण मान्छ, रोचक मान्छ, अर्को परिवेशको प्रवेश ठान्छ, दोस्रो जगतको यात्रामा ऊ निस्किन तयार हुन्छ, परागमनको तयारी हुन्छ। जब वृद्धहरू मृत्युलाई सहर्ष स्वीकार गर्छन्, मोह त्यागेर महानतामा जाने मौका मान्छन्, त्यो समाज शान्त र समुन्नत हुन्छ, सौरवशाली हुन्छ, गौरवशाली हुन्छ। त्यहाँका सदस्यले जीवनको वास्तविकता जिउँछन्, जीवनधाराको धर्म बुझ्छन्, जानेर जिउने जागृति पाउँछन्, आफूप्रति गौरव गर्छन्, अहम् ब्रह्मास्मिको चुलीमा पुग्छन्। जीवनको उत्तराखण्डमा पनि आशाको यौवन र अचम्मको जिज्ञासा रहनु नै जीवन हो, जिउँदो जाग्दो रहनु नै जरा जीर्ण नआउनु हो, फूलसँग रमाइरहनु वृद्धतामा पनि फूलको खोजीमा हिँडिरहनु जीवनको यौवन अवस्था हो, जवानी अवस्था हो। शरीर जीर्ण र वृद्ध हुन सक्छ, उभित्रको मन र चेतन युवा अवस्थामा रह्यो भने त्यही नै भाग्यशाली जीवन हो, त्यो नै जीवन ऊर्जाको सफल उन्नति हो, उज्यालो हो, थप उज्यालोमा जाने पर्खाईमा प्रसन्न रहने पथ हो, आशाको आँखा उघारी रहनु नै युवा अवस्थामा रहनु हो। यस्ता व्यक्तिहरू आजीवन सानन्द सौभाग्यमा रमाउँछन्, आफैमा राम पाउँछन्, आफैमा कृष्णको आकर्षण भेट्टाउँछन्, शिवको सम्यक्ता सदा सहायता भलो भाव भेट्टाउँछन्। हाय जीवन त क्या आत्मीय र आनन्दपूर्ण यात्रा रहेछ भन्दै विगत र आगतको चक्रीय चालमा चकित हुन्छन्, अचम्भित हुन्छन्, कोही भारी बिसाउँदैछन्, कोही यात्राको सामल भरेर नवीन यात्रा भर्दैछन्। संसार त आवत जावतको मंच रहेछ, ग्रह ग्रहमा यो गति होला, पृथ्वीमा जीवनको जे प्रकृति छ अन्य पिण्डमा पनि त्यही पद्धति परिपाठ चलेर पूर्णमा पुग्दै होलान्, यो अचम्मको आस्वाद लिनु नै जीवनको यात्रा रहेछ, यौवन पूर्ण अवस्थाको रस आस्वादमा रमाउनु नै जीवन रहेछ भन्दै यात्रामा कोही आइरहलान, कोही गइरहलान, मार्गको मजा हेरिरहलान, भेटघाटको भाषा बोलिरहलान, जीवनको अनुभव आफ्ना अनुजलाई बताइरहलान। यो संसार जीवन अनुसन्धान र त्यसको हस्तान्तरणको समाज बनिरहला।

0: आदरणीय श्रोतावृन्द, जीवन प्रकृति का बारे में बोलिएका वाक्यहरू आज यति नै। सुन्ने श्रोतामा धन्यवाद भन्दै समाविष्ट गीत संगीत का स्रष्टामा सबैले आभार व्यक्त गर्दछौं। अवस्थ प्राविधिक मित्र उमेश रिमाल र म नारायण भण्डारी यस प्रस्तुतिबाट विदा हुन्छौ। नमस्कार। आशाको ज्योति जागी रहे, जीवन यात्रा अज्ञात छँदै छैन।
1: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: आया, मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत भङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
5: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902222।
3: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चिकित्सा तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू:
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
9: छाती, दम, निमोनिया, खोकी, छेरो।